0: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98 560 62 265।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864 78 528 र 9908 16 142।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420, दीप मल्ल ठकुरी, 9406041530।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
0: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 9856231128, 9462614726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9956031053।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9523519122, 9508 र 9460769246।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: A complete piping solution. आज वार्षिक उत्सव मनाउँदै गरेको हुम्लाको रेडियो कैलाश 103.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: आठ मन्त्रालय र दुई निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
8: हप्तामा दुई दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
9: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
10: मनसूनको बीचमा चाहिँ जुन अपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसूनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
8: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
9: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
11: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
12: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
11: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने। पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
12: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
14: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333, 493-555।
8: काया कैरनमा अब खबरको सिलसिला। खर्च गर्न नसकेपछि आठवटा मन्त्रालय र दुई निकायले झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर गरेका छन्। चालू आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट कुल 20,84,45,50,000 रूपियाँ बराबरको बजेट उनीहरूले अर्थ मन्त्रालयलाई सरेन्डर अर्थात बजेट समर्पण गरेका हुन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबैभन्दा धेरै बजेट फिर्ता शहरी विकास मन्त्रालय अहिलेको पूर्वाधार विकास मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। कुन मन्त्रालय तथा निकायले कति बजेट सरेन्डर गरेका छन् त आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। शहरी विकास मन्त्रालय 15 अर्ब 87 करोड़, शिक्षा मन्त्रालय 2 अर्ब 99 करोड़, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 1 अर्ब 21 लाख, त्यसै गरी गृह मन्त्रालयबाट 53 करोड़ 22 लाख, परराष्ट्र मन्त्रालयबाट 34 करोड़ 47 लाख, अर्थ मन्त्रालयबाट 5 करोड़ 36 लाख, महालेखा परीक्षकको कार्यालयबाट 2 करोड़ 10 लाख, कानून मन्त्रालयबाट 83 लाख, राष्ट्रिय महिला आयोगबाट 47,90,000 र रक्षा मन्त्रालयबाट 30,74,000 रूपियाँ बराबरको बजेट सरेण्डर भएको छ। रोकका बजेट खर्च नहुने सुनिश्चित भएपछि सरेण्डर गरिएको शहरीतर्फको पूर्वाधार विकास मन्त्रालयका सहायक प्रवक्ता मोहदत्त भट्टराले बताउनु भएको छ। 8 मन्त्रालय र 2 निकायले गरे 21 अर्ब बराबरको बजेट सरेण्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
9: औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले चैत 13 मै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 मा भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने। कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआरको रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहल प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संस्थाहरूले भने विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सीएसआर रकम निजी क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकको खबर कान्तिपुरमा छ।
8: सरकारले गएको चैतमा हप्ताको 2 दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशैभरिका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएको छ। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भई बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पताल ले भने आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धुलीखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्विक, बीएनबी लगायत सबै जसो निजी अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। नेपाल जस्तो सार्वजनिक विदाहरू धेरै भएको देशमा हप्तामा 2 दिन विदा अव्यवहारिक भएको विज्ञको भनाई छ भने पुनर्विचार गर्न सदनबाट पनि माग उठ्न थालेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारी संस्थाबाट हप्तामा 2 दिन दिने निर्णय फिर्ता लिई आइतबार कार्यालय खुला राख्ने व्यवस्था मिलाइदिन भन्दै मन्त्रालयमा निवेदन समेत परेको छ। आइतबार समेत विदा हुँदा जग्गा प्रशासन तथा खरिद बिक्रीको काममा सेवा गराईले झन्झट खेप्नु परेको भूमि व्यवस्था विभागका कर्मचारीले बताएका छन्। प्रशासन विज्ञ काशीराज दाहालले 2 दिने विदा व्यवस्थापन गर्न सके सेवा प्रवाहलाई सहज बनाउन सकिने तर व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो पर्ने बताउनुहुन्छ। डिजिटल शासनको शुरूआत गर्न सके राम्रो हुने, नत्र अव्यवहारिक हुने उहाँको भनाइ छ। हप्तामा 2 दिन विदा, समस्यामा सेवाग्राही, पुनर्विचार गर्न सदनबाटै माग शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
9: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूका गैरावासीय राजदूत नियोग प्रमुख तथा काठमाण्डस्थित केही आवासीय राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाण्डुमा रहेका युरोपेली संघ ईयूका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाण्डुको केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले हिजो भेट गर्नु भएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब दुई घण्टासम्म सरकारका प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गएको चैत 25 पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नु भएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको राजदूतहरूको अभिव्यक्ति छ। नेपालले अपनाउँदै आएको सन्तुलित एवं व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने प्रधानमन्त्री शाहको भनाई छ।
8: काया कैरनमा गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षित आर्द्रताको पनि भूमिका बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
17: हार्ट जोड्नी नशा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
18: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
19: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
18: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
19: हो र, के खास छ त इलाइट सीएमा?
18: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
19: ओहो, अनि लोकेसन?
18: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-33। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
19: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
20: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
21: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
20: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
21: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0625903769।
8: अर्को बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा हप्तामा दुई दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई, प्रधानमन्त्री शाह र यू राजदूतहरूबीच भेटवार्ता लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका तराई तथा पहाड़ी भागका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको प्युठान र अर्घाखाँचीमा 46 मिलिमिटर वर्षा मापन भएको छ। साथै कोशीको संखुवासभा र मधेशको पर्सामा पनि 35 मिलिमिटर वर्षा भएको छ। साथै हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो। भैरवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा दिउँसोपछि हावाहुरीको सम्भावना छ। हिजो पनि कतिपय ठाउँमा हावाहुरी चलेको थियो। हिजो बेलुकाको हावाहुरीका कारण झापामा केरा खेतीमा ठूलो क्षति पुगेको थियो।
8: फेरि पनि मौसम सम्बन्धी विषय, कुनै ठाउँमा कति गर्मी छ भन्ने थाहा पाउन सामान्यतया त्यहाँको तापक्रम हेरिन्छ। मानौ एउटै समयमा नेपालगंजमा 42 डिग्री सेल्सियस र जनकपुरमा 35 डिग्री सेल्सियस तापक्रम मापन भयो भने नेपालगंजमा धेरै गर्मी छ भन्ने सोचिन्छ। तर त्यसबेला नेपालगंजमा भन्दा धनुषामा बढ़ी गर्मी महसुस भइरहेको पनि हुन सक्छ। त्यसको कारण हो सापेक्षिक आर्द्रता अर्थात हावामा वाफको मात्रा। यदि हावामा पानीको वाफ बढ़ी छ भने गर्मी पनि बढ़ी महसुस हुन्छ। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
0: हरेक वर्ष गर्मी बढ़न थालेपछि चर्चा हुने मुख्य कुरा हो तापक्रम। तापक्रम सूचकलाई आधार मानेर त्यहाँ कति गर्मी छ भन्ने अनुमान गरिन्छ र गर्मीको चेतावनी दिने चलन छ। तर गर्मी तापक्रममा मात्र नभई सापेक्षिक आर्द्रतासँग पनि सम्बन्धित हुने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी बताउनुहुन्छ।
10: तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। हावामा पानीको वाफ हुन्छ, ओस हुन्छ, त्यो ओस जति बढ़ी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढ़ी हुन्छ होइन, र हामीलाई महसुस बढ़ी हुन्छ तापक्रम उही भए पनि।
0: सापेक्षिक आर्द्रता भनेको हावामा भएको पानीको वाफ हो। आर्द्रता बढ़ी हुँदा हावा ओसिलो हुन्छ, पसिना सुक्दैन र हपक्क गर्मी महसुस हुन्छ। अमेरिकाको मौसम विज्ञान विभागको हिट इण्डेक्सले तापक्रम र आर्द्रता दुवैलाई जोडेर शरीरले वास्तवमा कति गर्मी महसुस गर्छ भन्ने देखाउँछ। उदाहरणका लागि 35 डिग्री सेल्सियसमा आर्द्रता 30% हुँदा 35 डिग्रीकै गर्मी महसुस हुन्छ। 60% 45 डिग्री र 80% आर्द्रतामा त 35 डिग्री सेल्सियस तापक्रमले पनि 57 डिग्रीसम्मको गर्मी महसुस हुन सक्छ।
10: कहिले काहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि, त्यो किनभने वाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो होइन, तर वाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त।
0: सामान्यतया मनसुनमा वर्षाले तापक्रम घटाउँछ, तर यसपालि असार साउनमा लामो समय सुक्खा रहने अनुमान छ। यस्तो अवस्थामा तापक्रम र आर्द्रता दुवै बढ़ेर अवस्था जटिल हुन सक्छ।
10: प्री मनसुनमा बढ़्यो भने पनि, मनसुनको बीचमा बढ़्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसुनमा चाहिँ बढ़ी सुक्खा हुन्छ, तर मनसुनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
0: तराई क्षेत्रमा थर्मोमिटरको डिग्रीसँगै आर्द्रता पनि बढ़ी हुने भएकाले त्यहाँ गर्मी बढ़ी महसुस हुन्छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा भने उच्चाइ र खुला हावाका कारण आर्द्रता कम हुन्छ। जब आर्द्रता धेरै हुन्छ पसिना सुक्दैन, शरीरको तापक्रम बढ्छ र हिट स्ट्रोकको जोखिम बढ्छ। यस्तो अवस्थामा कस्ता सावधानी अपनाउने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी।
10: खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसको प्रतिक्रिया स्वरूप बेहोस हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ होइन। अर्को काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पानी खाएपछि अनि बल्ल फेरि काममा जाने, अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने, अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छहारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ।
0: अहिले धेरै देशले तापक्रमसँगै आर्द्रताको सूचना पनि दिन थालेका छन्। बढ्दो गर्मीको प्रकोपलाई ध्यानमा राखेर नेपालको मौसम विभागले पनि यो जानकारी सर्वसाधारणलाई सजिलो भाषामा दिनु जरूरी भन्दै गएको छ।
8: यस वर्षको मनसूनमा गर्मी सहित बाढ़ी पहिरोको जोखिम र त्यसको व्यवस्थापनको बारेमा विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
1: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
8: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र
22: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
21: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
24: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल। फोन 9856324475 र 9801432475।
27: सबै खुट्टा गुमाएका रूसी पूर्व सैनिक रोस्तम नवियेवले 2 हातको बलमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। उहाँ हातैले टेकेर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही हुनुहुन्छ। रुस्तमले आफ्नो 34 जन्मदिनको अवसर पारेर सगरमाथा आरोहण शुरू गर्नुभएको थियो। उहाँले करिब 1 साताको कड़ा मेहनतपछि सफलता पाउनु भएको हो। सामान्य आरोहीका लागि सगरमाथा आरोहण यात्रा 3-4 दिनको हुने गर्छ। कम्बर मुनिको भाग नभएका उहाँले गएको बुधबार बिहान सगरमाथा आरोहण गर्नुभएको हो। खुम्बु आइस फल जस्तो खतरनाक खण्डमा जडान गरिएको मेटलको भर्याङ हातको बलले पार गर्दै गरेको रुस्लमको भिडियो भाइरल भइरहेको छ। उहाँको सफलतालाई विश्वको मीडियाले स्पेस दिइरहेको छ। रोल्पाका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले जेठ 2080 कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले डबल एम्प्युटी एबोव नी विधामा सगरमाथा आरोहणको रेकर्ड बनाउनु भएको थियो। बुढा मगरले सन् 2010 अफगानिस्तानको लड़ाईमा घुडामुनि दुवै खुट्टा गुमाउनु भएको थियो। हातैले टेकेर सर्वोच्च चुलीमा शीर्षकको खबर कान्तिपुरमा छ।
8: अब विदेशको खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ़दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणको कारण प्रभावित भइरहेका समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गरिरहनु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोड़फोड़का घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर भ्रम र अविश्वास बढ़ेकोले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ। जोखिमका बावजूद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ।
27: अब खेल खबर। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाए। विराट कोहली र कृणाल पाण्ड्याले समान 43 रन बनाए। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्।
8: अब केही खबर संक्षेपमा। मध्य प्रदेश सरकारद्वारा छात्र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अहिले अल्पत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले शुरू गरिएको मुख्यमन्त्री बेटी पढ़ाओ बेटी बचाओ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको हो। यो कार्यक्रम मध्य प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा शुरू गरिएको थियो। 2075 माघ 1 गतेदेखि लागू गरिएको योजना अन्तर्गत सामुदायिक विद्यालयको कक्षा 8 अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको थियो। छोरीले पाउने सुविधा गोदाममा थन्कियो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
27: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशको नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने छलफल गरे हो। प्रविधिको बढ़दो प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनुपर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई ठूलो राहत पुग्नेछ।
8: रोपाईका लागि किसानले वर्षौंदेखि मल बिउ र सिंचाईको शास्ति बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो हप्ताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्त हुने गरेको किसानको गुनासो रहेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गोर्खापत्र दैनिकले पाण्डु सैनमा रोपाई पर्व शीर्षकको खबर लेखेको छ। दुर्गम बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको बुढ़ीनन्दा नगरपालिका 10 पाण्डु सैनमा हिजो बिहानैदेखि ठूलो चाड़पर्व जस्तो माहौल बन्यो। पाण्डु सैनमा रोपाई रमिता पुस्तौंदेखि जेठ 12 गते हुँदै आएको छ। रोपाईलाई विगतमा झै यसपटक पनि चाड़पर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो।
27: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढ़ेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। पशुजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन शुरू गरेको छ। नरुचेको गाँस नबज्ने मुरली
8: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
27: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा।
8: हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
27: गर्मी कम वा बढ़ी महसूस हुनुमा तापक्रम सँगै सापेक्षिक आर्द्रताको पनि भूमिका, मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
8: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक, स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
27: र साबेक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
8: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन श्रम संस्कृति पार्टीले कार्यक्रममा पार्टीका अध्यक्षको फोटो अनिवार्य राख्न दिएको निर्देशनसँग सम्बन्धित छ। यहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति छन्। एउटा कार्यक्रम चलिरहेको छ, कार्यक्रम वरपर जताततै अध्यक्ष राईको फोटो ब्यानरले सजाइएको छ। उनकै अगाडि एकजनाले फोटोसहितको ब्यानर समातेका छन्। कार्यक्रम चलिरहेको भीड़बाट आवाज आइरहेको छ। त्यो भीड़को आवाज सुनेपछि फोटोसहितको ब्यानर समातेका कार्यकर्ताले अध्यक्षतर्फ हेर्दै भन्दैछन्, कहाँको श्रम गर हुनु नि, शरम गर पो भन्या रहेछन्। यही फोटोले हान्दिम अध्यक्षज्यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
1: मोबाइल 98058535।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त खोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बिजी मोमो हाउस।

0: बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 98560192।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
7: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
6: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
7: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
6: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
8: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 98627481, 98463582, फेसबुक जेसीए स्कूल पोखरा।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका।

0: मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पानी में मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक ठाव मतार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9867294
3: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846361209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
6: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
7: हामीले हाम्रो शरीरमा दुई किसिमको रोगलाई अनुभव गर्न सक्छौ एउटा शारीरिक रोग एउटा मानसिक रोग शारीरिक रोग सुन्दैखेरि थाहा पाइन्छ कि हाम्रो शरीरमा लागेको रोग चाहे त्यो बाहिरी रूपमा चोटपटक होस् चाहे भित्री हाम्रो कुनै पनि अङ्गहरूमा नोक्सानी पुगोस् हामी के गर्छौं डाक्टरकोमा जान्छौं डाक्टरको दवाई खान्छौं अनि त्यो हाम्रो भित्रको अङ्गहरू ठिक हुन्छ ठिकसँग काम गर्छ अनि हामी निको हुन्छौं हो त्यस्तै मानसिक रोग अब मानसिक रोग भन्ने बित्तिकै हामी फेरि बुझ्न सक्छौं कि यो मनले ल्याएको रोग हो मनले निम्ताएको रोग तर मन एउटा कुनै हाम्रो अङ्ग हो त पक्कै पनि होइन मन एउटा सूक्ष्म शरीर हो जसलाई देख्न सकिँदैन तर हामी अनुभव गर्न सक्छौं र सबैभन्दा पावरफुल भनेको यो मनको खेल हो यो मानसिक रोग भनेको नि वास्तवमा यसले हामी शारीरिक रूपमा स्वस्थ छौँ र मानसिक रूपमा अस्वस्थ छौँ भने फेरि हाम्रो जीवन अस्त व्यस्त हुन्छ हामी आफूसँग भएको कुनै कुराहरू पनि देख्दैनौँ अब के हुन्छ भन्दाखेरि मानसिक रोग हामीलाई लाग्यो हामीलाई थाहा पाइसक्यौँ अब हामी डाक्टरकोमा जान्छौँ अब मनले एउटा तनाव उत्पन्न गराउँछ अनि हामी डाक्टरकोमा जान्छौँ अनि डाक्टरले दिनुहुन्छ तनाव कम गर्ने दवाई अब हामी दवाई खाउन्जेल हामी निको हुन्छौँ निको भएको जस्तो लाग्छ हामीलाई हामी आनन्द रिल्याक्स फिल गरिरहेका हुन्छौँ तर जब हामी निको भयौँ भनेर फेरि दवाई छोड्छौँ अब के हुन्छ अब बिस्तारै अब तनाव कम गर्ने दवाई खाएपछि त्यो दवाई छुटिसकेपछि तनाव जस्ताको त्यस्तै किनकि यो सबैको जड भनेको तनाव नभएर मन हो मनले तनाव निम्त्याउँछ मनले तनाव क्रिएट गर्छ अनि त्यसपछि अब हामी मनलाई जरैसँग निकाल्नको साटो हामी तनावकै लागि दबाई खाइरहेको भने यसले हामीलाई पर्मनेन्ट होइन एउटा निको पार्दैन अनि हामी फेरि के हुन्छ हाम्रो लाइफ अस्तव्यस्त हुन्छ किनभने दबाई छोडिसक्यौँ फेरि हामी डक्टरकोमा बाग्छौँ फेरि डक्टरले हामीलाई तनाव कम गर्ने दबाई दिनुहुन्छ र यो खेल चलिरहन्छ त्यसैले हामीले मानसिक रोगलाई होइन जरैसँग उखेडेर होइन उखेलेर फाल्नको लागि हामीले पहिला त हाम्रो मनलाई बुझ्नु पर्यो नि त हाम्रो यो देखिने शरीर मात्रै हामीलाई थाहा छ हामीले यो सूक्ष्म शरीर जुन छ नि मन बुद्धि होइन चित्त अहंकार यो चीजलाई त हामी फिल गर्छौँ नि त अनि हामी सोच्छौँ यो सबै हामी नै हो अनि अनि यो चीजको बारेमा नबुझेपछि के हुन्छ भन्दाखेरि हामी मानसिक तनावले नै हामीलाई रोग निम्त्याउँछ हामी डक्टरकोमा भाग्छौँ पैसा खर्च हुन्छ हाम्रो लाइफ डिस्टर्ब हुन्छ हामी केहीमा पनि कन्सन्ट्रेसन गर्न सक्दैनौँ सिर्फ हामीलाई सुसाइडल थट आइरहेको हुन्छ त्यसैले पहिलो भनेको नि मानसिक रोगलाई मजाले जरैसँग उखालेर फाल्नको लागि हामीले मनलाई बुझ्नुपर्छ र यो मनलाई बुझ्ने आफूमा काम गर्ने यो जति पनि एक्टिभिटीहरू छ नि एक पैसा पनि पर्दैन कस्तो अचम्मको कुरा क्या एक पैसा पनि पर्दैन तर पनि हामीलाई गर्न कति गाह्रो छ जबकि हामी यति महँगो महँगो हस्पिटल धाइरहेको हुन्छौँ यति महँगो महँगो दबाई खाइरहेको हुन्छौँ तर हामीलाई कसैले मनको मनलाई बुझ्नुपर्छ ध्यान गर्नुपर्छ भन्यो भने अह हामीलाई हामीलाई तुरुन्तको त्यो एउटा बुटी चाहिएको छ क्या कसैले जडीबुटी यस्तो ल्यायोस् कि आज खायौँ भोलि निको भइहाल्यो अनि यो हुनेवाला छैन त्यसैले हामीले पहिलो कुरा भनेको मनको प्रकृतिलाई बुझ्नुपर्छ कि यो मन भनेको के हो यो मन भनेको एउटा सूक्ष्म शरीर हो यो मनको काम के हो भन्दाखेरि यो मन चाहिँ एउटा आर्मीको हेड भयो होइन हामीले सपोज एउटा आर्मीको हेड भयो अब यो मनको पाँचवटा सिपाहीहरू छ सबै काम सिपाहीहरूले गर्छ त्यो सिपाहीहरू को हो भन्दाखेरि चाहिँ आँखा हो कान हो जिब्रो बोल्नु जिब्रो हो नाक हो यो स्पर्श हो यो पाँच इन्द्रिय चाहिँ होइन यो मनको सिपाहीहरू हो अब जति पनि बाहिर हाम्रो आँखाले केही देख्छ होइन हामी कानले केही सुन्छौँ हामी बोल्छौँ हामी स्पर्श गर्छौँ होइन हो यो सबै पाँचवटा इन्द्रियहरूले इन्फर्मेसन मनलाई दिन्छ जति पनि इन्फर्मेसनहरू कलेक्ट गर्ने काम यो पाँचवटा सिपाहीहरूले गर्छ अनि आफ्नो आर्मीको हेडलाई गएर सुम्पिदिन्छ होइन डाटाहरू कलेक्ट गरेर सुम्पिदिन्छ अब मनले त्यसैलाई घुमाई फिराई यो भयो भने त्यो भयो भने यो भयो भने यस्तो स्थितिमा यो भयो भने होइन हाम्रो जति पनि डरहरू छ हाम्रो जति पनि चिन्ताहरू छ सबै काल्पनिक छ नि यसो बुझौँ त हामी हाम्रो हामीले के को लागि चिन्ता गरिरहेको छौँ भन्दाखेरि कतै यो भयो भने कतै त्यो भयो भने भन्ने विषयमा चिन्ता गरेका छौँ कि छैनन् हो यो कुरालाई बुझ्नुपर्छ यो मनको कामै हो जति पनि डाटाहरू कलेक्ट गर्ने यो पाँच इन्द्रियबाट अनि त्यसपछि यो भयो भने त्यो भयो भने भनेर हामीलाई बारम्बार दिएको दिने गर्छ त्यसैले मन भनेको हामीलाई कन्फ्युज गराउने एउटा विकल्प दिने काम गर्छ क्या अब जस्तो मलाई मोबाइल किन्न मन लाग्यो भने अब मेरो आँखाले मोबाइलहरूको होइन सर्च गर्छु म मेरो आँखाद्वारा म सर्च गर्छु कसैलाई म भनेर कसैले मलाई सजेसन दिन्छ भने म सुन्छु मोबाइलको बारेमा जति पनि डाटाहरू कलेक्ट गर्छु अब मनले के भन्छ यो किनौँ कि त्यो किनौँ यो गरौँ कि त्यो गरौँ यो मोबाइल राम्रो कि त्यो मोबाइल राम्रो हामीलाई अप्सन दिने काम मनले गरिरहेको हुन्छ अब मन पछि हामीले के गर्नुपर्छ भन्दाखेरि मनलाई कसरी कन्ट्रोल गर्ने त अब भन्दाखेरि यदि हामीले मनको कार्यलाई मजाले बुझ्यौँ भने मनलाई ठाउँमा राख्नको लागि हाम्रो बुद्धि चाहिन्छ अब मनले यो मोबाइल किनौँ कि नकिनौँ किन भने मसँग मोबाइलको दाम 90,000 छ मसँग 70,000 छ र अब मोबाइल 90,000 किन्यो भने मलाई 20,000 फेरि लोन लिनुपर्छ अब केही गरी हामी अलिकति मजाले आफ्नो लाइफमा अलिकति ज्ञानहरू लिएको मान्छे रहेछौँ भने के हुन्छ भन्दाखेरि होइन यत्रो महँगोमा मोबाइल लिएर काम छैन मेरो बजेट छैन म 20,000 लोन लिएर 90,000 मोबाइल किन्न सक्दिनँ आज मेरो कन्डिसन ठिक छैन भने म 20,000 मोबाइल किन्छु तर म यस्तो महँगो मोबाइल किन्दिनँ हाम्रो बुद्धिले त्यो डिसिजन गरिरहेको हुन्छ त्यसैले मनलाई शान्त बनाउन मनलाई एउटा सही ठाउँमा बाटोमा लानको लागि हामीले जहिले पनि ज्ञान लिनुपर्छ ज्ञान जति लिन्छौं त्यति बुद्धि बढ्छ, जति बुद्धि बढ्छ एउटा राइट डिसिजन हामी लिन सक्छौँ। त्यसैले यो कुराहरूलाई नबुझिकन मानसिक रोग कहिले पनि हाम्रो जीवनबाट जाँदैन। त्यसैले हामीले यो हाम्रो सूक्ष्म शरीरलाई चिन्नै पर्छ। त्यसैले पहिला मनको प्रकृतिलाई बुझ्यौँ, त्यसपछि मनलाई ठाउँ ठिक ठाउँमा ल्याउनुको लागि बुद्धि सबैभन्दा पावरफुल रहेछ, र त्यो बुद्धिलाई बढाउनुको लागि के हुन्छ भन्दाखेरि हामीले ज्ञान लिनुपर्ने रहेछ। तर यदि हामीले ज्ञान लिनौँ भने बुद्धिले कसरी काम गर्छ भन्दा ठिक छ मनसँगै मिल्छ नि फेरि बुद्धि, मनकै डिसिजनमा बुद्धि पनि सरेन्डर गरिरहेको हुन्छ यदि हामीले बुद्धिलाई पावरफुल बनाएको छैनौँ भने। त्यसैले त हामी भन्छौँ नि यसको बुद्धि त घाँस चढ्न गयो होला भन्दैन, टिनेजरहरूको बुद्धि हुँदैन नि, जे पाए त्यही मनले जे पाए त्यही गरेका छ, बुद्धि छैन, हामी गाली गरिरहेको हुन्छौँ। त्यसैले बुद्धिलाई बढाउनुको लागि ज्ञान चाहिन्छ। अर्को हामीले नि ध्यान गर्नु एकदमै जरुरी छ। यो मनको बानी त हामीले थाहा पाइसक्यौँ होइन, र हामी जहिले पनि घरैमा हुँदैनौँ, जहिले पनि हामी आश्रममा हुँदैनौँ, जहिले पनि हामी एकदम शान्त वातावरणमा हुँदैनौँ पक्कै पनि। बिहानदेखि बेलुकासम्म हामी यस्तो कोलाहलमा बस्नुपर्ने हुन्छ, अफिसमा बस्नुपर्ने हुन्छ, हामी कलेज भन्यो स्कुल भन्यो होइन, यति धेरै कोलाहलमा हामी बसेको हुन्छौँ भने त्यो सबै विचारहरू हाम्रो होइन कहाँ गएर बसेको हुन्छ भन्दा हाम्रो सबकन्सियस माइन्डमा बसेको हुन्छ। अब घरमा आएपछि जब बेलुका हुन्छ हामीलाई त्यो चिजहरू दिनभरिको चिजहरू होइन एकदम खेलिरहेको हुन्छ नि, अब के गर्ने, कसरी शान्त गर्ने भन्दा जसरी थाकेर आएर हामी घरमा के हुन्छौँ, फ्रेस हुन्छौँ, मुभी हुन्छौँ होइन, नुहाउँछौँ, अर्को कपडा फेर्छौँ, अनि कस्तो रिल्याक्स भएको जस्तो हुन्छ हो, त्यस्तै हाम्रो अब मनलाई शान्त बनाउनुको लागि एकछिन ध्यान गर्ने। त्यसैले त बिहान र बेलुका ध्यान गर्नु एकदमै जरुरी छ। त्यसैले मानसिक रोगलाई जरैदेखि उखेलेर फाल्ने हो भने अलिकति टाइम हामी आफूलाई फोकस गर्नै पर्छ, हामी आफूलाई दिनै पर्छ, ध्यान गर्नै पर्छ। ध्यान बिना कुनै पनि मानसिक रोग हामी हटाउन सक्दैनौँ, यो ग्यारेन्टी छ। त्यसैले मानसिक रोगले पीडित मान्छे हुनुहुन्छ भने अलिकति आफ्नो लाइफमा लाइफस्टाइल चेन्ज गर्नै पर्छ, अलिकति ज्ञान लिनै पर्छ, ध्यान गर्नै पर्छ। यो चिजहरूलाई जबसम्म हामीले बुझ्दैनौँ नि तबसम्म मानसिक रोग आएको आए गर्छ र हामी एउटा राम्रो लाइफ कहिले पनि बाँच्दैनौँ। अर्को भनेको हामीले नि ध्यानको साथसाथै यो पाँच इन्द्रिय छ नि, यो पाँच सिपाही हो मनको, यो पाँच सिपाहीलाई नि अलिकति लगाम कस्नुपर्छ नि। अब आँखा त छ नि होइन, तर आँखा छ भन्ने बित्तिकै जे पनि हेर्ने, अब हाम्रो हातमा मोबाइल छ, हाम्रो आँखा छ, अब के हामी जे पनि हेर्ने, तर हामी त आज जे पनि हेरिदिइरहेको छौँ र यो सोच्छौँ कि यो इन्टरटेनमेन्ट त हो नि, के चाहिँ हुन्छ र त्यो गएर हाम्रो ब्रेनमा बसेको हुन्छ होइन। त्यसैले हामीले आज एउटा गलत चिज हाम्रो ब्रेनलाई दिँदैछौँ, स्टोर गर्दैछौँ। त्यसैले आज जे बोल्न मन लाग्यो भन्दैमा बोल्ने, सुरुमा बोल्दा कसले सुन्छ भन्दा हाम्रै सबकन्सियस माइन्डले सुनिरहेको हुन्छ, हाम्रै सबकन्सियस माइन्डमा त्यो फोहोरको थुप्रो गइरहेको हुन्छ भने जे पनि बोल्न हुँदो रहेछ त पक्कै पनि हुँदैन रहेछ। त्यसैले यो पाँचवटा सिपाहीलाई, यो पाँचवटा इन्द्रियलाई हामीले कन्ट्रोल गर्नुपर्छ, राम्रो सुन्ने, राम्रो हेर्ने, चोइस त हो नि, लाइफ भनेको चोइस हो। आज हामी मानसिक रोग पनि हटाउन खोज्ने तर दिनभरि पर्न भिडियोहरू हेरिरहेको छ होइन, रिलहरू जे पाए त्यो रिलहरू हेरिरहेको छ, सोसियल मिडियामा अर्काको लाइफ हेरेको हेरै गरिरहेको छ भने कसरी हामी मानसिक रोग हराउन सक्छौँ, अझ हामी निम्त्याइरहेको हुन्छौँ। त्यसैले यो पाँचवटा आर्मीलाई, यो पाँचवटा फाइभ सेन्सेसलाई हामीले कन्ट्रोल गर्नु एकदमै जरुरी छ। अर्को भनेको नि जीवनमा नि लक्ष्य नभएको मान्छेलाई मात्रै मानसिक रोगले ग्रस्त बनाउँछ। मानसिक रोग कस्तो मान्छेलाई हुन्छ, जोसँग प्रशस्त टाइम छ, जोसँग खाना पनि पुगिरहेको छ, जसलाई धेरै चिन्ता छैन यो खाना कसरी ल्याउने, कसरी हुन्छ नि यो डेलीको एक्टिभिटी जुन हाम्रो बेसिक निडहरूलाई कसरी पूरा गर्ने, आफ्नो बेसिक आवश्यकताहरूलाई कसरी पूरा गर्ने, त्यो चिन्ता भएको मान्छेलाई मानसिक तनाव हुँदैन। जसलाई अलिकति प्रशस्त पुगिरहेको छ, जसलाई आरामको जिन्दगी छ, त्यसलाई नै त्यो व्यक्तिलाई नै मानसिक रोग आइरहेको हुन्छ। त्यसैले जो गरिब हुनुहुन्छ नि दिनभरि मजदुरी गर्ने, उहाँहरूलाई मानसिक तनाव हुँदैन, उहाँहरूलाई के को तनाव हुन्छ भन्दा पैसा कसरी ल्याउने, पैसा कसरी जोड्ने हो, यस्तो तनाव त उहाँहरूलाई हुन सक्छ। तर त्यो मानसिक तनाव हुन्छ नि, यो भयो भने त्यो भयो भने हो, यस्तो तनाव उहाँहरूलाई हुँदैन। त्यसैले आज प्रशस्त टाइम छ भने बी केयरफुल, मानसिक तनाव त्यो व्यक्तिलाई नै आउँछ जोसँग प्रशस्त टाइम छ। त्यसैले जीवनमा एउटा लक्ष्य राख्ने, एउटा लक्ष्यमा जब हामी अगाडि बढ्छौँ भने पक्कै पनि मानसिक तनाव हुँदैन, किनभने हामीसँग टाइमै हुँदैन। जब हामी खाली हुन्छौँ मनले आफ्नो काम सुरु गर्छ। त्यसैले मनले आफ्नो काम सुरु नगरोस् भन्नको लागि हामी बिजी हुनुपर्छ एउटा राम्रो काममा। तर आज हामी बिजी छौँ मोबाइलमा, होइन, कसैसँग गसिपमा, त्यसमा बिजी होइन। बुक रिडिङ भयो, होइन, कुनै एउटा क्रिएटिभ कामहरू, आफ्नो हबीको कामहरू हो, यस्तोमा बिजी भयौँ भने पक्कै पनि बिस्तारै बिस्तारै हाम्रो माइन्ड यति रिल्याक्स हुन्छ, हाम्रो माइन्ड यति शान्त हुन्छ। यो मनको निम्त्याको बिरामीहरू हुन् त, होइन, यो मनले निम्त्याको रोगहरू नि मनलाई बुझेर नै निको हुन्छ। अर्को हामीले आज वर्तमानमा बाँच्न सिक्ने, आज हामी कि भूतकालमा छौँ कि भविष्यमा छौँ, जुन चाहिँ भूतकाल बितिसक्यो भविष्य आएकै छैन, भविष्य भनेकै आजको एक्टिभिटी हो। त्यसैले हामीले मनको रोगहरूलाई होइन हटाउनुको लागि वर्तमानमा बाँच्ने कोसिस गर्ने। अब भूतकाल बितिसक्यो, भविष्यको लागि आज काम गर्नु छ, त्यसैले आज प्रेजेन्ट मोमेन्टमा बिहानदेखि बेलुकाको एउटा रुटिन लाइफ बनाउने, सेड्युल बनाउने, आज म के गर्छु, कसरी म मेरो दिनचर्यालाई प्रोडक्टिभ बनाउँछु, हो यसरी वर्तमान होइन जुन क्षणहरूलाई हामी सेलिब्रेट गर्दै जान्छौँ। होइन, खाना खाँदा हामी खानाको इन्जोय गर्छौँ, परिवारसँग बस्दा परिवारसँगै हामी रमाइलो गर्छौँ, हो यस्तो एक्टिभिटी वर्तमानमा गर्ने कार्यहरू जति गर्छौँ त्यति हाम्रो मनको खेल खतम हुन्छ। त्यसैले यो मनलाई नबुझिकन मनको रोग हामी जडैसँग खेलेर फाल्न सक्दैनौँ, तर आज हामी त्यो गर्न चाहँदैनौँ, किनकि यसमा टाइम लाग्छ, यसमा मेहनत छ, इन्जोयमेन्ट छैन। अनि हामी किन आज ध्यानमा बस्न सक्दैनौँ, किन बुक रिडिङ हामी गर्न सक्दैनौँ भन्दा हामी मौज देखिरहेको हुन्छौँ क्या। हरेक कार्यमा जब मौज हामी देख्छौँ नि, मजा खोज्छौँ नि, तब हाम्रो लाइफ राम्रो हुँदैन। हरेक कार्यमा मजा खोज्नु हुँदैन, हरेक कार्यमा हामीले लङ टर्म बेनिफिट खोज्नुपर्छ कि आज मलाई मजा छैन तर भोलि यही कुराले मलाई मेरो जीवनलाई एउटा स्वस्थ जीवन बनाउँछ, एउटा होइन क्रिएटिभ कुराहरूमा अगाडि बढाउँछ। त्यसैले अलिकति मेहनत त चाहिन्छै चाहिन्छ। यदि मलाई मेरो जीवन राम्रो बनाउनु छ, शान्ति चाहिएको छ, होइन, एउटा पिसफुल लाइफ, एउटा क्रिएटिभ काममा अगाडि बढ्नु छ भने अलिकति समय त मैले आफूलाई दिनै पर्छ, अलिकति सेक्रिफाइस त मैले गर्नै पर्छ। बिना सेक्रिफाइस यो संसारमा केही पनि छैन। त्यसैले नो पेन नो गेन, त्यसैले अलिकति मेहनत गर्नुपर्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283 र 9847000787।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् रो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोक में
12: यही जेठ 16 गते शनिवार।
13: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
3: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
13: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनोमली स्कैन थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल,
12: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जे महर्जन,
13: फैमिली फिजिशियन एंड इमरजेंसी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
13: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिवसो 3 to 4 डाक्टर अमन कुमार झा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
3: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
13: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
3: तनहु सेवा हस्पिटल दुलेगौड़ा, फोन नम्बर 0 65 4 14 377, मोबाइल 98 5 60 44 343।
14: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
15: काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 98 165 95 301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
19: धोरबाराही हाइलाइट्स को साथ में
20: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक,
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98 4 61 49 304।
21: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदका दुईवटै सदनको बैठक बुधबार आज छुट्टा छुट्टै समयमा बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने समय निर्धारण गरिएको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्ने सम्भावित कार्यसूची रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082-83 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। साथै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्ने पनि कार्यक्रम छ। मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको जनाइएको छ। पोखराको पृथ्वी चोक स्थित बस पार्कको अतिक्रमण हटाएर आधुनिक बस पार्क निर्माण गर्न पोखरा महानगरपालिकाले अग्रसरता लिएको छ। पाँच दशकदेखि अल्पत्र रहेको बस पार्कको जग्गा सट्टापट्टा बिक्री र क्षतिपूर्ति वितरण प्रक्रियाबारे जनस्तरमा पटक पटक प्रश्न उठ्दै आएको छ। महानगरले 2032 सालमा अधिग्रहण गरिएको जग्गा सम्बन्धी विषयमा छानबिन गरेर न्यायिक निरूपण गर्न पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन भएको हो। पोखरा महानगरपालिका नवस्थित बस पार्क निर्माणका लागि विक्रम सम्वत 2030 सालमा अधिग्रहण गरिएको 196 रोपनी जग्गा मध्ये राजमार्ग विस्तारमा परेको करिब 9 रोपनी कटाउँदा बाँकी रहेको 187 रोपनी जग्गाको सट्टापट्टा बिक्री वितरण र क्षतिपूर्ति वितरण प्रक्रियाका सम्बन्धमा विभिन्न गुनासो लिखित उजुरी तथा प्रश्न उठिरहेको छ। विशेष गरेर केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति पाएको वितरण प्रक्रियामा असमानता भएको लगायतका विषयमा सत्य तथ्य छानबिन गरेर न्यायिक निरूपण गर्न पूर्व न्यायाधीश बरालको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गरिएको महानगरले जनाएको छ। समितिलाई 51 वर्ष यता विभिन्न चरणमा भएको निर्णय सट्टापट्टा वितरण प्रक्रिया तथा सम्बन्धित कागजात अध्ययन विश्लेषण र सत्य तथ्य परीक्षण गरेर न्यायिक दृष्टिकोणबाट प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ। नेपालमा प्रवेश गर्न लागेको मनसूनका समयमा हुने विपज्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले 134 गोथाखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू 3 सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशैभरि आवश्यकताका आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदमा उनी सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकारी समेत तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँका अनुसार निकायहरूलाई जिम्मेवारी समेत तोकिएको छ। उहाँले मनसूनी विपदका बेलामा हुने घटनाको खोज र उद्धारका लागि नेपाली सेनाको 7,524 नेपाल प्रहरीका 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 जना तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उनीहरू आवश्यकताका आधारमा 77 जिल्लामा खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखेको जनशक्ति रहेका छन्। वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा विदेशमा रहेका प्रतिवादीहरूले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत भिडियो कन्फरेन्सबाट बयान दिन पाउने सर्वोच्च अदालतले फैसला सुनाएको छ। न्यायाधीशद्वय हरिप्रसाद फैयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले विशेष अदालतको अघिल्लो आदेशलाई बदर गर्दै प्रविधिको प्रयोग मार्फत बयान लिने बाटो खुल्ला गरिदिएको हो। भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेकी सभ्यता केसी अध्ययनका लागि अस्ट्रेलियामा रहेका बेला विशेष अदालतले उहाँलाई 15 दिनभित्र उपस्थित हुन म्याद जारी गरेको थियो। तर उहाँले तत्काल नेपाल आउन नसक्ने उल्लेख गर्दै अस्ट्रेलिया स्थित नेपाली दूतावास मार्फत भिडियो कन्फरेन्सबाट बयान दिन पाउनुपर्ने माग गर्दै विशेष अदालतमा निवेदन दिनुभएको थियो। यसअघि विशेष अदालतले विदेशमा रहेका प्रतिवादीको बयान पछाडि थुन्चेक धरोटी वा जमानत सम्बन्धी आदेश कार्यान्वयनमा समस्या हुने भन्दै भिडियो कन्फरेन्स मार्फत बयान लिन नमिल्ने आदेश दिएको थियो। कृषि विकास कार्यालय तनहुँले तनहुँका विभिन्न पालिकामा देखिएको कृषि समस्याको स्तरगत अध्ययन र समाधानको उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। मेघदी बन्देपुर र आबुखैरणी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्ला स्तरको कृषि सम्बन्धी निकायको विज्ञ प्राविधिकहरूको सहभागिता रहेको थियो। त्यस क्रममा कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालय पोखरा प्रदेश कृषि प्रयोगशाला पोखरा कृषि अनुसन्धान केन्द्र पोखरा र कृषि विकास कार्यालय तनहुँको प्राविधिक अधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ। अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेको समस्या स्थलगत रूपमा अवलोकन गरिएको छ। खेतीबारीमा पुगेर बालीमा देखिएको रोग र किराको पहिचान गर्नुका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले उनलाई बयानमा बोलाउने तयारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहनुभएका दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि उहाँले मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो। रकमको स्रोतबारे प्रश्न उठेपछि उहाँले चापटी लिएर शेयर किनेको दावी गर्नुभएको छ। भट्टको कम्पनीमा उहाँले 50 लाख मूल्य बराबरको शेयर किनेको भेटिएको छ। त्यसबारेमा छानबिन गर्न मन्त्री परिषदले वैशाखको 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको हो। समितिले गुरूङलाई बयान आउने बारे जानकारी दिएको छ। समितिका एकजना सदस्यले भन्नुभयो, उहाँलाई जुनसुकै बेला बोलाउन सक्छौं भनेर जानकारी गराइसकेका छौं। गुरूङलाई बुधबार र बिहिबार मध्ये एक दिन बयान लिइने 30 सदस्यले जानकारी दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षाको नतिजा सकिएको 45 दिनभित्रमा सार्वजनिक गर्ने जनाएको छ। बोर्डले नतिजा प्रकाशन सम्बन्धी कामलाई तीव्रता दिएको छ। परीक्षा सकिएको 2 साता मात्रै भएको छ। यसबीचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित 50% भन्दा धेरै काम सकिसकेको छ। बोर्डको परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम आधा भन्दा बढ़ी सकिएको छ। परीक्षण भइसकेको उत्तर पुस्तिकाको प्राप्तांक सम्परीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिएको छ। जुन जुन विषयको उत्तर पुस्तिका परीक्षण सकिन्छ त्यसको सम्परीक्षण पनि तत्कालै शुरू गर्ने र सम्परीक्षण सकिने बित्तिकै प्राप्तांकलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले बताउनुभयो। नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तर पुस्तिका परीक्षण शुरू गरेको छ। मुलुकभरि विभिन्न 42 केन्द्रबाट उत्तर पुस्तिका परीक्षण भइरहेको छ। नेपालको राष्ट्रिय पहिचान, नागरिकको व्यक्तिगत डाटा र अत्यन्तै संवेदनशील सुरक्षासँग जोड़िएको विद्युतीय राजधानी छपाई परियोजनामा ठूलो परिमाणमा कर छली हुन सक्ने तथ्य बाहिरिएको छ। ठेक्का प्राप्त गर्ने फ्रान्सेली कम्पनी आईडीई मिया सिंगापुरमा दर्ता रहेको क्यापिटल वेज सोल्युशन र नेपालमा संचालित डेल्टा फोर प्राइभेट लिमिटेड बीचको शंकास्पद त्रिगुणात्मक व्यावसायिक सम्बन्धले यस परियोजनामा राज्यलाई करोड़ौंको लोग नोक्सानी भएको आशंका उब्जाएको छ। यो प्रकरणले नेपालको सार्वजनिक खरिद प्रक्रियामा बिचौलियाहरूको दबदबा कति शक्तिशाली छ भन्ने समेत प्रश्न बनाएको छ। समाजमा मलमास अर्थात पुरूषोत्तम महात्म्य बारे जानकारी दिने उद्देश्यले आजबाट तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 झरौटामा सत्संग ज्ञानी यज्ञ शुरू हुने भएको छ। शिव पाञ्चायन मन्दिर संरक्षण समितिको आयोजनामा आगामी 17 गते अर्थात 5 दिनसम्म सत्संग ज्ञान यज्ञ आयोजना गरिएको हो। यज्ञ विशुद्ध रूपमा धार्मिक सचेतना फैलाउनका लागि आयोजना गरिएको समितिका अध्यक्ष केशवराज अधिकारीले जानकारी दिनुभयो। यज्ञमा आचार्य पण्डित ऋषिराम पौरियलले संगीतमय कथा प्रवचन गर्ने र अन्य धार्मिक क्रियाकलापहरू गरिने आयोजकले जनाएको छ। बुधबार बिहान 8 बजेदेखि कलश यात्रा सहित यज्ञको शुभारम्भ गर्ने तयारी भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिकै रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। साथै बाँकी तराईका भूभागमा भने मुख्यतया मौसम सफा रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश कोशी बागमती र गण्डकी प्रदेश तथा तराई र पहाड़ी भूभागका केही स्थानमा अपराह्नपछि आज पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो भने कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ। तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी तराईका भूभागमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ़दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणको प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्य कर्मीले सचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गर्नु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्य कर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोड़फोड़को घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढ़ेकाले रोग नियन्त्रण कठिन बन्न थालेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्दले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको जनाइएको छ। खोपका बावजूद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख गरिएको छ। अब अन्त्यमा खेल समाचार। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै आरसीबी फाइनलमा प्रवेश गरेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित विश्वभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाउनुभयो। विराट कोहली र कृणाल पाण्डेले समान 43 रन बनाउनु भएको छ। आरसीबीले दिएको 255 रनको लक्ष्य पछाएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भएको थियो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स रेसको एलिमिनेटरको विजेतासँग खेल्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै आरसीबीले नै उपाधि जितेको हो। आईपीएल क्रिकेटको एलिमिनेटर आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्ससँग खेल्ने भएका छन्। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 10 बजे हामी थप ताजा समाचारहरूको साथमा फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
22: गुरु सोतम्मा यो महिना सबैलाई हुने गर्छ खास।
23: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
24: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
25: प्रमुख कथावाचक आचार्य पूज्य गुरू श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौं।
24: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती।
23: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
2: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाई त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
4: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
26: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
27: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
28: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि?
0: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्छ मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: एक सय 103.8 अन्तर्मनको आवाज।

0: मयम चिसा पानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसा पानी,
2: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला।

0: न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811403005।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलेगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856035497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: एस दुरेगौड़ा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171-56606।
8: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
9: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
8: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
9: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 061-578-053 र 061-553-595।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौड़ा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15368।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
11: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
7: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
12: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
13: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
14: सिटिई बीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौड़ामा भर्ना खुल्यो।
15: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
15: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू,
15: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
14: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
15: समेना गृह र छात्रावासको व्यवस्था,
14: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
15: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
14: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौड़ा, तनहुँ।
15: फोन 0654140056, मोबाइल 9860608615, 9849715598, 9560443744 र 9413167788।
16: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई,
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।

0: 103 टोपलो 8
1: अन्तर्मन को आवाज
2: स्टुडियो तान्छेन अहिले बिहानको 8 बज्यो
3: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
4: कहिले धरियाको सुस्केर आवाज कहिले गाइने दाइको मन दुख्ने कथा कहिले दुखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
5: कार्यक्रम लोक भाका
4: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्कार मैं हार्दिक न्यानो लोक सांगीतिक अभिवादन रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुनेर बस्नुहुने तपाई सम्पूर्ण समादरणीय लोकपारिक मित्रहरूको साथमा अशोक विश्वकर्मा उपस्थित भइसकेको छु आजको श्रृंखलामा पनि कार्यक्रम लोक भाकाको नयाँ श्रृंखलाको साथमा आज बुधबारको श्रृंखला के गरिरहनु भएको छ कुनै तपाईहरू जहाँ जस्तो अवस्थामा रहे पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला भन्ने अपेक्षा गरेका छौं। बुधबारको श्रृंखला हो, आजको श्रृंखलामा तपाईँकै रोजाएका गीत संगीतहरूलाई हामी स्थान दिनेछौ। हामीलाई तपाईँको ठाउँमा तपाईँको बस्तीमा सुनिरहनु भएको छ भने फोन गर्नुहोस्। 0652414200 लाइन खुल्ला राखिरहेका छौं। आज तपाईँले मन परेका गीत संगीतहरू आफैले सुन्ने, आफ्नो आफन्तलाई सुनाउने, मन परेका मान्छेहरू साथी संगीहरूलाई पनि डेडिकेट गर्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला, अनुरोध गर्न चाहन्छु तपाईँ सबैजनालाई भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप म भनि राख्दैछु शान्ति श्री परियार र शीतल गुरूङको सुमधुर आवाजमा सजिएको भाका छ शीतल गुरूङको लय अनि सीताराम परियारको शब्द समेटिएको भाका भागमला त्रिशुली तरेर लैजान्छ सिन्दुरै भारी र बोको गीत छ। तपाईँ हामीसँगै रहनुहोला।

0: भागौंला त्रिशूल तरेर लैजान शोषिन्द्री भारेर यो कर्णप्रिय आवाज तपाई सबैजनाको लागि राख्यौं। कार्यक्रम लोक भाकाको पहिलो सांगीतिक कोशी स्वरूप आज बुधबारको श्रृंखला तपाईँको रजाका गीत संगीतहरू बज्नेछन्। साथीहरूलाई फोन गर्न अनुरोध गरिरहेको छु। लाइनमा कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। नमस्ते हजुर।
1: हजुर अशोक सर, गुड मर्निङ।
0: गुड मर्निङ है, नमस्ते। अनि काँडेमा रेडियो कस्तो सुन्ने छ कि सुन्ने छैन कि?
1: बिहान एकछिन आउनु भजन आउने बेलामा
0: ए हजुर,
1: त्यसको अलिकति मधुरो मधुरो आएको छ। अनि हाम्रो सृष्टि सिस्टरले छोड्नु भएको कि
0: होइन नि? सृष्टि सिस्टर देश बाहिर
1: पनि हजुर आउनुभएको थियो होइन?
0: त्यही त त्यही त मैले भनेको थिएँ नि, सृष्टि सिस्टर देश बाहिरको भ्रमणमा हुनुहुन्छ, केही दिनपछि आउनुहुन्छ है।
1: हजुर, मन परेको फुल भेमा लड्केको भन्ने गीत छ नि,
0: मन परेको फुल भुइँमा लड्केको हो,
1: भिरमा लड्केको,
0: मन परेको फुल भिरमा लड्केको, भिरमा लड्केको मात्रै होला नि? भिरमा लड्केको ल। हुन्छ, हामी यो गीत राख्छौ। कस कसलाई सुनाउन चाहनुहुन्छ भन्नु? हजुर, हुन्छ, नमस्कार हुनुहुन्थ्यो। हामीलाई फोन गर्नुभएको थियो लुम्लेको काँडेबाट अमृत तोलाचार्यले फोन गर्नुभएको, हाम्रो नियमित श्रोता हुनुहुन्छ, विशेष गरी हामीलाई अत्यन्तै धेरै माया गर्नुहुन्छ। यति बेलाको क्रममा भने हामी अमृतजीकै रोजाइमा रहेको गीत राखिहाल्छौँ छोटो रूपमा, अनि साथीहरू तपाईँहरूको रोजाएको गीत संगीतहरू पनि क्रमशः बज्नेछन्। फोन गर्न नभुल्नु होला। सुन्दै हुनुहुन्छ भने अन्य साथीहरूलाई पनि फोन गर्न लगाइदिनुहोस्। 0564 14 200 को लाइन खुल्लै रहेको जानकारी गराउँदै गोविन्द पङ्गेनी अनि निरूप पङ्गेनीको सुमधुर आवाजमा सजिएको भाका रहेको छ। गोविन्द पङ्गेनीको लय तथा शब्द सृजनामा रहेको गीत भीरमा लड्केको स्वीकार्नुहोस्।

0: मन परेको फुला भिरमा लर्केको म त झै पनि तिमीलाई पर्खिएको गोविन्द पङ्गेनी अनि निरु पङ्गेनीको आवाजमा रहेको भाका अमृत तुलाचन्दको रचाइमा थियो। उहाँका साथीहरूलाई डेडिकेट गरेर हामी बजायौं। अब पालो तपाईँको हो, अर्को साथी लाइनमा छ। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ, कहाँबाट? मान्द्रेबाट चन्द्रजी। चन्द्रजी सबै ठिकै ठाक छ होला क्यारी? ल, पानी परिरहेको छ, एकदमै धेरै ध्यान दिनु पर्यो है। मान्द्रे खोला बढिरहेको छ होला। ल चन्द्रजी, आज धेरैजना साथीहरूलाई सहभागी गराउने मन छ हाम्रो, त्यसकारण थोरै कुराकानी गरौं। अनि आज कुन गीत रोज्ने हो भन्नुहोस्? मायालुलाई युकेको चिनो भन्ने गीत छ हजुर। यो गीत कस कसलाई सुनाउन चाहनुहुन्छ भन्नुहोस्? ल हुन्छ, आउनु बहुत धेरै धेरै खुसी लाग्यो। हामी यो गीत बजाउँछौ, सुन्दै गर्नु होला है त चन्द्रजी। हुन्छ, नमस्कार चन्द्रजी। चन्द्र बेसीले हामीलाई फोन गर्नुभएको मान्द्रेबाट हो। तपाईँलाई धेरै धेरै धन्यवाद। फोन गर्न सक्नुहुनेछ हामीलाई सुन्दै हुनुहुन्छ भने 0654142000 लाइन खुल्ला छ। मायालुलाई युकेको चिनो मौसम गुरुङ अनि देवी घरती मगरको सुमधुर आवाजमा सजिएको गीत रहेको छ। हामी छोटो छोटो रूपमा सबैजना साथीहरूको रोजाइमा रहेको गीत राख्ने तयारीमा छौं। रमेश बिजीको शब्द अनि मौसम गुरुङको लयमा सजिएको भाका यति बेलाको क्रममा राखौं। सुन्दै गर्नुहोस्, हामी सँगै रहनुहोला। यति बेलाको क्रममा भने यो कर्णप्रिय आवाज तपाईं सबैजनाको लागि।

0: मायालुलाई यो के को चिनो के मन पर्छ नलझाई भन्दिनु यो सुमधुर भाका तपाईको लागि राखेका हौ। मान्द्रीबाट चन्द्र ऋषिले आफ्नो रोजाईमा पार्नु भएको थियो, उहाँको रोजाईमा उहाँकै सङ्गी साथीहरूलाई डेडिकेट गरेर सम्झिएर हामी प्रस्तुत गर्यौ। अर्को साथी लाइनमा आइसक्नु भएको छ, उहाँसँग पनि कुराकानी गरौँ। हजुर नमस्ते।
1: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ नि, कहाँबाट? जेनिसा थापा, शुक्लागन्धकी वडा नम्बर 8 है।
1: हजुर,
0: के छ त जेनिसा जी?
1: ठिकै छ,
0: हाम्रो पनि एकदम ठिक ठाक छ। चिया पिउनु भयो?
1: हजुर, चिया पिएँ।
0: अनि स्कुल त जाने तयारी गर्नुभएको छ? होमवर्क सक्नु भएको छ कि सक्नु भएको छैन? ल, कस्तो राम्रो मान्छे जेनिसाजीले हामीलाई धेरै माया गर्नुहुन्छ, सधैँ फोन गर्नुहुन्छ, हामी पनि तपाईँलाई धेरै सम्झिन्छौँ है।
1: ए हुन्छ।
0: ल, कुन गीत रोज्नुहुन्छ आज भन्नुहोस्।
1: लोकगीत रोज्ने?
0: लोकगीत कुन लोकगीत रोज्ने त धेरै छन् नि लोकगीतहरू त। मायालाई दिउँ बैना,
1: मायालाई
0: के दिउँ म बैना, के दिउँ म बैना भन्ने गीत हामी हेर्छौँ है त। बच्चा बच्चा बजाउने बजाउने लोकगीत नै हो, चलचित्रको गीत हो हुन त है। हामी यो गीत राख्छौँ। कस कसलाई सम्झिनुहुन्छ, कस कसलाई सुनाउन चाहनुहुन्छ जेनिसाजी?
1: सर्वप्रथम हजुरको लागि
0: हजुर धन्यवाद।
1: म भन्दा अघि पछि आउनुहुने सम्पूर्णका लागि, मेरो घर परिवारका लागि भन्ने सुचिन्छु। बाई बाई।
0: हुन्छ, नमस्कार। हुनुहुन्थ्यो जेनिसा थापाले, हामीलाई ढोरफिर्दीबाट फोन गर्नुभएको हो। मायालाई के दिउँ म बैना बोको गीत रोज्नु भएको छ। यो गीत पछिल्लो क्रममा हामीले चलचित्रमा समावेश भएका लोकगीतलाई पनि कार्यक्रममा स्थान दिइरहेका छौँ। हामी लोकगीतलाई मुख्य प्राथमिकता दिन्छौँ, जुन गीत चलचित्र अगाडि पनि पछिल्लो क्रममा अत्यन्तै धेरै प्राथमिकता दिँदै आइरहनु भएको छ। लोकगीतको विकास, समृद्धि, श्रीवृद्धिमा यो पनि एउटा महत्वपूर्ण कदम हो। विशेष गरी यति बेलाको क्रममा जेनिसाजीको रोजाइमा रहेको गीत राख्दैछु, खेम सेन्चुरी को आवाज रहेको छ यो गीतमा। अनि यो गीतमा खेम सेन्चुरी सँगसँगै आवाज रहेको छ दीपिका बैम्बु मगरको, रमेश बिजीको शब्द खेम सेन्चुरीको लयमा रहेको भाका मायालाई के देऊ म बैना फुल्दिउँ कि फुलबट्टी रुमाला स्वीकार्नुहोस्, हामी सँगै रहनुहोला।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
5: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0654142333
1: र 9687168887।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845610950। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
10: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562665।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409000।
14: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466-18817। युइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
1: एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। सुनिरहनु भएको छ रेडियो ध्रुवबाराही 103.8 MHz अनि यो हो कार्यक्रम लोक भाका। हरेक बिहान 8 बजेबाट 9 बजेसम्म प्रसारण हुँदै आइरहेको छ। हामी हरेक दिन आउँछौ तर फरक फरक स्वाद लिएर तपाईँहरूको बीचमा उपस्थित भइरहेका हुन्छौ। हामी आज बुधबारको श्रृंखलामा छौं, तपाईँकै रोजाएका गीत संगीतहरू राखिरहेका छौं। विशेष गरी मन परेका लोकगीत संगीतहरू तपाईँ आफैलाई सुन्न मन लागिरहेको हुनसक्छ अनि आफ्ना आफन्तलाई पनि सुनाउन मन लागिरहेको हुनसक्छ। फोन गर्न 0564142000 लाइन खुल्लै राखेका छौं। कोही साथी लाइनमा आइसक्नु भएको जस्तो लागिरहेको छ, हामी उहाँसँग कुराकानी गर्छौं। को हुनुहुन्छ, कहाँबाट? नमस्कार। नमस्कार हजुर।
16: नमस्कार।
1: नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँ देखि?
16: म यो कास्की, यो पोखरा 27 प्रेम बहादुर कुमार।
1: प्रेम बहादुर कुमार, पोखरा 27 को कुन ठाउँ हो भन्नुहोस् त?
16: यो
1: रिच्छेपानीबाट है। त्यो ठाउँमा हाम्रो रेडियो कस्तो सुनिएको छ प्रेमजी?
16: रेडियो सुनिन्छ, तपाईँ को भन्नुभयो?
1: म अशोक विश्वकर्मा बोल्दैछु। सुन्नु भएको छैन र कार्यक्रम? सृष्टिजी एक दुई दिन अझै आउनुहुन्न होला, अनि त्यति दिनसम्म म हुन्छु, उहाँ आएपछि उहीँ आउनुहुन्छ है फेरि है प्रेमजी? राम्रै सुन्नेको छ नि रेडियो त्यो ठाउँमा है? ल हुन्छ, आज कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त? म अशोक विश्वकर्मा बोल्दैछु। सुन्नु भएको छैन र कार्यक्रम?

0: ਮਤਲਬ ਇੱਥੇ ਦਹੇਜ ਦੀ ਵਿਵਸਥਾ ਨਹੀਂ ਨਾ।
1: ਫਿਰ ਇੱਕ ਚੋਟੀ ਬਣਨਾ ਸਰ,
0: ਮਨ ਪਰ ਇੱਕ ਫੁੱਲ ਹਾਸੇਗਾ,
1: ਇਹ ਮਨ ਪਰ ਇੱਕ ਫੁੱਲ ਖਾਸੇਗਾ,
0: ਅੱਛਾ ਮੈਂ ਮਤਲਬ ਹੋਇਆ ਇੱਥੇ ਦਹੇਜ ਦੀ ਵਿਵਸਥਾ।
1: ल हुन्छ, हामी यो गीत राख्छौँ। कस कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
0: तपाईँलाई
1: धन्यवाद
0: र अनि पछाडि धेरै सबै अनि बिदा हुन्छ।
1: हुन्छ हस्, नमस्कार। हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो प्रेम कुमारले, पोखरा 27 रिठी पानीबाट। पालो तपाईँको पनि छ, फोन गर्न सक्नुहुनेछ। फोन गर्नुको लागि नम्बरहरू खुल्लै रहेको जानकारी गराउन चाहन्छु। आज तपाईँको रोजाएका गीत संगीतहरू राखिने क्रममा यति बेलाको क्रममा विष्णुमाझी अनि रामजी खाँडको सुमधुर आवाज, शिव हमालको लय तथा शब्द सृजनामा रहेको गीत हो मन परेको फूल खसेको, तिमलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको गीत स्वीकार्नुहोला।

मेरी औँठी हातमा लाई थी आज पनि सपनीमा उही आई थी मन परेको फूल खसेको प्रेम कुमारको रोजाईमा रहेको यो भाका तपाईँ सबैजनाको लागि राखेका थियौं। रामजी खाँड र विष्णु माझीको सुमधुर आवाजमा सजिएको गीत अर्को साथी लाइनमा आइसक्नु भएको छ। नमस्कार हजुर। नमस्कार। कति सानो आवाज आइरहेको छ है, तपाईँको अलिक चर्को बोलिदिनुहोस् न। बास्थोला गाउँबाट अलिक सानो सुन्यो, अलिक चर्को बास्थोला गाउँ भन्नुभएको थियो, पोखरा 28 भन्दै हुनुहुन्थ्यो, तर उहाँको आवाज एकदम कम सुनिरहेका थियौँ, त्यस कारण पनि राम्रोसँग कुराकानी हुन सकेन। अर्को साथी लाइनमा हुनुभएको छ। नमस्कार। नमस्कार, को बोल्दै हुनुहुन्छ? रञ्जिता दुलेगाउँबाट हो। अनि हामीलाई सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन? सुनिरहनु भएको छ। कस्तो लाग्यो आज कार्यक्रम? ल, रञ्जिताजी के गर्नुहुन्छ दुलेगाउँमा बसेर? बसिरहनु भएको छ। खाना पाक्यो? ल, खाना एकदम मिठो बनोस् है त। ल, आज कुन गीत रोज्ने हो रञ्जिताजी? ल हुन्छ, हामी गीत राख्छौ। कस कसलाई सुनाउनु मन लागेको छ? धन्यवाद। हुन्छ, नमस्कार हुनुहुन्थ्यो, फोन गर्नुभयो हामीलाई रञ्जिताजीले दिलेगाउँबाट। बर्खा लागेछ क्यारी बोलको भाका विशेष उहाँले रोज्नु भएको थियो, उहाँको रोजाइमा रहेको यो गीत हामी तपाईँहरूलाई सुनाउन चाहन्छौँ। विशेष गरी बर्खा लागिरहेको छ, तपाईँहरू पनि एकदमै धेरै ध्यान दिनुहोला, विशेष गरी अलिकति पहिरोको डर हुने ठाउँमा बसोबास गर्ने सबैजना हामीलाई सुनेर बसिरहनु भएको छ भने तपाईँहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गर्छु। हावाहुरीको त्यस्तै समस्या छ, आफ्नो बच्चा बच्चीहरू वृद्ध वृद्धहरूको विशेष ध्यान दिनुहोला। यो अनुरोध गर्दै जयदेवको तानी सन्ध्या बुढा काउली बुढीको आवाजमा रहेको यो गीत राख्दैछु। बर्खा लागेछ क्यारी तपाईँ सबैजनाको लागि गीतमा जयदेव कोटाकोललाई तथा शब्द सृजना समेटिएको छ। स्वीकार्नुहोस् रञ्जिताजीको रोजाइमा रहेको गीत।

बर्खा लागे सिकारी तपाईं सबै जनाको लागि जयदेवको चाहनी सन्ध्या बुढा कौडी विधिको आवाजमा रहेको भाका राख्यौ। सुनिरहनु भएको छ रेडियो ढोलबाराही 103.8 मेगाहर्जमा कार्यक्रम लोक भाका बुधबारको श्रृंखलामा तपाईँकै रोजाएका गीत संगीतहरू राखिरहेका छौं। गीत रोज्नका लागि साथीहरूको आउने क्रम बाक्लिँदैछ, समय छुट्टिँदैछ। कोही साथी हुनुहुन्छ लाइनमा? नमस्कार हजुर। नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट? नन्दिता बास्तोला भन्नुभएको? नम्रता बास्तोला, पोखरा 28 बास्तोला गाउँबाट है। अनि त्यहाँ हाम्रो रेडियो कस्तो सुनिएको छ नम्रताजी? राम्रै सुनिएको छ। के गर्नुहुन्छ नि हजुरले? ल, राम्रो रिजल्ट आयो होला है। ल, एकदम राम्रो पढ्नु होला, 11-12 को पनि राम्रो गरेर पास गर्नु होला, हामी यो कामना गर्छौँ है त। नम्रताजीलाई आज कुन गीत रोज्न मन लागेको छ भन्नुहोस् त। कामी दाईको छोरा भन्ने गीत है। ल हुन्छ, हामी यो गीत राख्छौँ। कस कसलाई सुनाउन चाहनुहुन्छ नम्रताजी? धन्यवाद। ल हुन्छ, धेरै धेरै धन्यवाद, अहिले छुट्छौँ है त। हुनुहुन्थ्यो हामीलाई नम्रताजीले फोन गर्नुभएको पोखरा 28 बास्तोला गाउँबाट, नामले पाएको कामले पाएको कामी भाइको छोरा, मसँगै जान्छौ र मैले छोको खान्छौ र यस्तै शब्दहरू समेटिएको गीत रहेको छ खेम सेन्चुरीको आवाजमा रहेको भाका। यति बेलाको क्रममा सुन्दै गर्नुहोस्, हामी अर्को गीत अनि अर्को साथीहरूसँग कुराकानी सँगै फेरि कार्यक्रममा उपस्थित हुनेछौ। यति बेलाको क्रममा यो गीत स्वीकार्नुहोला।

0: आहा, यही शैली मैसँग जान्छौ र मैले छोको खान्छौ र यसो मधुर कनप्ली आवाज तपाईँ सबैजनाको लागि राख्यौं। नम्रताजीले बास्तोला गाउँबाट रोज्नु भएको थियो, पोखरा 28 फोन गरेर। अब कार्यक्रमको उत्तरार्ध तर्फ पनि हामी आइपुगेका छौं। तपाईँहरूलाई पनि मन परेका गीत संगीतहरू रोज्नु मन लागिरहेको छ भने अझै समय छ, एकजना साथीहरूलाई हामी लिन सक्छौ, फोन गर्न सक्नुहुनेछ। टेलिफोन लाइन खुल्लै रहेको जानकारी गराउँदै अन्तिममा एकजना साथीलाई लिऊ। को साथी कहाँबाट हुनुहुन्छ है त? नमस्कार। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: हजुर, म
0: बनकेवाबाट के भन्नुभयो नाम? अभागी भन्नुभएको
1: हो?
0: अनि किन नि आफ्नो नाम यस्तो अभागी राख्नु भएको?
1: म त्यस्तै त्यस्तै छु।
0: ल ठिक छ, अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: भात तरकारी पकाउँदैछु।
0: ल एकदम मिठो बनोस् है त।
1: हजुर,
0: हामी धेरै कुराकानी गर्न चाहन्थ्यौ, कार्यक्रमको अन्तिममा आउनुभएको छ, त्यस कारण धेरै कुराकानी गर्न सकेनौ। तपाईँको रोजाइको गीत राख्छौ, कुन गीत रोज्नुहुन्छ? बर्खा लाग्यो झ्याउकिरी करायो भन्ने गीत। हुन्छ, हामी यो गीत राख्छौ। कस कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई, अनि मलाई अलाकी भनेर चिन्नी नचिन्नी सबैलाई।
0: ल हुन्छ, आउनुभयो, धेरै खुसी लाग्यो, अहिले छोड्छौ है त। हुन्छ हस्, नमस्कार। आफूलाई अभागी नाम दिएर हामीलाई फोन गर्नुभएको थियो बनकेवाबाट एकजना साथीले। हामी उहाँको रोजाइमा रहेको गीत राख्दैछौ। अब त हामी कार्यक्रमबाट बिदा हुनुपर्ने बेला पनि हुन लागिसक्यो। यतिन्जेलसम्म हामीलाई श्रवण गरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रम अवधिभरि हामीलाई कास्की लुम्लेबाट अमृतजीले फोन गर्नुभएको थियो, अनि चन्द्रजीले मान्द्रेबाट, जेनेश्वरीले ढोरफिर्दीबाट, प्रेमजीले हामीलाई फोन गर्नुभएको थियो रिठेपानी पोखराबाट, रंजिताजीले दुलेगौड़ाबाट, नम्रताजीले पोखराबाट, र अभागी नाम दिएर एकजना साथीले हामीलाई बनकेवाबाट फोन गर्नुभयो। सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको श्रृंखलाको प्रस्तुतिबाट तपाई सबैको माझबाट अशोक विश्वकर्मा, विष्णु खत्री र जुना शिरीषको आवाजमा रहेको भाका बर्खा लाग्यो झ्याउकिरी करायोको गीत राख्दै बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: यसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811169, राजु विश्वकर्मा 9807169।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
9: एक सय 3.8 अन्तर्मनको आवाज
10: स्टुडियो टाइम, अहिले बिहानको 9 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: स्वच्छ पानी स्वस्थ जीवनको आधार, हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: समाचार अब विस्तारमा संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने तय भएको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082-83 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। मन्त्री वाग्लेले नै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082-83 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
13: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन एभरेस्ट समिट अर्सन समिट 2026 आजदेखि काठमाडौँमा शुरू हुँदैछ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रो पटक एउटै मंचमा ल्याउन समिट आयोजना गर्न लागि हो। दिगो भविष्यको लागि हिमालय नवप्रवर्तन भन्ने नाराका साथ एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकारीमा हुने कार्यक्रमको उद्घाटन अहिले केवीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले गर्नुहुनेछ। सोल्टी होटलमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा हिम नदी पग्लने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धि लगायत विषयमा छलफल गर्ने कार्यक्रम छ। यस वर्ष विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक तथा प्रमाणपत्र सहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभएको छ। यो संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ। राष्ट्रपति पौडेलले समिटर्स ब्रेकफास्टमा सरिक भई आरोहीहरूसँग साक्षात्कार गर्नुहुनेछ। हालसम्म विश्वभरका 7,000 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। पछिल्लो वर्षहरूमा सगरमाथा आरोहण गर्नेको संख्या उल्लेख्य बढ़ेको छ। यस वर्षको यो याममा एकै दिन गत बुधबार 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपाल तर्फबाट विश्वको सर्वोच्च शिखरमा एकै दिन पुग्ने यो अहिलेसम्मकै सर्वाधिक संख्या हो।
12: म्याग्दीको रघु गंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिरूबारीमा पहिरो खसेपछि अवरूद्ध बनेको सड़क एकतर्फी खुलेको छ। राति पहिरो खसेपछि अवरूद्ध सड़क विभाग र बेनी जोमसोम कोरेला सड़क आयोजनाको समन्वयमा उपकरण परिचालन गरी एकतर्फी संचालनमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमल सिन्हाका अनुसार हिजो पनि पहिरोका कारण दिनभर जसो सड़क अवरूद्ध बनेको थियो। उहाँका अनुसार ठूलो पहिरो रहेको कारण वर्षा हुने बित्तिकै सड़क अवरूद्ध हुने गरेको छ। मुस्ताङ हुँदै चीनको सीमाना कोराला नाका जोड्ने बेनी जोमसोम कोरेला सड़क अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका एक माथिल्लो बैसरीमा पहिरो खस्दा 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद हुने गर्छ। पटक पटक सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीचबाटोमै रोकिने गरेका छन्, जसका कारण मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित बन्ने गरेका छन्।
13: रमन कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्राली नेपाल सरकारको कालो सूचीमा परेका छन्। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण गरिरहेका उनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले 3 वर्षको लागि कालो सूचीमा राखेको हो। ती सहित 11 कम्पनी कालो सूचीमा परेका छन्। जनकपुर 9 धनुषा ठेगाना भएको रमन कन्स्ट्रक्सनले भारतको पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर डाइभर्सन आयोजनाको बाँध, विद्युत गृह लगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति र जडानको लागि ठेक्का पाएको थियो। तर काममा ढिलासुस्ती गरेकोले गत वर्ष कार्तिक 25 गते आयोजनाले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि सरकारले 3 वर्षको लागि कालो सूचीमा राखेको हो। रमन पटेल जेबीले कामको प्रगति बढ़ाउन तदारूकता नदेखाएको र सम्झौताको प्रावधान अनुसार काममा सुधार गर्न सूचना जारी गर्दा समेत चासो नदिएको भन्दै तत्कालीन मन्त्री कुलमान घिसिङले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो। जेबीले कार्य सम्पादन जमानत बापत राखेको 2.40 अर्ब र अग्रिम भुक्तानीको 1.20 अर्ब गरी 3.60 अर्ब रूपियाँ बैंक ग्यारेन्टी जफतको प्रक्रिया समेत अगाडि बढ़ाएको थियो। सिन्धुली र रामेछापको सिमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरूङ मार्फत मरिन नदीमा खसाली बागमती सिंचाई आयोजनामा पुर्याउने लक्ष्य रहेको छ।
12: पोखरामा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन गरिएको छ। बसपाक क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि पोखरा महानगरपालिकाले वडा नम्बर 17 का अध्यक्ष राधिका साई योगीको संयोजकतामा 7 सदस्यीय समिति गठन गरेको छ। यसअघि अन्यत्र व्यवस्थापनको पूर्व तयारी बिना सुकुम्बासीलाई हटाएर विचल्ली बनाएको भन्दै आलोचना भइरहँदा पोखरा महानगरपालिकाले यस्तो कदम चालेको हो। समितिलाई 10 दिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी तोकिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। हिजो नै पोखरा बसपाक क्षेत्रभित्र बसोबास गर्दै आएका तथा पछिल्लो पटक अध्यावधिक विवरण लगत बुझाएका 572 सुकुम्बासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्य तथ्य पहिचानका लागि अर्को समिति बनेको छ। महानगरले बसपाक क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधा सम्पन्न बसपाक बनाउने योजना अघि सारेको छ। विक्रम सम्बत 2032 बसपाक निर्माणका लागि जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म व्यवस्थित बसपाक बन्न सकेको छैन।
13: लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन प्रेस युनियनले आज आफ्नो 35 स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाण्डुमा विधान महाधिवेशन आयोजना गरेको छ। महाधिवेशनको पूर्व सन्ध्यामा बिहान 7 बजे माइतीघर मण्डलामा प्रभात फेरी आयोजना गरिएको छ। केबेरपछि विधान महाधिवेशन शुरू हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नुहुने तय भएको छ। विधान महाधिवेशनको लागि सबै शाखाबाट अध्यक्ष सचिवको सदस्य तथा तोकिए बमजिमका प्रतिनिधिहरू काठमाण्डु आइपुगेको युनियनका अध्यक्ष उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो। 2048 साल जेठ 13 गते श्रमजीवी पत्रकारहरूको हक हित संरक्षणको लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। युनियनले श्रमजीवी पत्रकारहरूको हक अधिकार प्रेस स्वतन्त्रता लोकतन्त्र तथा मीडिया मैत्री नीतिगत व्यवस्थाको लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले बताउनुभयो।
12: खोटाङको दिप्रुम चुईचुम्मा गाउँपालिका 4 बतासेकी 27 वर्षीय रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुईचुम्मा 4 बतासेका 28 वर्षीय हेमन परियार, छिता पोखरीका 25 वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका 82 वर्षीय दीपक राई रहेका छन्। उनीहरू हिजो पक्राउ परेका हुन्। गत भदौ 30 गते राति रेश्मिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको विषयमा अनुसन्धान अघि बढ़ाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा 3 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताउनुभयो। यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय 16 वर्षीय किशोरलाई गत असोज 1 गते पक्राउ गरी जिल्ला अदालतको आदेशमा पूर्वपक्षका लागि कारागार चलान गरेको थियो। परिवारका सदस्यले थप 3 जनाको नाम उल्लेख गरेर चैत 21 गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा अदालतले चैत 28 गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
15: मार्बल। मार्बलका सिकी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन भर।
16: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
13: अब बाँकी समाचार। कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालक सहित 4 जना घाइते भएका छन्। हिजो साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको मोटरसाइकलमा सवारलाई शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत कालीकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्। निकुञ्ज क्षेत्रको हुलाकी सड़कमा बाघले आक्रमण गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका 9 खजुवाका वीरेन्द्र ठगुन्ना उहाँकी श्रीमती कल्पना ठगुन्ना, अढ़ाई वर्षीय छोरा रियान्स र 14 वर्षीय भान्जी आरुषी साहू घाइते भएका हुन्। साँझ करिब 7:30 बजेतिर बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि धनगढ़ी स्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
12: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विराम उल्लंघन गर्दै इजरायलले दक्षिणी र पूर्वी लेबनानमा हवाई तथा स्थलगत आक्रमण तीव्र पारेको छ। पछिल्लो आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा मारिनेहरूमा कैयौं बालबालिका समेत रहेका छन्। इजरायली सेनाले भने आफूहरूले हिजबुल्लाहका 100 भन्दा बढ़ी ठेगाना र लड़ाकूहरूलाई निशाना बनाएको दावी गरेको छ। हिजो मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा क्याबिनेट बैठकमा हिजबुल्लाहमाथि थप दबाव बढ़ाउन आदेश दिनुभएको बताउनु भएको थियो। अमेरिकी मध्यस्थतामा इजरायल र लेबनान बीच युद्ध विराम सम्झौता भएको भए पनि दुवै पक्षबाट लगातार यसको उल्लंघन भइरहेको छ। हालैका यी आक्रमणले उक्त युद्ध विरामलाई थप संकटमा पारेका छन्।
13: अब खेल समाचार। नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनौटको समूह चरणमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टोलीले 87 महिनापछि खेल्न लागेको हो। नेपाल र चीन बीचको खेल आज बिहान 12:15 बजेबाट मलेसियाको बायोमास ओभलमा शुरू हुनेछ। नेपाल र चीन बीच सन् 2019 फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो। छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। को भने पहिलो खेल हो। चीन विरूद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रियमा पहिलो पटक जनवरी 12, 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ।
12: अब मौसम। नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। यसको प्रभावले आज सातै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईमा आज तातो दिन कायम रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावाको लहर जारी रहनेछ। मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानमा अपरान्हपछि आज हुरीको सम्भावना छ। हिजो काठमाडौँ सहित देशका विभिन्न स्थानमा हुरीका साथै वर्षा भएको थियो। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
13: संघीय संसदका दुवै सदनको बैठक आज बस्दै प्रतिनिधि सभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची।
12: सगरमाथा आरोहीहरूको दोस्रो सम्मेलन काठमाडौँमा शुरू हुँदै जलवायु परिवर्तनले पारेका प्रभावबारे संवाद हुने।
13: बेनिजोमसम्म सड़क एकतर्फी खुल्यो। सुनकोशी मरिन डाइभर्सन अलपत्र पार्ने 2 निर्माण कम्पनी कालो सूचीमा।
12: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र। पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु।
13: र एसियाली खेलकुद छनौटको समूह चरणमा नेपाली महिला टोलीले चीनसँग खेल्दै।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
17: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
18: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
19: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
18: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
19: हो र, के खास छ त इलाइट सिएमा?
18: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
19: ओहो, अनि लोकेसन?
18: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284 97-164-8465। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
19: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
20: सुन्न न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
19: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
20: कहाँ?
19: गण्डकी मेडिकल हल
21: हो।
0: गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
21: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
22: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
24: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
24: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846324020।
25: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
26: दीक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
25: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
26: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
25: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
27: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113508, 9867614181, 9863352582, फेसबुक जेसीए स्कूल पोखरा।
28: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
29: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
28: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
29: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
28: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
30: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा
1: सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: एक सय 103.8 अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाबी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्ड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656599।
2: फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
0: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्छ मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9921-53-507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9800-58-35-533 र 9800-66-15-899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, लेट्स डन।
8: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28-543 र 9840-00-7087।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
11: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0-65-414-236, मोबाइल 9560-78-302 र 9460-78-302।
12: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा, तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
13: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
14: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0-65-414-285, मोबाइल 9850-35497 र 9850-34885 सम्पर्क गर्न सकिनेछ।
14: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
15: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
0: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
22: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेकौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड़ कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246
3: सके पाँचै दिन जाउँ नसके एक दिन त अवश्य जाउँ श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ
2: मिति यही जेठ 13 गतिदेखि 17 गतिसम्म शुक्ला गण्डकी 5 बेल चौतारा छरौटामा
1: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौ
2: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
3: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
11: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
14: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
15: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
16: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
18: एक सय तीन थोप्लो आठ
19: अन्तर्मनको आवाज।
20: गुरु सतम्मा यो महिना सबैलाई हुने गर्छ थाहा,
3: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
2: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
1: प्रमुख कथावाचक आचार्य पूज्य गुरू श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती।
3: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
18: एक सय तीन थोप्लो आठ
19: अन्तर्मनको आवाज।
21: स्टुडियो टाइम
22: अहिले बिहानको 10 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
13: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
1: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप लगइन गरेर पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्।
5: संघीय संसद अन्तर्गत दुईवटै सदनको बैठक बुधबार आज छुट्टा छुट्टै समयमा बस्ने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभाको बैठक बुधबार बिहान आज 11 बजे र राष्ट्रिय सभाको बैठक बुधबार आज दिउँसो 1 बजेदेखि शुरू हुने जनाएको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा विधेयक 2081 सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णी वाग्लेले आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। यता सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको भौतिक चलचित्र विधेयक 2082 पनि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै गरी राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्नुहुने भएको छ। साथै मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरेको सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटको विषयमा प्रधानमन्त्री बालेन शाह, अर्थमन्त्री डाक्टर सोनी वागले र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीचमा छलफल भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार राति उनीहरू बीच करिब 4 घण्टा भन्दा बढ़ी समय बजेटको विषयमा केन्द्रित रहेर कुराकानी भएको हो। श्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति रवि लामिछाने र अर्थमन्त्री वागले बीच आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री शाह दिनभर अन्य राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहे पनि कार्यालय समय पश्चात अर्थमन्त्री वाग्ले र रासोपा सभापतिसँग संवादमा जुट्नु भएको हो। बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो बजेट भएकाले भेटवार्तालाई विशेष चासोका साथमा हेरिएको छ। आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी हुने अर्थमन्त्री वाग्ले दावी गर्नुभएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्यको सो रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सृजना भएकोमा ध्यान आकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीको 10,000 रूपियाँ भन्दा कम बचत माग दावी भएका साना बचतकर्ता को बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रीय कोष स्थापना भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैतको 13 गतेको बैठकबाट स्वीकृति 100 कार्यसूचीको बुदा नम्बर 900 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश जारी गरेको छ। न्यायाधीश दोय हरिफुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्यायीय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भएर नेपालमा चलिरहेको मुद्दामा बयान वा बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने सहित आदेश दिएको छ। आदेशसँगै अध्ययन र रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भएर राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरोटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यवहारिक विकल्प पनि दिएको छ। लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशैभरि विभिन्न कार्यक्रम गरेर 35 स्थापना दिवस मनाउँदैछ। दिवसको अवसरमा देशैभरिका सबै शाखाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाण्डुमा विधान महाधिवेशन आयोजना गर्दैछ। विधान महाधिवेशन अगाडि बिहान 7 बजे माइतीघर मण्डलामा प्रभात फेरी आयोजना गरिएको छ। प्रभात फेरी लगत्तै बिहान 9 बजेदेखि विधान महाधिवेशन शुरू हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो। विधान महाधिवेशनको नेपालमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप संचारणमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजना गरिएको कार्यक्रममा परराष्ट्र मन्त्री श्री शिव खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली र उनका आफन्तले आफू रहेकै ठाउँमा अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्ने भएका छन्। विदेशमा रहेका नेपालीको एकिन तथ्याङ्क नहुँदा उद्धार र सहायताको समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणको आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। गण्डकी प्रदेश सभा सदस्य एवं तनहुँबाट निर्वाचित सांसद श्याम राजा महतले पृथ्वी राजमार्गको बढ्दो सवारी दुर्घटना रोक्न आकाशी पुल निर्माण गर्नुपर्ने माग गर्नुभएको छ। हिजो गण्डकी प्रदेश सरकारको बजेट अधिवेशनको शून्य समयमा बोल्दै सांसद महतले राजमार्गको विकास भएसँगै दुर्घटना समेत अत्याधिक हुने क्रम बढ़ेको बताउनुभयो। उहाँले दुर्घटनाको जोखिम क्षेत्र गाछेपानी, बेलचौतारा र भेमाचोकमा आकाशी पुल बन्नुपर्ने माग गर्दै सरकार जनताको ज्यान जोगाउने विषयमा गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले कोत्रीदेखि दमोडीसम्मको 25 किलोमिटर क्षेत्रमा हुने दुर्घटनाबारे सरकारलाई अवगत गराउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 उत्पादन वृद्धि, रोजगारी सृजना, पर्यटन प्रवर्धन, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राख्ने बताएको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सिद्धान्त र प्राथमिकतामा यी विषय उल्लेख रहेका छन्। आर्थिक मामिला मन्त्री जीत शेरचन्दले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक 2083 को सिद्धान्त र प्राथमिकतामा आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको लक्ष्य हासिल गर्ने गरी बजेट केन्द्रित गरिने उल्लेख गरिएको छ। मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी जोमसोङ कोरला सड़क खण्डको म्याग्दी खण्ड आज बिहानबाट अवरूद्ध भएको छ। म्याग्दीको टगुगंगा गाउँपालिका 2 माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोङ सड़कमा गाड़ी चल्न सकेका छैनन्। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र बोजोमसोमदेखि बेनीतर्फ चल्ने गाड़ी बीच बाटोमा रोकिएका छन्। स्थानीयवासीको साथै मुस्ताङ भ्रमण र मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय मेग्दीका प्रहरी निरीक्षक सागर तिमेन्द्र सिन्हाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। अहिले केही समय अगाडि मात्रै उक्त सड़क खण्ड एकतर्फी रूपमा खुलेको समाचार प्राप्त भएको छ। अब मौसम सम्बन्धी जानकारी। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च रहेको छ। हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारणले जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिकै रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ। मधेस, प्रदेश लगायतको कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा पहाड़ी भागमा थोरै ठाउँमा आज दिउँसो पनि हावाहुरी चल्ने सम्भावना रहेको छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा 31 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले मंगलबार भएको सोही आक्रमणमा परेर अन्य 40 जना घाइते भएको जनाएको हो। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार इजरायली सेनाले दक्षिण लेबनानको बुर्ज अल समाली, कोथरियात अल रुत हबुस मार्का र साला लगायतका शहर तथा गाउँहरूलाई निशाना बनाएर श्रृंखलाबद्ध रूपमा सैन्य आक्रमण गरेको थियो। विभिन्न स्थानमा गरिएको यो हवाई प्रहारका कारणले ठूलो संख्यामा मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ। अब अन्तिममा खेल समाचार। जापानमा हुने एसियन गेम्सका लागि महिला क्रिकेट छनौटको खेलमा बुधबार नेपालले चीनको सामना गर्दछ। खेल मलेसियाको बायोमास ओभलमा बुधबार बिहान 12:15 बजेदेखि शुरू हुने भएको हो। जारी प्रतियोगितामा नेपालको यो पहिलो र चीनको दोस्रो खेल रहेको छ। मंगलबार भएको पहिलो खेलमा नेपालले इण्डोनेसियालाई 3 विकेटले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल सहित 6 टोलीको सहभागिता रहेको छ। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड र समूह बीमा नेपाल, चीन र इण्डोनेसिया रहेका छन्। हरेक समूहको शीर्ष दुईमा रहने देशले आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्समा स्थान बनाउने भएका छन्। छनौटबाट जाने 4 मुलुकले एसियन गेम्स भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र जापानसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ। विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट साझाका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846162068 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856320, 9901454674 र 9864023420।
9: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468385022।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सेटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सेट सुरक्षित गर्नुहोस्।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
12: हाम्रा विशेषताहरू:
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
8: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर

0: पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9867294।
2: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595।
4: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
5: यही जेठ 16 गते शनिवार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
4: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
7: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
4: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
6: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
4: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन नम्बर 0564143777 मोबाइल 9856043343
9: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
10: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
9: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
10: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
9: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811403305
12: This is Radio Dhor Barahi 103.8 MHz
13: 103.8 MHz present every day 10:30 AM to 12 PM

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर व्यस्त भएको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहनसम्मको 12 बजेको समयसम्म र यो समयावधिभर चाहिँ मिठा मिठा गीत संगीतको साथमा चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ भने आज चाहिँ बुधबारको एपिसोडमा रहेर ड्रामा गर्नुपर्छ है। अनि ड्रामा गर्नको लागि 0625 4402 0000 बाटो भएर साथीहरूलाई पनि सहभागी गराउँछौ भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि साथमा रेडियो टर्न अन गरेर सुनिराख्नु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै अहिले एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरौं अनि त्यसपछि हामी साथीहरूलाई सहभागी गराउँछौ भने मिठो गीत रहेको छ सान नानी तिमीलाई हिर्काउला लच्छी टाइटलमा रहेको बाबु बोगटीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

हजुर, यो सानानी टाइटलमा रहेको सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0564142000 टेलिफोन लाइन मार्फत हामीसँग जोडिन सक्नुहुन्छ। फरकबार फरक श्रृंखलाको साथमा सँगसँगै आजको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्छौं है। हामीले देखिरहेको अब समाजमा भइरहेको विषयवस्तुहरू धेरै हुन सक्छ अनि अब आफू हामी जस्तो छौं होइन आज भने अलिकति फरक बन्ने हो कि अब जहाँ चाहिँ आजको एपिसोडमा अब म चाहिँ तपाईँ भन्न सक्नुहुन्छ भने हाम्रो श्रोता साथीहरू चाहिँ म पनि भन्न सक्नुहुन्छ। जस्तै अब आफू भइरहेको पात्रभन्दा अलिकति फरक भन्ने अनि पात्र निर्वाह गर्दै कुनै विषयवस्तु मार्फत चाहिँ हामी सम्झना सन्देश चाहिँ दिन्छौँ आजको एपिसोड मार्फत भन्ने जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल दलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मरमत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भने त्यसै गरी प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ सिंगापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीलाई चाहिँ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू त्यस्तै युके स्वेटर मणिपुरी सिंगापुरी होल्यान्ड लुङ्गी कुरेन्टे सदौरा सुरुवार अनि पास्नीको कपडाहरू दुवै चप्पल लौरे कपडा लगायत परम्परागत जातीय गरगनाहरू चाहिँमा गएर एउटै ठाउँबाट यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ यो सिंगापुरी फेन्सी एण्ड ज्वेलरी सपलाई। र बारेपछि हामी एकजना साथीलाई चाहिँ विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम शनिबार भने एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रुसाईको रिचार्ज भन्दै सबैलाई त जनाउँदै गर्नु होला अहिलेको लागि भने अघिको जस्तै नै एउटा रमाइलो मिठो गीत चाहिँ रहेको छ सुनिरहँ जस्तो लाग्ने होइन रमाइलो पनि छ। हेर्दा राम्रो माछा पुछ्रे मारी राम्रो माछा टाइटलमा रहेको धर्मेन्द्र सेवनको आवाजमा सजिएको यो सुमधुर गीत राख्दैछु स्वीकार्नु होला है त।

हजुर भैगुनीलाई गुणले मार्छु खोजी ल्याइदेऊ कहाँ छ सुमधुर गीत रहेको थियो शब्द संगीत पनि त्यस्तै है सुन्दा पनि एकदमै रमाइलो लाग्ने खालको गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने आउन सक्नुहुन्छ है 0965-4142-0 बाटो भएर टेलिफोन लाइन एकदमै खुल्ला छ अनि साथीहरू आउनुभयो भने हामी सहभागी पनि गराउँछौ आजको एपिसोडमा रहेर चाहिँ ड्रामा स्पेसल पनि छ हामी ड्रामा मार्फत चाहिँ ड्रामा गर्ने नाटक गर्ने भन्छौ नि है अनि आज चाहिँ हामी त्यसरी नै पात्र निर्वाह गर्दै ड्रामा चाहिँ गर्छौ सहभागिता जनाउन आउन सक्नुहुन्छ अहिलेको लागि भने अर्को मिठो गीत रहेको छ तपाईँ माझ राखिहाल्छु ढिला नगरी जसमा चाहिँ आवाज रहेको छ कुन्ती मुक्तानको बुद्धवीर लामाको चाहिँ लिरिक्स अनि शिला बहादुर मुक्तानको म्युजिकमा सोझिएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर जहिले पनि अब प्रगति गर्नु छ भने अगाडि बढ्नु छ भने अरूले जे भन्नुहोस् होइन अब आलोचनाको बाटोहरू धेरै हुन्छ होइन त्यही भएर चाहिँ अब जे जस्तो भने तापनि तिमी खुट्टा तान्दै गर म आफ्नै बाटो हिँड्छु भन्ने खालको गीत शब्द संगीत भरिएको छ स्वीकार्नुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौड़ा बीपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
10: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू,
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
10: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
10: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
10: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ।
6: फोन 065-414-056, मोबाइल 98-660-80-615, 98-469-15-598, 98-560-44-344 र 98-413-61-788।
11: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
12: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
13: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
17: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गटा लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
18: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
19: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
18: र 9068168887।
21: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
22: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
22: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
18: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
23: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
18: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
24: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
25: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
26: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: Station 1. Studio Tanchit.
2: Aile, Vienna ko 11 bajyo.
3: टाइम चेक को साथ में मनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प शोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
4: हजुर कार्यक्रमको यो पहिलो व्यवसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहेको छु भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ। अझै एक घण्टाको समय चाहिँ बाँकी छँदैछ। प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला र के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने आजको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्छौं, जहाँ चाहिँ ड्रामा गर्नको लागि 0625400200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। अनि विषयवस्तुहरू चाहिँ आफै पनि लिएर आउन सक्नुहुन्छ भने विषयवस्तु नल्याउनु भएको खण्डमा चाहिँ म पनि दिन्छु। र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला? बिमाजी हुनुहुन्छ? बिमाजी संसारमै हुनुहुन्छ? हामी बोलेको सुन्नु भएको छैन? ल ठिकै छ, अहिले चाहिँ कस्तो सुन्नु भएको छ? ठिकै सुनेको छ है। अनि तपाईँतिरको नयाँ नौला हालखबर के छ सुनाइदिनुहोस् बिमाजी, पछिल्लो समयको? त्यस्तै छ है। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन बिमाजीले? सुनिराख्नु भएको छ है। अनि आज ड्रामा गर्नको लागि कुनै विषयवस्तु लिएर आउनु भएको छ कि छैन बिमाजी? ड्रामाको लागि विषयवस्तु ल्याउनु भएको छ? ल आज चाहिँ के गर्ने होला? कस्तो विषयवस्तुमा ड्रामा गर्ने होला? अलिकति छिटो हामी चाहिँ जानकारी गराइहालौ, अनि किनकि साथीहरूलाई पनि पालो दिनुपर्छ है समय।
5: हजुर
4: हजुर ल सुरु गरौँ है त। मम्मी स्कुल जाने बेला भयो कि छिटो न, कति ढिलो गर्नुभएको र खाना खान्न कि आज म पैसा दिनु न, उतैतिर साथीसँग खाजा खाने हो कि
5: तिम्रो बाबा छैन, तिम्रो मम्मीले यति धेरै दुःख गरे तिमीहरूको गएको छ, अहिले मसँग पैसा पैसा भन्छ मम्मी कसरी दिने मामा त?
4: अनि अब स्कुल जान पनि ढिलो भइसक्यो, साथीहरू सबै गइसक्यो, अहिले 11 बजिसक्यो, आज पो क्लास ढिलो हुन्छ भनेर झन् ढिलो ढिलो पकाउनुहुन्छ, अनि मलाई ढिलो हुन्न त, अब उतैतिर गएर खाने नि?
5: त्यसो नभनौ फेरि दिदी, नगर तिम्रो बाबा छैन, मम्मी एक्लै छ, मम्मीले कति दुःख गरेर
4: अब कसो गर्ने त नि? अनि मलाई ढिलो भइसक्यो भन्दा पनि यो मम्मी कस्तो हो कि, हाम्रो मम्मी त कति लोभी हो, साथीहरूको झन् कस्तो राम्रो राम्रो टिफिन बक्स पनि हुन्छ, खाजा पनि कति मिठो मिठो हुन्छ हाम्रो मम्मी र
5: साथीसँग बस खाउँ रमाइलो गर, मम्मीसँग मेरो मम्मीसँग धेरै पैसा छैन, मेरो बाबा छैन भने
4: पढेपछि म पनि अब पैसा कमाउने हो, अनि मम्मीलाई एउटा घर बनाउने हो, अनि त्यसपछि हामी पनि धेरै पैसा भएपछि त अनि बल्ल मम्मीले गाली गर्नुहुन्न होला कि मलाई?
5: आज मसँग अब तिमी साथीहरू जानु लागिसक्यो. आज मसँग पाँच हजार भन्ने छैन. त्यति मैले कसै नगर आफ्नो घरको लागि पनि हेर्नु पर्छ. आफ्नो मम्मीले कति धेरै दुःख गरेको
4: अबबाट खाजा समयमा बनाइदिनु. अनि अहिले पछि अर्को हप्तातिर त साथीसँग घुम्न पनि जान.
5: हुन्छ, त्यसरी कुरा गर्नु पर्छ. फेरि म गरिब छु, म दुःखी छु, तिमीलाई धेरै पढाएको छु, दुःख गरेको छु भने तिमीले पनि बुझ्न पर्यो नि. बाबा छैन, बाबा भएको भए त धेरै पैसा कमाएर नाथ्यो होला, भने जस्तो पैसा दिन्थ्यो होला. र म एक्लै छु, तिमीलाई सानैदेखि स्कुल पढाएकै छु, साथीसँग बराबर गरेकै छु. अहिले तिमी धेरै पैसा माग्छु, मसँग कहाँ कहाँ पैसा थियो त्यो भने त
4: बुझ्छु कि मम्मी. ए ल, अब ढिलो भयो यही विषयमा गफ गर्न लायो भने अहिले म स्कुल पनि ढिलो पुग्छु, टिचरले पनि गाली गर्नुहुन्छ. अहिले जति छ त्यति दिनु. अब भोलिबाट सबैलाई गरिदिनु. सबै
5: मसँग पाँच हजार छ, त्यति लैजा. अनि के भन्नु, साथीसँग नपुग्यो भने साथीसँग सामान गरेर खाऊ.
4: थ्याङ्क यू सो मच. हाम्रो बिमारी कस्तो ज्ञानी मम्मी हुँदा नि तपाईँ त. खाजा खान अलिकति थोरै पैसा मागेको, त्यत्रो घुम्न जाने पैसा पनि एकैचोटि दिने, होइन दुःख सुख बुझ्ने, एकदमै बुझ्ने मम्मी हुनुहुँदो रहेछ हाम्रो बिमारी. एकदमै खुसी लाग्यो. अब हाम्रो बिमारी जस्तै मम्मी पनि होइन एकदमै सरल भाषाले कस्तो मजाले बुझाउँदै हुनुहुन्थ्यो, एकदमै खुसी लाग्यो. होइन यसरी नै आगामी घरमा सम्झँदै गर्नु होला. अहिले भने किन यो विषयवस्तु ल्याउनु मन लागेको होला? ए ल, ठिकै छ, एकदमै खुसी लाग्यो है. तपाईँ चाहिँ अब एकदमै बुझ्ने मम्मी पनि हुनुहुन्छ जस्तो लाग्यो मलाई. अनि अहिले भने यही ड्रामा मार्फत सम्झना सन्देश साथीहरूलाई छोड्नुहोस् अनि हामी छुट्टिन्छौँ.
5: के भन्नुभयो?
4: साथीभाइलाई सम्झना सन्देश राख्नु, सम्झनु साथीहरूलाई.
5: थ्याङ्क
4: यू सो मच.
5: के भन्छ अरे, मिल्नेमा हुने मेरो प्यारो प्यारो साथीले सम्झिन चाहन्छु र मेरो घरको लागि सम्झिन चाहन्छु. अनि जति पनि मेरो साथीहरू सुन्नु भएको छ, जति पनि साथीहरू रेडियोमा आउनुभएको छ, भन्ने
4: नमस्ते, बाई बाई, शुभ दिन. बिमा गुरुङजी हुनुहुन्थ्यो र उहाँ र मेरो विषयवस्तु अनि ड्रामा पनि सुनिसक्यो. सकेसम्म चाहिँ अब दुःख नदेऊ होइन. अब मिठो थियो विषयवस्तु पनि, यथार्थमय पनि थियो. अहिलेको लागि ब्याकग्राउन्डमा सुनिराख्नु भएको घुमी घुमी बोलको गीत पश्चात हामी पुनः उपस्थित हुन्छौँ. हामी सँगै रहनुहोला.

हजुर, यादै आए पुग्ने पो रहेछ भोक निन्द्राको साटो। यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। पछिल्लो समय अब साथीहरूले पनि रोजाइमा पार्नुहुन्छ, अनि मिठो छ शब्द संगीत पनि, अनि सदाको दिनहरूमा चाहिँ अलि यति धेरै समयसम्म चाहिँ हामीले सुन्ने समय चाहिँ पाएको थिएनौ। सो राखिहाले र साथीलाई भने हामी केही छिनमा सहभागी गराउँछौ, किनकि हामी विश्रामतर्फ लाग्ने बेला पनि भइसकेको छ र आजको एपिसोडमा रहेर हामी ड्रामा गरिरहेका छौँ भने 0965-4142-00 को बाटो भएर विश्रामपछि जोडिन सक्नुहुन्छ। अहिलेको भनेको होला त टु टाइटलमा रहेको फिमेल भर्जनको आवाजमा रहेको तिमी आउँछौ कि भने सुमन गुरुङको आवाजमा सोझेको गीत सँगसँगै विश्राम पश्चात पुनः भेट हुन्छ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: यसको बुवा यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9871769142।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363।
8: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
8: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
9: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615594593552494495877।
12: मम्मी भोक लाग्यो, खाजा खाम न।
13: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउस नै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
17: नेपाल सरकार विज्ञापन हो।
18: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
19: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
18: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
19: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
18: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगितामा तेस्रो स्थान।
20: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
23: हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
25: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
25: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
0: This is Radio Dhorbarahi 103.8 MHz।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै कोही सहभागी साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी उहाँलाई कार्यक्रममा सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। दर्शन, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई।
1: धन्यवाद दिदी।
0: अनि रिताजी के गर्दै हुनुहुन्छ अहिलेको समय?
1: कार्यक्रम सुन्दै बस्दै हो दिदी।
0: प्रोग्राम सुन्दै हुनुहुन्छ है। अनि खाना खानु भयो त?
1: हजुर, खाना भयो दिदी।
0: खाना पनि भइसक्यो, मेरो पनि भइसक्यो भन्नुपर्छ है। अनि रेडियो प्रोग्राम सुनिरहँदा आज चाहिँ ड्रामा गर्नको लागि कतिको रेडी हुनुहुन्छ त नि?
1: एकदमै
0: रेडी चाहिँ हुनुहुन्छ भनेपछि आज ड्रामा गर्न कुनै अब यस्तो विषयवस्तुमा गरौँ भन्ने कुनै विषयवस्तु ल्याउनु भएको छ कि छैन? ल्याउनु भएको छैन है। ल ठिकै छ, एउटा ड्रामा चाहिँ आज कस्तो गर्नु पर्यो भन्दा पछिल्लो समय धेरैजना अब मोबाइलमा व्यस्त हुन्छ भनेर भनिन्छ नि। अनि रिताजी र म चाहिँ एउटा दिदी बहिनी रहेछ अरे होइन, तपाईँ बहिनी भए पनि एक क्षति मोबाइल हेरे पनि कामको लागि चाहिँ न फोन गर्दा उठाउनुहुन्छ होइन। अब अहिले पछिल्लो समय फोनमा देखिएको कुराहरू अब के भइरहेछ भन्ने बारेमा नि तपाईँलाई थाहा छैन, बस फोन चाहिँ हेर्नुहुन्छ हेर्नुहुन्छ हेर्नुहुन्छ होइन, काम चाहिँ आएन अरे कि। तपाईँले फोन हेरेको काम चाहिँ राम्रो कामको लागि चाहिँ हेर्नु भएन छ। अब यसै विषयवस्तुमा कुराकानी गरौँ है। ल बहिनी।
1: हजुर दिदी।
0: के गरेको हो भनेको, के गरेको हो? अघिबाट फोन हानेको थाहा छैन, फोन
1: बजिरहेको दिदी,
0: व्यस्त भयो होला नि। वहाँ तल बारीमा काम गरेको छु मैले, अनि एकछिन एक फेरा पानी लिएर आऊ, अनि त्यसपछि सँगै एकछिन भने काम गरेर चाहिँ फर्कमला भनेर फोन गरेछु गरेछु। भित्र बजेको फोन पनि नउठाउने, घरको फोन पनि नउठाउने, आफ्नै फोन पनि नउठाउने, घर आउँदा त फेरि फोनै हेरेर बसेछ त फेरि। के छ अनि फोन आएको थाहा पाउँदैन र भनेको, के छ त फोनै, फोन आएको पनि थाहा नपाउने भयो, किन फोन हेरेको? अनि ल के हेरे पनि काम कुरोको लागि त हेर्नु पर्यो नि त, फोन आएको उठाउनु पर्यो। अब के भइरहेछ, अब समाचारको कुरो पछिल्लो समय, अब मौसम त्यस्तै छ, को कति बेला के हुन्छ भनेर हेर्नु छैन एक छट्टै के
1: हेर्नु
0: भन्छ भनेर हुन्छ, अलि राम्रो भर पर्दो चाहिँ हेर्नु पर्यो नि त। जेको लागि पनि भनेको छ, खालि एक छ त्यो 24 घण्टा मोबाइलमा झुन्नेको छ, न फोन गर्दा फेरि उठाउने हो, न फलनाले आएर घरमा को छ भनेर बोलाउँदा थाहा पाउने हो। यस्तो हो भने त यस्तै बाटोको घरमा पनि चोरी
1: लाग्छ।
0: अनि थाहा पाएन भने त अनि आफै बुझेर, अब यति बेला भइसक्यो दिदी आउनु भएको छैन भनेर बुझेर बोलाउनु जानु पर्दैन कि आफैले फोन गर्नु पर्दैन त तिमीले? अब चाहिँ अलिकति ढिलो भयो भने आफैले खोज्ने, फोन गर्ने, कामको लागि पो फोन प्रयोग गर्ने हो त। जति बेला नि एक छतै झुन्नेको छ, नके यस्तै हो भने त म त तिमीलाई फोन पनि दिन्न है, छुट्टीको दिन भनेर हुन्न के रे, म तिमीलाई फोनै दिन्न। नदे नदिनु भनेर हुन्छ, अब बाबा मम्मी आयो भने अलि झन् गाली गर्नुहुन्छ। ल अब त यो लास्ट चोटि भयो, अब यसरी गाली गर्नु पर्यो भने त म त फेरि बहिनी न फेरि के, म त पिट दिन्छु है फेरि। छुच्ची दिदी के है हाम्रो रिताजीको त दिदी चाहिँ छुच्ची भएको होला कि बहिनीले चाहिँ कामै त्यस्तै गर्नु भएको होला। अब ड्रामा मार्फत हामी साथीहरूलाई चाहिँ अब यो खालको विषयवस्तु प्रसङ्ग मार्फत चाहिँ थोरै सन्देश मात्र दिएको हो। भन्नुहोस् न रिताजी, ठिकै छ, यसरी नै हामी अरू ड्रामाहरू पनि सुन्न बाँकी नै छ, मिलेसम्म अन्तिमसम्म सुनेर साथ दिनु होला। अहिले भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिन्छौँ है।
1: मेरो घर परिवारलाई,
0: ओके नमस्ते बाई बाई शुभ दिन उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी काउडादेखि सम्झनु भएको थियो मिलाउँदै उहाँले चाहिँ कस्तो मजाले ड्रामा प्रस्तुत गरेर गइसक्नु भएको छ आउन सक्नुहुन्छ यसरी नै ड्रामा मार्फत सन्देश दिने हो मुख्य उद्देश्य हाम्रो चाहिँ अनि किनकि अब यही कुरा पनि हामी सरल भाषामा चाहिँ भनिराख्नु भन्दा ड्रामाको अलिकति फरक पात्रबाट भनिराख्दा चाहिँ बुझ्न पनि सहज हुन्छ आज चाहिँ यस्तो पनि भएको थियो है भन्ने हुन्छ नि त है सो हामी ड्रामा मार्फत यस्तै अब समसामयिक विषयवस्तुहरू होइन पछिल्लो समयको भइरहेको कुराहरूलाई चाहिँ उत्थान गर्छौँ आउन सक्नुहुन्छ विशेष अब मौसम पनि त्यस्तै नै छ हिजो मात्र पनि हामीले टपिकमा कुराकानी गर्यौँ जहाँ चाहिँ हप्ताको एक दिन विषयवस्तु लिएर आइरहँदा चाहिँ अब हिजोको टपिक त्यस्तै थियो कि अहिलेको यो मिश्रित खालको मौसमलाई चाहिँ यहाँलाई के कस्तो लागिरहेको छ सल्लाह सुझाव अनुभवहरू पनि राख्नुहोस् भनिरहेको थिएँ होइन अब पूर्व जानकारहरू भएर चाहिँ बस्नुपर्छ भनेर मुख्य साथीहरूले चाहिँ सन्देश दिइराख्नु भएको थियो अहिलेको लागि भने फेरि पनि अर्को कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई आज प्रोग्राम भनेको आज ड्रामा गर्ने हो नि त जित बहादुरजी र मैले ड्रामा हो नि त भनेपछि आज सुन्न पाउनु भएको छैन साथीहरूले कस्तो रमाइलो ड्रामा गरिराख्नु भएको थियो बिजी चाहिँ हुन्थ्यो है ल बिजी व्यस्तताको बावजुद पनि हामीसँग जोडिनु भयो एकदमै खुसी लाग्यो अब भने ढिला नगरी अब हालखबर सुनाइदिनुहोस् के छ रामेश्वराको अनि हाम्रो जित बहादुरजीको अनि ड्रामातर्फ लाग्छौ है
2: हालखबर त त्यस्तै नै हो पुरानै भन्नुपर्छ नयाँ त खै के होला र बर्खा लाग्यो कि अब
0: बर्खा लाग्यो है काम कार्य चलिरहेको छ भइरहेको छ
2: काममा व्यस्त व्यस्तै हो
0: व्यस्त व्यस्तै हो अनि आज
2: फुर्सद भनेपछि छैन
0: छैन है ल ठिकै छ अब यो फुर्सद है ल बिजी व्यस्तताको बावजुद पनि हामीसँग जोडिनु भयो एकदमै खुसी लाग्यो अब भने ढिला नगरी अब हालखबर सुनाइदिनुहोस् के छ रामेश्वराको अनि हाम्रो जित बहादुरजीको अनि ड्रामातर्फ लाग्छौँ है

0: सुनेर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्छ है। अनि आगामी दिनहरूमा पनि यसरी नै सम्झौती गर्नु होला। अनि आज ड्रामा गर्नको लागि कुनै विषयवस्तु छ, यस्तो गर्ने उस्तो गर्ने भनेर लिएर आउनु भएको छ?
1: आज
0: ल कसो गर्ने होला?
1: म अब जोत्न जाने,
0: जोत्न जाने हजुर,
1: बुढु घर बस्ने, मलाई चाहिँ अब खाना नास्ता पानी ल्याइदिने, म खेतमा जोत्न जाने, बुढी चाहिँ नआउने।
0: ए भनेपछि समय धेरै भइसक्यो, म भर्खर लन्ठ्याङ लन्ठ्याङ आउँदैछु है त, समय गइसक्यो, 12 बज्न लागिसक्यो है। म चाहिँ अब खाना खाने बेलामा ल अझै रोटी बोकेर आउँदैछु है त भनेपछि।
1: बुढी चाहिँ बेला नआउने, अब मलाई भोक लागिसक्यो।
0: ल अब तपाईँले परबाट नै म आएको देख्नु भएको छ, अब गाली गर्दै सुरु गर्नु पर्यो है त। ल सुरु गरिदिनुहोस्।
1: अब यस बेला होइन काली कता गएको हो?
0: भर्खर त अनि बिहान भरि घरको काम गर, केटाकेटीलाई पठाऊ, म त भ्याम्दै भ्याएन, आज फेरि मिटिङ पनि रहेछ कि आमा समूहको, अनि म त्यतैतिर गएर आएको हो कि। हजुरलाई त भोक लाग्यो होला है?
1: होइन बुढो भोक आयो, बिहानै अब देख्न गएको मान्छे होइन, अलिकति मनमा लाग्दैन क्या हो, तिर्खाला आउला आउला भन्ने बेला गरेर आउने,
0: त्यही भएर त लिएर
1: आएको होला।
0: लिएर त आउँदैछु त भर्खर, सम्झेरै त आउँदैछु, झन् भोक आयो होला, बुढो भोक आयो होला भनेर, यस्तो अब भात मात्रै कति खाने भनेर झन् आज यस्तो मिठो रोटी बनाएर ल्याएछु त। आउन नपाउँदै गाली गर्नुहुन्छ तपाईँ पनि, आउन
1: नपाउँदै खाना लिएर आएर मलाई यहाँ चक्कर लगाइसक्यो, भोकले फकाइले बुढी आउला र पानी बेला खाना बेला भने गएर बुढी त कता हो कता हो हराएर सत्य नाच बनाएको।
0: अब ठिकै त भयो नि, समय बिहान खाजा खाएर आउनुभयो के रे, म त अब घरको कामतिर भने त आज मिटिङ पनि थियो, अब मिटिङ भन्ने कुरो उत्तिकै फुत्त निस्केर हिँड्न पाइँदैन, त्यही भएर हो कि। सधैँ त होइन है, महिनामा अब ठ्याक्कै आजै पालो पर्यो त, अनि
1: मलाई त फेरि भन्न पर्दैन, एकपल्ट फोन गरेर म ढिलो हुन्छ भन्न पर्दैन,
0: त्यही त हिजोदेखि लाइन पनि आएको छैन, चार्ज पनि ठ्याक्कै हजुरलाई फोन गर्छु भन्दा भन्दै सकियो कि, अब फेरि उतातिर पनि सोध्न गएको, घर उता पनि त्यस्तै रहेछ, लाइन आइरहेनछ, मोबाइलमा चार्ज पनि रहेनछ, त्यही भएर म त झन् माया लाएर यस्तो आज खानाको साटो खाना बिहानभरि घाम पनि नभनेर गर्मी पनि नभनेर बाहिर आगोमा पोलेर रोटी ल्याइदिएछु त, तपाईँ न्यू खोज्ने कुरा नगर्नु न, आज खानु, अब भोलिबाट यस्तो गर्दिन नि त। यस्तो त हुँदै नहुने कुरा चाहिँ नगर्नु, अब काम गर्न अझै जोत्न अब धेरै नै बाँकी छ होला, अब यो खाना एकछिन शीतलै बसेर खानु, अनि म पनि अब आज घाँस काट्न जानु कि साथीहरूसित वनतिर जाने आज त। अब मकै पनि अलिक साह्रै नै ढलेको छ, अलिक ओभायसी गर्ने कि, अब बाटो बारी पनि त्यस्तै गिलगिल्दै छ, फेरि अलि झ्याउँछ कि, ल भरेतिर गरौँला त नि, अहिले ल भोक आयो भनेको होइन, कराउन सक्नुहुन्छ, अब भोक लाग्यो भए पहिला खानु न।
1: अब भोक लागे पनि अब बुढीलाई सम्झाएको कराएको होइन,
0: ल धेरै धेरै धन्यवाद हाम्रो जित बहादुरजीले, चाहिँ आज ट्याक्कै हुन्छ नि, जस्तो कुरा हुन्छ त्यस्तै निकालिदिनु भयो, जस्ताको तस्तै देखाइदिनु भयो कि पात्र मार्फत होइन, अनि यो खालको ठ्याक ठुक चाहिँ हाम्रो जित बहादुरजीको कतिको पर्छ, अथवा किन यो प्रसङ्ग ल्याउनु मन लागेको होला?
1: मलाई पर्न गयो हो,
0: आजै पर्न गयो कि, अब काम कार्यमा कहिले काहीँ चाहिँ यस्तो पर्छ जित बहादुरजी?
1: हजुर हजुर परिहाल्छ, अब अरूलाई पनि पर्न सक्छ,
0: ल अरूलाई पनि पर्न सक्छ, विशेष त यो ड्रामा मार्फत चाहिँ के भन्न चाहनुहुन्छ, अब सुनेर बस्नु भएको छ होला होइन, अनि के सन्देश दिन चाहनुहुन्छ, ल सुनाइदिनु साथीहरूलाई।

0: सुनले त मैले अब के भन्नु हजुर अब सुनिराखे होला नि आइन्दा यस्तो चाहिँ गर्न भएन बेला चाहिँ जान पर्यो खेतबारीमा काम गर्न पर्यो खाजा पानी दिन पर्यो कति छन् खुवाला खेतला उनलाई चाहिँ खाजा पानी चाहियो राम्रो राम्रो काम गर भन्ने खाजा पानी दिने बेला पुग्ने ए साथीहरूसित जाँड जाँडै हल्लिएर हिँड्न हिँड्ने भन्न चाहन्छु
1: यो रमाइलो अनि कस्तो मिठो छोटो मिठो प्रस्तुत गरिदिनु भयो ड्रामाको लागि सहभागिताको लागि धेरै धेरै धन्यवाद भन्दै अब भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुटिनु पर्छ है
0: साथीभाइ भन्नु पर्दाखेरि सब प्रथम त हजुरलाई नै हेर्नु
1: धेरै धेरै धन्यवाद
0: अनि मेरो अब कालीले सुने होला सायद घरतिर अनि अघि आउने पछि आउने साथीभाइहरूलाई भन्दै बिदा हुन्छु
1: नमस्कार सुटिन्छ जित बहादुर थापाजी हुनुहुन्थ्यो लामेश्वरादेखि है कस्तो मिठो सम्झना सन्देश सँगसँगै उहाँ छुटिसक्नु भएको छ कति साथीहरूले त होइन हाम्रै ड्रामा पनि निस्कियो क्या हो जस्तो पनि लाग्छ होला है अनि त अब मुख्य त सन्देश भनेको चाहिँ अब कामकारै गर्ने हो होइन अब समयमा खान पनि नपर्छ आफ्नो स्वास्थ्यभन्दा ठुलो त केही पनि होइन होइन अब विशेषको कुरालाई चाहिँ ध्यान दिनुहोला भन्दै छोटो विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला सँगै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
8: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
9: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कुलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
4: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
9: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856035497 र 9856348085 सम्पर्क गर्न सकिनेछ
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
11: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धि।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
14: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
15: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
15: हाम्रा विशेषताहरू
14: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
15: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
14: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
15: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
14: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655714479 र 9850662065।
2: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हजुर, केही क्षणको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै प्रोग्राम रहेको छ कलिङ टाइम भने अब चाहिँ हामी समयको अन्ततर्फ छौं। साथीलाई चाहिँ सहभागी गराउन सकिँदैन है, साथी चाहिँ लाइनमा जोडिनु भएको थियो। ठिकै छ, अर्को हप्ता चाहिँ हामी मजाले ड्रामा गर्छौं अनि अर्को हप्ता चाहिँ हामीसँग जोडिँदै गर्नुहोला। 0655714479 बाट भएर भन्दै कार्यक्रममा आज सहभागिता जनाउनु भएको थियो कि मन डाँडादेखि हुनुहुन्थ्यो बिमा गुरूङजी, काउँडाँडादेखि आउनु भएको थियो वृत्त आचार्यजी भने लामी देखि हुनुहुन्थ्यो जित बहादुर थापाजी। अब सबै साथीले आज चाहिँ कस्तो बेस्ट दिनु भएको थियो, एकदमै नेचुरल एक्टिङ भन्छ नि है, सुन्नु भएको छ होला। अब भले हामीलाई चाहिँ अब एक्टिङ सम्बन्धी कुराहरू चाहिँ अब थोरै ज्ञान हुन्छ, तर पनि आजको चाहिँ अब साथीहरूले एकदमै खुलेर ड्रामाहरू चाहिँ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। एक हिसाबले अब सबै साथीहरू त विजय हुनुहुन्छ भने आजको विजयी साथी प्रोग्रामको एकजनालाई त गराउनु पर्ने हुन्छ नि, जहाँ चाहिँ हुनुहुन्छ अन्तिम सहभागी साथी लामेश्वरादेखि हुनुहुन्छ जित बहादुर थापाजी। सुन्दै हुनुहुन्छ भने अन्तिमबार शनिबारसम्म पनि सुनेर साथ दिनुहोला भन्दै आजको लागि अब समयको निर्धारित समय पनि सकिसकेको छ कार्यक्रमको। आगामी दिनमा हाम्रो यसरी नै पुनः भेट त हुन्छ नि, भोलिको श्रृङ्खलामा भने आफ्नो प्रतिभा राख्नको लागि नसक्नुहुन्छ। त्यतिजेलसम्म सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम भन्दै तिमीलाई हेर्ने बानी पर्यो फिमेल भर्जनमा रहेको समग्र गीत रहेको छ अनु चौधरीको आवाजमा सजिएको यो गीत सँगसँगै आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत म अनुमला पनि बिदा हुन्छु। नमस्कार।

पक्राउ परेको झण्डै 11 महिना बितिसक्दा अबको पेशीमा फैसला हुने बताएको छ र उहाँको परिवार साथीहरू र सुगर चिन्तक खुशीको खबर पाउने आशा छन्।

0: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
1: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
0: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
2: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, बराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि,
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856-62029।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
11: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9141453005।
13: This is Radio Dhor Barahi 103.8 MHz.
14: Station 1. Studio Talchik.
15: Aile madhyanako 12 bajyo.
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
16: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
17: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
16: इट्स 12 PM।
18: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार, सभामुखसँग सवाल जवाब, प्रधानमन्त्रीलाई जवाफदेही बनाउन माग।
0: संकट देखाउँदै निजी अस्पतालमा बीमा सेवा कटौती गर्ने सरकारको निर्णय, बक्यौता बापतको 16 अर्ब भुक्तान गर्न बाँकी।
1: इजरायलमा केयर गिभरको काम गर्न वैदेशिक रोजगार विभागले खुलायो आवेदन, दुवैमा व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाई।
0: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र, पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु।
1: र एसियाली खेलकुद छनौटमा चीन विरूद्ध नेपाली महिला टोली पहिले ब्याटिङमा।
2: मार्बलको पाइप जडान गरेको घरले पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गर्नुभएको छ। बैठक शुरू हुने बित्तिकै उठेर विरोध जनाउनुभएका उहाँले बैठकको शुरूमै सदा झैं प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै विरोध जनाउनु भएको थियो। त्यसक्रममा उहाँले कि प्रधानमन्त्रीलाई संसदमा जवाब दिन रूलिङ गर्न, नभए प्रतिनिधि सभा नियमावली अनुसार आफूलाई बैठकबाट निष्कासन गर्न सभामुखलाई चुनौती दिनुभएको थियो। तर सभामुख डोलप्रसाद अरियालले भने कुन विषयमा रूलिङ गर्ने, कुन विषयमा नगर्ने भन्ने अधिकार आफूसँग रहेको र सांसदले निर्देशन दिन पाउने अधिकार नरहेको जवाब फर्काएपछि साम्पाङ बैठक हलबाट बाहिरिनु भएको। श्रम संस्कृतिका अरू सांसदले भने बैठक छोडेका छैनन्। बैठकमा अहिले समसामयिक विषयमा सांसदले सरकारको ध्यान आकर्षण गराइरहेका छन्। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, 2081का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। यस्तै बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। मन्त्री वाग्ले नै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। बीमा बोर्डको सोमबार बसेको बैठकले बीमा कार्यक्रम गम्भीर संकटमा धकिलिएको संकेत गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरूद्ध कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित गराउने बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथापत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशय हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ़न थालेको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ।
0: वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्यार केन्द्रमा 2300 जना सहायक श्रमिक केयर गिभर छनौट गर्न आजदेखि आवेदन खुला गरेको छ। विभागले जारी गरेको सूचना अनुसार योग्यता पुगेकाले असार 7 गते सम्म आवेदन दिन पाउनेछन् जसमा 60% महिला र 40% पुरूष छनौट हुनेछन्। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। विभागका अनुसार छनौट भएका मध्ये 1000 जनालाई तत्काल पठाइनेछ। योग्यता पुगेका मध्ये अन्तिम छनौट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ। त्यसरी छानिएका सहायक श्रमिकले दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने हुनेछ। श्रमिकको करार अवधि 5 वर्षसम्म रहनेछ। यसमा छनौट हुने श्रमिकको योग्यता 25 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 45 किलोग्राम तौल हुनुपर्ने, कक्षा 10 उत्तीर्ण गरी अनमी एएनएम वा सीएमएस सम्बन्धी विषयमा कम्तीमा 15 महिनाको अध्ययन पूरा गरेको वा कक्षा 12 वा 16 शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी 3 महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ।
1: यसैबीच संयुक्त अरब इमिरेट्स यूएई स्थित नेपाली दूतावासले नेपालीहरूको भिसा प्रमाणीकरणमा कड़ाई गरेको छ। नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढ़ेपछि कड़ाई गरिएको हो। कामदारहरू भित्राउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिसा इमिरेट्स कार्ड तथा बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ। अब श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने अधिकारी कागजात पेश गर्नुपर्ने, पुनः काम गर्न आउँदा पहिले काम गरेको कम्पनीबाट पाएको इमिरेट्स कार्ड देखाउनुपर्ने, यूएईको कुनै कम्पनीमा रोजगार गरिएको कामदार स्वदेश फर्कन अघि यूएईमा निजले काम गरिसकेको बेहोरा कागजातबाट खुलाउनुपर्ने लगायतका कड़ाई गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दुग्ध विकास संस्थान डीडीसीले दूध किसानलाई 12 करोड़ रूपियाँ भुक्तानी गरेको छ। पछिल्लो 4 महिनाको करिब 58 करोड़ मध्ये बक्यौता दायित्व 12 करोड़ रूपियाँ भुक्तानी गरिएको डीडीसीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना ल्याएपछि हाल किसानलाई दैनिक 1 करोड़ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। निजी क्षेत्रका डेयरी उद्योगले किसानलाई 3 अर्ब र सरकारी निकाय दुग्ध विकास संस्थान डीडीसीले 46 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी रहेको बताएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज आयोजना गरिएको सगरमाथा समिटर समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उहाँको भनाइ छ। राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। एभरेस्ट समिटर समिट 2026 आजदेखि काठमाडौँमा शुरू भएको छ। दिगो भविष्यका लागि हिमालय नव प्रवर्तन भन्ने नाराका साथ शुरू समिटमा हिमनदी पग्लिने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धि लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विराम उल्लंघन गर्दै इजरायलले दक्षिणी र पूर्वी लेबनानमा हवाई तथा स्थलगत आक्रमण तीव्र पारेको छ। पछिल्लो आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा मारिनेहरूमा कयौं बालबालिका समेत रहेका छन्। इजरायली सेनाले भने आफूहरूले हिजबुल्लाहका 100 भन्दा बढ़ी ठेगाना र लड़ाकूहरूलाई निशाना बनाएको दावी गरेको छ। हिजो मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेट बैठकमा हिजबुल्लाहमाथि थप दबाव बढ़ाउन आदेश दिएको बताउनु भएको थियो। अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनान बीच युद्ध विराम सम्झौता भएको भए तापनि दुवै पक्षबाट लगातार यसको उल्लंघन हुँदै आएको छ। हालैका यी आक्रमणहरूले उक्त युद्ध विरामलाई थप संकटमा पारेको छ।
0: अब खेल समाचार। नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनौटको समूह चरणमा चीनसँग खेल्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टीमले 87 महिनापछि खेल्न लागेको हो। मलेसियाको बायोमास ओभलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। ताजा अवस्थामा नेपालले 6.5 ओभरको समाप्तिसम्म एक विकेट गुमाएर 41 रन बनाएको छ। नेपालका सम्झना खड्का 4 रन बनाएर आउट भएकी छिन्। पूजा महतो 14 र सोनी पाखरिन 18 रन सहित क्रिजमा छिन्। नेपाल र चीनबीच सन् 2019 फेब्रुअरीपछि पहिलो पटक खेल भइरहेको छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीनले नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ भने नेपालको यो पहिलो खेल हो। चीन विरूद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा भने नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रियमा पहिलो पटक 2019 जनवरी 12 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार, सभामुखसँग सवाल जवाफ, प्रधानमन्त्रीलाई जवाफ दिए बनाउन माग।
0: संकट देखाउँदै निजी अस्पतालमा बीमा सेवा कटौती गर्ने सरकारको निर्णय, बक्यौता बापतको 16 अर्ब भुक्तान गर्न बाँकी।
1: इजरायलमा केयर गिभरको काम गर्न वैदेशिक रोजगार विभागले खुलायो आवेदन, दुवैमा व्यक्तिगत भिसा प्रमाणीकरणमा कड़ाई।
0: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र, पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु।
1: र एसियाली खेलको छनौटमा चीन विरूद्ध नेपाली महिला टोली पहिले ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासी र सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि हुडा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420, दीप मल्ल ठकुरी, 9460141530।
13: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
14: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
13: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
14: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
13: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
15: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 9867614181, 9843352582, फेसबुक जेसीए स्कूल पोखरा।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 2 61 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिची बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
3: मोबाइल 98058535537 र 98066 15 800 59।
10: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065-414-233
4: र 98-78-168-87।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-23-420, 98-41-54-674 र 98-40-23-420।
9: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
14: Station 1. स्टूडियो टाइम
15: अहिले दिउँसोको एक बज्यो।
16: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काट टुरिस्ट स्ट्यान्ड बनाउली।
0: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा लाखे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका खिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त पुलको टुप्पी तान्छ।

0: कुकुर जस्ता भए बुद्धि पुर्याएको खोइ
1: ज्ञान जाला झिरो नखाला
2: बरु झुन्डिएर मर्ने बिहे चाहिँ नगर्ने
0: ए पखर पखर छुइक कहुतिया र नगर्ने त थिए
1: नगर्ने
2: नगर्ने नगर्ने नगर्ने
1: बरु आफै गर्ने हो
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
4: सूचना एसपनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
5: यही जेठ 16 गते शनिवार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
4: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
4: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
6: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
4: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन नम्बर 0564143777 मोबाइल 98564443
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
8: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
9: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाइ छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585 मोबाइल 98560353497 र 98560348585 सम्पर्क गर्न सकिनेछ
9: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
10: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी
11: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
10: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510888461 र सिजन गुरुङ 97045409
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते 3 शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: हाड जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
18: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
19: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
18: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
19: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
18: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
21: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
20: ओके, ल डन।
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
20: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9906613195 र 9847153368।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
2: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जुन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा

0: हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
2: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौं, विभेद मुक्त समाज निर्माणमा जुटौं।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: Okay, correct. Superb! Guys, superb! This is it!
1: Alright, come. Yeah, but it's young girls. Alright, end them.
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
3: बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
4: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
4: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू
4: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
3: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
4: समेना गृह र छात्रावासको व्यवस्था,
3: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
4: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
3: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
4: फोन 0065410056, मोबाइल 98660 80615, 98469015598, 98560443444 र 98413178।
5: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
6: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
5: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
6: हो र, के खास छ त इलाइट सीएमा?
5: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
6: ओहो, अनि लोकेसन?
5: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
6: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
20: कहाँ जाने?
21: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
20: मयम चिसा पानी, अनि बिचमा नझर्ने?
21: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
20: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
19: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
22: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
23: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
22: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
23: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0165780053 र 0165535595।
24: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
25: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
26: नमस्कार, रेडियो ठोपराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ठोपराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। अर्थमन्त्री डाक्टर सोनिम बाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री बाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजूद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनु भएको छ। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। विश्व अर्थतन्त्र 3.1% खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने र नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत भन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धि दर भने औसत भन्दा न्यून रहेको देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई साम्पाङले प्रधानमन्त्री संसदमा उपस्थित नभएको विरोधमा संसद बैठक छाड्नु भएको छ। बुधबार प्रतिनिधि सभाको बैठक शुरू हुन साथ आफ्नो भनाई राखेका राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने भए आफूलाई सभाबाट निष्कासन गर्न सभामुखसँग माग गर्नुभएको थियो। त्यस लगत्तै साम्पाङ प्रतिनिधि सभा बैठक छाडेर बाहिरनु भएको हो। उहाँले कि प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित गराउन कि आफूलाई सदनबाट निष्कासन गर्न माग गर्नुभएको थियो। साम्पाङले आफ्ना भनाई राखिसकेपछि सभामुख डोलप्रसाद आर्यले उहाँलाई आफ्नो आसनमा बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको हो, तर साम्पाङ भने सदनबाट बाहिरिनु भएको हो। नेपाली कांग्रेस इतर समूहले महासमिति बैठकको तयारी शुरू गरेको छ। पूर्व परराष्ट्र मन्त्री तथा नेता एनपी सादवले महासमिति बैठक गर्ने बारे प्रश्न पार्नुभएको हो। कर्णाली प्रदेश भेला सकेर बुधबार काठमाडौँ फर्किँदै गरेको सुनाउँदै उहाँले सबै प्रदेश भेला सम्पन्न गरी लगतै त्यसबारे छलफल चल्ने बताउनु भएको हो। हालसम्म इतर समूहले गण्डकी, कर्णाली सुदूरपश्चिम, बागमती गरी चार प्रदेशका नेता तथा कार्यकर्तासँग भेला तथा छलफल सम्पन्न गरिसकेको छ। यसैबीच संस्थापन पक्षले वार्ता मार्फत एकता माहौल बनाएमा महासमिति बैठकको औचित्य नरहने उहाँले बताउनु भएको हो। यसै निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले भने प्रदेश भेला र छलफलबाट उक्त सुझाव आएको बताउनु भएको छ। नेपालको पर्यटन क्षेत्रमा नीतिहरू बन्ने तर कार्यान्वयन नहुने परिपाटीले लगानीकर्ताको आत्मविश्वास खर्दै गएको र पर्यटन अर्थतन्त्र जोखिममा परेको सरकारवालाहरूले बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको एक कार्यक्रममा पर्यटन र नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले सरकारको कार्यशैली र कानूनी जटिलतामाथि प्रश्न उठाएका छन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बजेटमा आएका कार्यक्रमहरू कार्यान्वयन शून्य हुँदा नेपालले ठूलो मूल्य चुकाउनु परेको बताउनु भएको छ। उहाँकाअनुसार विगत 14 वर्षदेखि नेपालले युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित गर्न सकेको छैन, जसले ठूलो भ्यालु जीवन बजार गुमाउनु परेको छ। देशभर रहेका 53 देखि 54 वटा आन्तरिक विमानस्थल मध्ये करिब 22 वटा पूर्ण रूपमा बन्द रहेको तथ्य प्रस्तुत गर्दै उहाँले लेती विमानस्थल निजी क्षेत्रलाई एयर स्पोर्ट्स वा उडान प्रशिक्षण विद्यालयका रूपमा सञ्चालन गर्न दिनुपर्ने बताउनु भएको छ। यस्तै होटल क्षेत्रलाई दिने भनिएको विद्युत सहुलियत कार्यान्वयन नहुँदा र होटलको अकुपेन्सी करिब 40% खुम्चिँदा लगानीकर्ताहरू त्रसित बनेको वहाँको भनाई रहेको छ। यस वर्ष 15 लाख पर्यटक भित्राउने लक्ष्य राखिए पनि प्राकृतिक विपद र अन्य अवरोधका कारण करिब 13.5 लाख मात्र पुग्न सक्ने वहाँले आंकलन गर्नुभएको छ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया शुरू गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति शिक्षाध्यक्ष र कुल सचिव नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले आज सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो। समितिले यही जेठ 11 स्वीकृत नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति शिक्षाध्यक्ष र कुल सचिव छनौट तथा सिफारिश सम्बन्धी कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरिएको छ। इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको वेबसाइटमा दिएको www.moist.gov.nz government.dieko लिंकमा गई दरखास्त दिन सकिनेछ। उल्लेखित कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन कार्यविधि बनाएर पदाधिकारी छनौट गर्न लागेको हो। कृषि मन्त्री गीता चौधरीले सरकारले कृषकलाई लागत सहभागिताको आधारमा अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको बताउनु भएको छ। प्रतिनिधि सभामा बैठकमा वहाँको प्रश्नको जवाफ दिँदै चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी गराउनु भएको हो। वहाँले यस पटक अहिलेसम्मकै सबैभन्दा बढ़ी परिमाणको मल आपूर्ति हुने दावी गर्नुभएको हो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा मल उत्पादन तथा आपूर्तिमा समस्या उत्पन्न भएको र मूल्यमा समेत उच्च वृद्धि भएको बताउनु भएको छ। चालू तथा आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको 1,87,000 मेट्रिक टन मल हालसम्म आउन नसकेको जानकारी दिनुभएको छ। धान रोपाईको सिजन नजिकिँदै गर्दा मल अभाव हुन नदिन मन्त्रालय विशेष रूपमा सक्रिय रहेको बताउनु भएको हो। भारतसँग सरकार जी2जी प्रणाली मार्फत 50,000 मेट्रिक टन मल खरिद गर्न मन्त्री परिषद सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको र खरिद प्रक्रिया अघि बढ़ाएको बताउनु भएको छ। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1,300 रूपियाँले घटेको सुनको भाव आज 1,000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ

0: स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखिएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल लाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको संचार माध्यमले उल्लेख गरिएको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी रहेको छ। तर अहिलेसम्म इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त रहेको छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोको साथ लिएका छन्। इबोला प्रभावित कंगो र युगान्डासँग सीमा जोड़िएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आंकलन गरिएको छ। सन् 1957 यता पहिलो पटक भारतमा अब कुनै पनि राज्य कम्युनिष्ट नेतृत्वको सरकार विहीन भएका छन्। यस महिनाको शुरूआतमा केरलमा कम्युनिष्ट पार्टी अफ इण्डिया मार्क्सवादी नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट 10 वर्षपछि सत्ताच्युत भएसँगै विश्वकै सबैभन्दा लामो लोकतान्त्रिक कम्युनिष्ट प्रयोगमध्ये एक अध्यायी हालका लागि अन्त्य भएको बीबीसीले उल्लेख गरेको छ। एक समय भारतका कम्युनिष्ट दलहरूले पश्चिम बंगालदेखि केरल र त्रिपुरासम्म राज्य सरकार सञ्चालन गरेका थिए। ट्रेड युनियन, किसान संगठन, विद्यार्थी संगठन र अनुशासित क्यान्सर नेटवर्क मार्फत उनीहरूले 10 करोड़ भन्दा बढ़ी मानिसको जीवनमा प्रभाव पारेका थिए। पश्चिम बंगालमा वाममोर्चाले सन् 1977 देखि 2011 सम्म लगातार शासन गरेको थियो, जुन विश्वकै सबैभन्दा लामो निर्वाचित कम्युनिष्ट सरकार मध्ये एक मानिन्छ। त्यस्तै त्रिपुरामा पनि वामपन्थीहरूले विभिन्न चरणमा गरी 35 वर्ष शासन गरेका थिए। त्यसमा 25 वर्ष लगातार शासन समावेश रहेको थियो। तर सन् 2018 मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी भाजपासँग पराजित भएपछि त्यहाँ पनि वामपन्थी सत्ता समाप्त भएको हो। अब अन्त्यमा खेल समाचार। महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुर स्थित बाइमास क्रिकेट मैदानमा जारी खेलमा नेपालले चीनलाई 126 रनको लक्ष्य दिएको छ। टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन जोड़ेको हो। उपकप्तान पूजा महतोले अर्धशतकीय खेलेकी छिन्। 57 बलमा 6 चौकाको मद्दतमा पूजाले 63 रनको योगदान दिएको हो। यसै रुबीले 22 तथा सोनीले 18 रन जोड्दा अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फमा रिकले 2 तथा वाङ र ली च्याम्पिङले 1-1 विकेट लिएका छन्। हस्त दिउँसो 2 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: सन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी टिम दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870879142
5: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
6: म्याडम धूम्रपान भनेको के हो
5: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
6: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ
5: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
6: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
5: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
8: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
8: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
7: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
8: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 9856062365
9: ए सबिना यस्तो हतारमा कता हो
10: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
11: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142
12: सधैँ पसलबाट बोरा घिसारिया छ थाहा छ तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
12: ए हो र ल त ल
14: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560 91692।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635930369।
3: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
7: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
9: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: मम्मी, भोक लाग्यो, खाजा खाम न।
12: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बिजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र।
14: ल हेर, यी काइलीलाई
12: पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144।

0: दुलेगुडा मेटल उद्योग छ नि, आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98560231 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: हे गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर।
4: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
4: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
5: इन्जिनियरिङ तर्फ सोबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
4: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
5: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9122, 98058-28008 र 98460-69246।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98 1176606।

0: ल नहोस् छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक,
4: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सेनासँगै अप्सरा बोखराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति आय $1500 पुग्ने अर्थमन्त्रीको अनुमान। 144,585 मेट्रिक टन रासायनिक मल मौजदात।
0: रासपा सभापति रवि लामिछाने काठमाण्डु जिल्ला अदालतमा उपस्थित। गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था हटाउने विषयमा कुनै छलफल नभएको सर्वोच्चको प्रष्टीकरण।
1: कोशी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित। सेवाग्राहीसँग घुस लिएको अभियोगमा कास्कीका प्रहरी हवलदार थापा विरूद्ध मुद्दा।
0: हमासका सैन्य नेता ओदेहको मृत्यु भएको इजरायलको दावी। कार्यवाही बढ़ाएपछि दक्षिणी लेबनानमा आक्रमण जारी।
1: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी शुरूआत। चीन 19 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: सरकारी चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्दै यस्तो जानकारी दिनुभएको हो। कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढ़ी योगदान रहने अनुमान गरिएको छ। सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजूद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा कुल भन्दा न्यून रहने अनुमान छ। अहिले चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक पेश गरेपछि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा हाल 144,585 मेट्रिक टन रासायनिक मल मौजदात रहेको बताउनु भएको छ। मन्त्री चौधरीले आपूर्ति भइसकेको मध्ये 4,63,107 मेट्रिक टन मल किसानलाई बिक्री गरिसकेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा करिब 6,00,000 मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ। मध्य पूर्वको द्वन्द्वका कारण 1,87,000 मेट्रिक टन मल आयात हुन नसकेको उहाँले बताउनुभयो। भारतसँग G2G मार्फत 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति लिएर अगाडि बढ़ाइएको जानकारी समेत दिनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुनुभएको छ। नियमित तारीख बुझ्न आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुनुभएको हो। काठमाण्डुको कालीमाटेस्थित स्वर्ण लक्ष्मी सहकारी संस्थाको बचत रकम अपसरणको आफू विरूद्धको विचाराधीन मुद्दामा तारीख बुझ्न अदालत जानुभएको हो। यसअघि उहाँ स्वर्ण लक्ष्मी सहकारी ठगी सम्बन्धी मुद्दामा 60,00,000 रूपियाँ धरोटी तिरेर रिहा हुनुभएको थियो। उहाँको अर्को तारीख आउँदो असार 11 गतेका निम्ति तय भएको काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै पनि छलफल नभएको जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको हो। विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यान आकर्षण जनाएको छ। दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने चर्चा चलेको हो।
0: कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको हो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनको समय नै नदी सरकारले पारित गरेपछि प्रतिपक्षीहरूले अवरोध गरेका हुन्। नेकपाका सांसद राजेन्द्र राईले रोस्टमको माइक नै फाल्ने प्रयास गर्नुभएको छ। प्रतिपक्षीको विरोधका बावजूद सभामुख कम्बर बहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राई प्रदेशसभाको रोस्टममा माइक फाल्न पुग्नु भएको थियो। माइक फाल्ने प्रयास गर्दा उहाँलाई मर्यादा पालकले रोकेका थिए। यस अवरोधका कारण सरकारले ल्याउने बजेटको सिद्धान्त र प्राथमिकताको कार्यसूची प्रभावित भएको छ। थाहा संसारले टोकमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: यो हो हाँ संचार नेटवर्क, समय को आवाज, समय को आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग हवलदार थापाले 50,000 रूपियाँ घुस दिँदै गरेको अवस्थामा आयोगको कास्की कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आरोपी थापालाई बिगो बमोजिम कैद र जरिवाना सहितको कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो।
2: दोस्रो संस्करणको एभरेस्ट समिटर्स समेट 2026 अन्तर्गत 26 देशका 176 सगरमाथाआरोहीलाई सम्मान गरिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथाआरोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिएको हो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर 7 नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षा मन्त्री इजरायल काट्सको निर्देशनमा भएको अपरेशनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय पीएमओ ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ। ओदेहले अक्टोबर 7 नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र 2 हप्ता अघि मात्र सैन्य प्रमुखको रूपमा नियुक्त गरिएको जनाइएको छ। ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाका लागि पनि जिम्मेवार रहेको जनाइएको छ। यसैबीच इजरायलले कार्यवाही बढ़ाएपछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ। 2 हवाई आक्रमणमा बुर्ज राहालमा भएको थियो भने टावर जिल्लाको कबथरियाल अल रूजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो।
2: महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनलाई 19 रनले हराउँदै सुखद शुरूआत गरेको छ। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान मिङ युए झुले सर्वाधिक 30 रन बनाइन्, वाङ हुइङले 21 रन जोड़िन्। यसअघि मलेसियाको कोलालम्पुर स्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 125 रन बनाएको थियो। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन्। रूबी पोदारले 22 र सोनी पाखरिनले 18 रन जोड़िन्। चीनका तर्फबाट मा रिकले 2 विकेट लिँदा वाङ हिङ र ली जियापिङले समान 1 विकेट लिए। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: अर्थतन्त्रको आकार 66 खर्ब र प्रतिव्यक्ति आय 1500 डलर पुग्ने अर्थमन्त्रीको अनुमान। 1,44,550 मेट्रिक टन रासायनिक मल मौजदात।
2: रासपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित। गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था हटाउने विषयमा कुनै छलफल नभएको सर्वोच्चको प्रष्टीकरण।
3: कोशी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित। सेवाग्राहीसँग घुस लिएको अभियोगमा कास्कीका प्रहरी हवलदार थापा विरूद्ध मुद्दा।
2: हमासका सैन्य नेता ओदेहको मृत्यु भएको इजरायलको दावी। कार्यवाही बढ़ाएपछि दक्षिणी लेबनानमा आक्रमण जारी।
3: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी शुरूआत। चीन 19 रनले पराजय।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर।
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
15: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिको नै त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौंडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
21: मोबाइल 9508535537 र 9806615899।
22: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
23: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058335337
0: आकर्षक सुनसादीको गहना नारीको चाहना

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न नाभु सन्दोक सिसिलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न नाभु सुनसादी पसल पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनचारी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार फरक श्रृंखलाको साथमा। र श्रोता साथी आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका निस्तारे जो मौलिक भाका जस्ता सुमधुर अनि रमाइला भाकालाई कार्यक्रम स्थान दिनेछौ। र कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर अनि रमाइलो भाकालाई राख्नतर्फ लागि रहेको छु। र गीतको बोल रहेको छ जुग जाने माया जसमा आवाज रहेको छ दिपेश लामा र पार्वती थापाको भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। जुगजाने माया गीतको बोल रहेको थियो, सालैको भाका रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै, श्रोता साथी अहिलेको लागि भने माथि हिमालको काखैमा यो सुमधुर भाकालाई राखिरहेको छु, सिकार्नुहोला।

हजुर सधैँ साथी यो सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने फेरि पनि अझ अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी अहिलेको लागि भने 16 वर्षीय उमेरमा कौडा भाकालाई राखिरहेको छु स्वीकार्नुहोला है त

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो कौडा भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। 16 वर्षीय उमेरमा गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला नै। र अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, एकल भाका रहेको छ जसमा आवाज रहेको छ राजु परियारको, भने दरो सिरुबारी गीतको बोल रहेको छ, स्वीकार्नुहोला।

हजुर श्रोता साथ, यस सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको सुनिकि नै मार्मिक भाका रहेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यो रमाइलो भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि भने सालेजो भाकालाई राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो सालाइजु भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो सुमधु भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमका हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र आजको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका निशाले जो मौलिक भाकालाई कार्यक्रम स्थान दियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर यहाँले पक्कै पनि साथ दिनुभयो होला भन्दै श्रोता साथीहरूको लागि भने कार्यक्रमको हाम्रो निर्धारित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाकालाई राखिरहेको छु र गीतको बोल रहेको छ जान त साइली जाने हो, जसमा आवाज रहेको छ अर्जुन सुनम र त्यसै गरी सुमधुर भाका रहेको छ स्वीकार होला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: सोचिनी रात अझै बाँकी रहेछ। बसी बिहानो मनको धोको पनि पुरा भएन। माथि रामजी कानामा नाचे जस्तै झ्याउरे नाचेर जान तताम है।
1: भइहाल्छ
2: सर जी।

0: सोटिनी रातभरि गाइयो नाचियो अब बिहानीको मिरमिरी पनि हुन लाग्यो।
1: यही तोको थे दिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौड़ा तनहुको कक्षा 11 को नया भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
5: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
7: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9864041530।
8: खै जन्म दर्ता दिनुस् त?
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: ए, पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
15: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले।
17: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
16: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
18: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
12: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स र हामी आउने गर्दछ हप्ताको छ दिन फरक भए फरक श्रृंखलाको साथ भने आज हामी तपाईँको माझमा चाहिँ टुष्टिका एपिसोडमा रहेर यिनै लेटेस्ट सङ्गलाई लिएर उपस्थित भइसकेका छौं र पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिइराख्नु भएको छ होला भन्ने आशा रह्यो भने तपाईँले हामीलाई चाहिँ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र श्रोता ब्रेन प्रोग्राम लिएर म छु लक्ष्मी सुनार रहन्छु अब केही घण्टाको समय अवधि भरको लागि भने तपाईँले चाहिँ हामीलाई सन्ने सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ तपाईँको माझमा कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छु र तपाईँहरूको माझमा चाहिँ हे साई ला बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु भने तपाईँले चाहिँ सन्ने सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अव्य सुब्बाको आवाजमा रहेको यो सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु र लिरिक्स चाहिँ तामाङ लिरिक्स चाहिँ हर्का हर्षा तामाङको रहेको छ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ यो सङ्गलाई कार्यक्रम स्थान दिने नै छु र हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै यो गीत छाड्दैछौ स्वीकार्नुहोस् है त

हजुर, यो गीत पनि कार्यक्रम सन्धि सक्यो र पक्क पनि हाम्रो श्रोता साथीले त सुनेर मनोरञ्जन लिनुभयो होला। र यसरी आज हामी तपाईँको माझमा टुस्टेक एपिसोडमा रहेर लेटेस्ट संघलाई मात्र कार्यक्रम स्थान दिने नै छौं भने हाम्रो श्रोता साथीलाई चाहिँ सुनेर आफ्नो भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि मैले चाहिँ फेरि पनि ढिला नगरिकन तपाईँको माझमा संघलाई स्थान दिने नै छु। भाग्य मणिपुरको यो गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौ दौलागीबाट रहेको र अहिलेको लागि मैले चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ यो गीत स्थान दिने नै छु र हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै यो गीत सार्दैछु। स्वीकार्नुहोस् है त।

हजुर, यो सँग पनि कार्यक्रम सुनिदियौ र तपाईँ हाम्रो श्रोता साथीहरू सुनिराख्नु भएको छ होला भन्ने आशा रह्यो। र यसरी नै तपाईँहरूको माझमा चाहिँ अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन सँगलाई स्थान दिने नै छु। बैगुनी बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। केहर सिंह लिम्बूको आवाजमा सजिएको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिन्छौ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन यो गीतलाई छाड्दै हामी छोटो विश्रममा जाने नै छौँ। त्यति बेलाको समय भर्को लागि भने हामी सँगै रहनु होला भन्दै यो गीत छाड्दैछौ। स्वीकार्नुहोस् है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058800008 र
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 98560353497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
5: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
7: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058401422, दिपेश मल्ल ठकुरी 98058401420, दीप मल्ल ठकुरी 98460141530।
8: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिनै गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: खै, जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढो किन जानु पर्यो र।
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
19: कहाँ जाने?
20: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
19: अनि बीचमा नझर्ने।
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
18: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526663।
21: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
22: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
21: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्रम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। आज चाहिँ हामी तपाईँकोमा आउँछौ ऐनसीका एपिसोडमा रहेर रकसँग नै कार्यक्रम स्थान दिने नै छौ भने हामी श्रोता साथीले चाहिँ पक्कै पनि सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अलिक लाग्यो भने चाहिँ कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौ। कति छ विश्वास बोलको योग्यता चाहिँ कार्यक्रम स्थान दिँदैछौ, सुई गर्नुहोस् है त।

हजुर, यो सँगलाई पनि कार्यक्रम सन्धिसक्यो र अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे। हामी चाहे सन्डेको एपिसोडमा सदाबहारको गीतहरूलाई कार्यक्रम सन्धिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सँगलाई कार्यक्रम सन्धिन्छौँ। त्यसै गरी ट्युजडेको एपिसोडमा चाहिँ लेटेस्ट सँगलाई भने वेडनेसडेको एपिसोडमा चाहिँ रक सँग कार्यक्रम सन्धिने गर्दछु र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्ससँगलाई भने चाहिँ फ्राइडेको एपिसोडमा नेपाली अकौस्टिक अनप्लग म्यासअप र कभर सङलाई कार्यक्रम सन्धिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै रक सङलाई नै लिएर उपस्थित भइसकेको छ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ फेरि पनि सङलाई स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ बाबा जस्तो हुन बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो संग्रह पनि कार्यक्रम स्थानीय सहयोग राज्यको लागि भन्ने छ कार्यक्रममा फेरि पनि नेक्स्ट सङ्गलाई स्थान दिने नै छु। जिउँदैछु बोलको गीतलाई कार्यक्रम स्थानीय हामी छोटो विश्वमा जाने नै छौँ। त्यसले गर्दा समय फर्कको लागि हामी सँगै रहन।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय।

0: आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाठे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
2: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
6: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
8: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 065-414-233
7: र 98-678-61-87।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9840-61-268 र 9850-60-268।
14: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 16 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: वरिष्ठ मानसिक तथा
15: छाला रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
16: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
17: फैमिली फिजिशियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
20: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
21: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
17: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
22: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0965414377, मोबाइल 98564443।
23: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
24: हजुर, किचनको विश्रम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज भन्ने प्रोग्राम रहेको छ। जिन्दगी र अक्षर प्रोग्राम लिएर म चाहिँ लक्ष्मी सुनाएर रहन्छु 1 घण्टाको समय अवधिहरूको लागि भने आजदेखि हामीहरू एपिसोडको टाइम पनि सकिसकिन लागिसकेको छ अहिलेको लागि भने बाध्यता बोलको यो रकसङलाई कार्यक्रम स्थान दिँदै चाहिँ म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: CTEVT बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गन्दकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0650410056, मोबाइल 9860608615, 9849715598, 9560443444 र 9413167888।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0650414129 र 9560131053।
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850602629।
12: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पो चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
15: नमस्कार, रेडियो ठोपराही 103.5 मेगाहर्जको साझा 5 बजेको ठोपराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौ 23 र 24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 3,00,000 रूपियाँ जरिवाना र कम्तीमा 5 वर्ष राजनैतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। गण्डकी प्रदेश सभा सदस्य पञ्च राम गुरूङले आगामी आर्थिक वर्षको बजेटले संघीयताको सुदृढीकरण र नागरिकका आवश्यकता सम्बोधनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन्दले बुधबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वहाँले यस्तो बताउनु भएको हो। सांसद गुरूङले मन्त्रीले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकताहरू नेपालको संविधान 16 औं पञ्चवर्षीय योजना र गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मर्म अनुसार आएको भन्दै त्यसको समर्थन गर्नुभएको हो। उहाँले संघीयता जनआदेशको मोटो भएको उल्लेख गर्दै यसलाई अझै बलियो र संस्थागत बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानीले बादर आतंकका कारण किसानले भोगिरहेको समस्यालाई संसदमा उठाउँदै वैज्ञानिक व्यवस्थापन नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानीले किसानहरू बादरबाट अन्न बाली जोगाउन दिनभर खेतमा कुरूबा बस्न बाध्य भएको बताउनु भएको छ। उहाँले बादरका कारण कतिपय किसान बसाईसराई गर्नेसम्मको अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ। उहाँले तनहु सहित पहाड़ी क्षेत्रमा बादर आतंकले खेतीयोग्य जमीन बाँचिने अवस्था सिर्जना भएको भन्दै सरकारले तत्काल प्रभावकारी नीति ल्याउनु पर्ने आवश्यकता औलाउनु भएको हो। सांसद न्यौपानीले शुक्ला गण्डकी नगरपालिका 2 का किसान पहल सिंह गुरूङको सुन्तला बारीमा गरिएको प्रयोगको उदाहरण समेत संसदमा प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार गुरूङले सुन्तला बारीमा डमी बाघ राखेपछि बादरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव सुनाउनु भएको थियो। चलायमान जमी बाघ प्रणाली प्रभावकारी हुन सक्ने उल्लेख गर्दै सांसद न्यौपानीले बादर नियन्त्रणका लागि आधुनिक र वैज्ञानिक उपाय अपनाउनु पर्ने बताउनु भएको छ। गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले पोखरा स्थित गण्डकी बहिरा संघको भवन भत्काएको प्रति कड़ा आपत्ति जनाउँदै अपंगता भएका नागरिकहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै वहाँले 37 वर्ष पुरानो सामाजिक संस्थाको संरचना फत्काउँदा त्यहाँ आश्रित नागरिकहरूको भविष्य अन्यलमा परेको बताउनु भएको हो। सांसद थापाले गण्डकी बहिरा संघ 37 वर्षदेखि अपाङ्गता भएका नागरिकहरूको शिक्षा, सशक्तिकरण र आत्मसम्मानको केन्द्र रहेको स्मरण गराउनु भएको हो। राज्यले गर्न नसकेको काम सो संस्थाले निरन्तर गर्दै आएको भए पनि खोलाको मापदण्डका नाममा संरचना फत्काएर नागरिकलाई बिचल्ली बनाएको वहाँले दावी गर्नुभएको हो। फिर्की खोलाको मापदण्ड मिचेर बनाएका भवन हटाउने क्रममा 0 किलोमिटर नजिकै रहेको उक्त भवन पनि फत्काएको छ। तनहुमा गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ। गणतन्त्र दिवस जिल्ला स्तरीय समितिको बुधबार बसेको बैठकले दिवसमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति मरण वाक्लेको अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा दीपावली, विशेष सरसफाई, नागरिक स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, कार्यालय सरसफाई, मुजु सम्बन्धी स्वास्थ्य जाँच, प्रभात फेरी, फलफूल वितरण लगायतका कार्यक्रम तय गरेको छ। गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले आगामी आर्थिक वर्षको बजेटले संघीयतालाई बलियो बनाउँदै आम नागरिकका चाहना र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामला मन्त्री जित बहादुर शेरचनले प्रस्तुत गरेको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वहाँले यस्तो बताउनु भएको हो। सांसद सुन्दासले विनियोजन विधेयकलाई राज्यकोषबाट विभिन्न मन्त्रालय वा योजना कार्यान्वयनका लागि संसदसँग अनुमति माग्ने महत्वपूर्ण सैद्धान्तिक दस्तावेजको रूपमा व्याख्या गर्नुभएको हो। उहाँले प्रदेशको चौतर्फी विकासका लागि 11 जिल्लाका जनताका आवश्यकता र सम विकास को अपरिहार्यतामा आधारित भएर प्राथमिकता तय गरेको उल्लेख गर्नुभएको हो। बदलिएको राजनैतिक परिस्थितिका कारण आम जनमानसमा भ्रम र अन्यल सिर्जना भएको उल्लेख गर्दै वहाँले बजेटले जनताको मनोभावना र आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्नेमा जोड़ दिनुभएको छ। सीमित स्रोत र साधनको उचित व्यवस्थापन गर्नु सरकारको गम्भीर जिम्मेवारी भएको भन्दै सांसद सुन्दासले प्रदेश सरकारका गौरवका योजनाहरूलाई प्राथमिकताका साथ सम्मान गर्नुपर्ने बताउनु भएको हो। बागलुङ नगरपालिकाले अटो रिक्साको नयाँ भाड़ा दर कायम गरेको छ। नगर प्रमुख संयोजक रहेको भाड़ा दर निर्धारण समितिले नयाँ भाड़ा दर तय गरेको हो। नयाँ भाड़ा दर अनुसार बजारभित्रको यात्राका लागि प्रति व्यक्ति 40 रूपियाँदेखि 300 रूपियाँसम्म भाड़ा निर्धारण गरिएको छ। बजार क्षेत्रभित्र यात्रा गर्दा प्रति व्यक्ति 40 रूपियाँ लिन पाइनेछ भने बागलुङ नगरपालिका 4 कुजुलीदेखि बान्द्रे हुँदै कालीमाटीसम्मको भाड़ा 300 रूपियाँ तोकिएको छ। लामो दूरीका यात्रु चढ़ाउने तथा ओराल्ने गरी सञ्चालन गर्दा प्रति किलोमिटर 20 रूपियाँ लिन पाउने व्यवस्था गरिएको छ। कालिका मन्दिर गेटसम्म 50 रूपियाँ, कुजुलेसम्म 70 रूपियाँ, कुजुले फेरीसम्म 80 रूपियाँ, खहरेसम्म 100 रूपियाँ तथा अल्लाचौरको डोरेनीसम्म 100 रूपियाँ भाड़ा निर्धारण गरिएको छ। नगरपालिकाले ती स्थानसम्म पुग्न लाग्ने समय, इन्धन खर्च लगायत आधारमा भाड़ादर निर्धारण गरिएको जनाएको छ। केही समय अघि निर्धारण गरिएको उक्त भाड़ादर नगरभित्र सञ्चालनमा रहेका सबै अटो रिक्सामा टास गरिएको छ। हाल बढ़ेको इन्धन मूल्यको विषयमा आवश्यक परि पुनः निर्णय गर्न सकिने नगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाको ढुकुटी यतिखेर रिक्त भएको छ। चालू आर्थिक वर्ष 2082-83 आन्तरिक आय लक्ष्य अनुसार उठ्न नसक्दा महानगर आर्थिक संकटमा फँसेको हो। सम्झौता भएर काम सकिएका योजनाको भुक्तानी समेत अहिले रोकिएको छ। वडा कार्यालयहरूले काम सकेर बिल पेश गरे पनि ढुकुटीमा पैसा नहुँदा भुक्तानी दिन सकिएको छैन। महानगरको कुल 8 अर्ब 35 करोड़ 12 लाख रूपियाँको बजेटमध्ये 10 महिनामा जम्मा 2 अर्ब 59 करोड़ 53 लाख 45 हजार 123 रूपियाँ मात्र खर्च भएको छ। चालू वर्षको वैशाखसम्म कुल 56.32% अर्थात 4 अर्ब 70 करोड़ 30 लाख 32 हजार रूपियाँ मात्र संकलन भएको छ। वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेलले यो वर्ष आन्तरिक आय अनुमानको 40% भन्दा माथि जाने सम्भावना नरहेको बताउनु भएको हो। बागलुङमा असिना र वर्षासँगै आएको पानीले जिल्लाका विभिन्न स्थानमा लगाएका कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। असिना पानीका कारण मकै, सुन्तला, किवी, अकबरे, खुर्सानी लगायत बालीमा क्षति पुगेको कृषि विकास कार्यालय बागलुङका प्रमुख कुमार पुनले जानकारी दिनुभएको छ। प्रारम्भिक विवरण अनुसार जैमिनी, वरेङ र वरिघाटमा ठूलो क्षति पुगेको छ। ती क्षेत्रमा मकै, सुन्तला र टनेल खेतीमा क्षति भएको छ। जैमिनी नगरपालिका 3, 2 र 3 लगाएको आलुमा पनि क्षति पुगेको छ। पुनका अनुसार जैमिनीको दमेक र सकुल्पामा रहेका सुन्तला बगैंचामा करिब 20% क्षति पुगेको छ। त्यस्तै काठीखोला गाउँपालिका 7 र 8 मकै बालीमा क्षति पुगेको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन कांग्रेस सामुदायिक प्रहरी सेवा पृथ्वी चोक हिमाली सांस्कृतिक परिवार तथा सहारा क्लब पोखरा लगायतका संघ संस्थाहरूले पृथ्वी चोक स्थित सरकारी जग्गामा रहेका आफ्ना भवन तथा संरचना खाली गर्न थालेका छन्। पृथ्वी चोकको हङकङ बजार अगाडिको क्षेत्रमा रहेका भवन तथा संरचनाबाट सामान सार्ने र आफै भवन फत्काउने काम गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वी चोक र आसपासको जग्गा विभिन्न संघ संस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आएका थिए। पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न 35 दिने सूचना जारी गरेको थियो। पुनः 15 दिनको म्याद थप गरिएको छ। यसै क्रममा सहारा क्लब पोखराले आफ्नो कार्यालय दोबिला स्थित फुटबल एकाडेमीमा सारेको जनाएको छ। तनहुँको विमात नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्यसहित नगर प्रमुखसँग कृषक कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने, साना सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित यो कार्यक्रम शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। विमान नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले वास्तविक कृषकको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउनको लागि यो कार्यक्रम ल्याइएको बताउनु भएको छ। नगरपालिकाले कृषि विकास अनुदान कार्यक्रम संचालन कार्यविधि 2080 अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गरी कार्यक्रम अघि बढ़ाएको हो। हस्त साझा 5 बजेको ठोलबोरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
19: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौं।
20: बेसरी टाउको दुख्नु, आँखा तिर्मिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
19: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
1: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
21: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
23: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
24: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
25: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
26: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
27: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
28: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
27: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
29: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
27: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
29: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
27: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
23: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
30: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999।
31: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
32: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
27: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
33: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु तलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
5: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
6: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ढुक्क हुनुहोस्
5: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
6: सृजना बोर्डिङ स्कुल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595

0: பன் பார்க்க சபை சமன் சைனி கத்தி மஜா ஏக்கை ठाउ மதர் ஜலினி பைனி.
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एण्ड स्टील उद्योग.
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्.
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9956060113, 9807294.
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ. हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त. जे हेरे त्यही मोहनी लाउने खालको छ.
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला.
4: हुन्छ नि खुब. पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे. न पसाङ्गिएको छ, न त धुला नै लागेको छ. वर्षौं भयो अरे बनाएको पनि.
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622.
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत. नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ. गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित.
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है.
8: मैडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो. चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो. धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्. ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ.
8: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
7: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ. दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ. त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ. नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ.
8: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि. यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने. धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ.
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश.
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ.
2: बचाऊ स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश.

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613-95 र 9847-15368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556038302 र 9946608302।
7: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
3: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008-28810, 9008-28811 र 9008-28816।
8: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र? हो भन्या ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
9: ट्राफिक नियमको पालना गरौं सुरक्षित यात्रा सुनिश्चित गरौं
8: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
9: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
11: स्टुडियो अहिले साँझको छ बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935031

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै माधव तिमल सेनाको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: तत्कालीन प्रधानमन्त्री सहितलाई कार्यवाही गर्न मानवाधिकार आयोगको सिफारिश। रविको जेल ब्रेक बारे अनुसन्धान गर्न माग। रासोपाका 16 सांसद अनुसन्धानको दायरामा।
0: निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसंख्या घटेर 20% ओर्लियो। वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या बढ्यो।
1: निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम स्थगित। लागू औषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ।
0: मध्य पूर्व युद्धका कारण इन्धनको मूल्य बढेपछि एयर इण्डियाले उडानमा कटौती गर्दै धेरै घरेलु उडानहरू प्रभावित हुन सक्ने।
1: र काबा महिला भलिबलमा श्रीलंकामाथि जित निकाल्दै किर्गिस्तान 5 स्थानमा।

0: ढोक होइन ढोक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री, संचार मन्त्री र उच्च सुरक्षा अधिकारीहरूलाई कार्यवाही सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका आईजीपी नारायण प्रसाद पौडेललाई मानवाधिकार उल्लंघनमा जिम्मेवार ठहर गरेको हो। प्रतिवेदनको सिफारिश खण्डमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अरियाल, मन्त्रीहरू बब्लु गुप्तामाथि अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै जेएनजी आन्दोलन को छानबिन गर्न सरकारले बनाएको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्न सिफारिश गरिएको छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नाम समेत नलेखेको आयोगले पूर्व गृहमन्त्री सुदन गुरूङ, रासोपा सांसदहरू सुलभ खरेल, राजीव खत्री र कृष्ण कार्की सहित 16 सांसदमाथि अनुसन्धान गर्न सुझाएको छ। त्यसै गरी जेएनजी आन्दोलनका क्रममा रासोपा सभापति रवि लामिछाने नक्खु जेलबाट बाहिरिएको घटनामा पनि आयोगले अनुसन्धान र कार्यवाही सिफारिश गरेको छ। जेलबाट भाग्नु फौजदारी अभियोग भएको मानवाधिकार आयोगको दावी छ। कैदी भगाएको प्रकरणमा रासोपाका सांसदहरू मनिष झा र हरि ढकाल पनि तानिएका छन्। आयोगले गत वर्ष भदौ 23 गतेको जेएनजी प्रदर्शनलाई तिब्बतीयन ओरिन ब्लड टीओबीले कब्जा गरी संसद भवनमा आक्रमण गरेको स्पष्ट भएको जनाएको छ। टीओबीले सुरक्षाकर्मीमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको र भदौ 24 सेना र अन्य सुरक्षाकर्मी मूक दर्शक बनेको ठहर गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई विभागीय कार्यवाही गर्न भनेको आयोगले प्रधान सेनापतिलाई दायित्व बोध गर्न निर्देशन मात्रै दिएको छ। अनुसन्धानका लागि समेत सेनाबाट शुरूमा असहयोग भएको उल्लेख गरेको छ। सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन तोड़फोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी रहेको किटान आयोगले गरेको छ। दुर्गा प्रसाईमाथि दुरूत्साहनमा छानबिन गर्न आग्रह गरेको आयोगले चलचित्र निर्देशक निश्चल बस्नेत, भिक्टर पौडेलको भूमिकामाथि प्रश्न गरेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ 23 र 24 घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो। आयोगका अध्यक्ष तप बहादुर मगरको अध्यक्षतामा हिजो बसेको बैठकले आयोगको प्रतिवेदन सम्बन्धमा गरेका निर्णय आज सार्वजनिक गरिएको हो।
4: नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर 20.27% पुगेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्दै यस्तो जानकारी दिनुभएको हो। बहुआयामिक गरिबी घटेर 17.4% सीमित भएको छ। नेपालीहरूको औसत आयु 71.3 वर्ष पुगेको छ। वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या 13.7% घटेर 2,73,530 रहेको देखाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 8 महिनामा वैदेशिक रोजगारीको सिलसिलामा 1,086 नेपालीको मृत्यु भएको छ। यस्तै वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको छ। यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या 5,25,513 पुगेको छ। यस्तै सर्वेक्षण अनुसार फागुनसम्म 41,14,181 थान सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट कार्ड वितरण भएको उल्लेख छ। यस्तै एक वर्षको अवधिमा सार्वजनिक संस्थानको कुल सम्पत्ति करिब 2.75 खर्ब बढ़ेको छ।
3: आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक पर्सी दिउँसो 4 बजे बस्ने भएको छ। बजेट भाषण सिंहदरबार स्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी अन्तिम तयारी गरे पनि नहुने सम्भावना देखिएको छ। बन्दै गरेको नयाँ संसद हलको फिनिशिङ लगायतका कार्य नसकिएकाले हाल प्रतिनिधि सभा बसिरहेकी बहुद्देश्य हलबाट बजेट ल्याउनुपर्ने बाध्यता देखिएको संसद सचिवालयले जनाएको छ। बानेश्वरको संसद भवन जेएनजी आन्दोलनका क्रममा जलाइएपछि हाल अस्थायी बैठक कक्ष तयार गरी संघीय सदनका दुवै बैठक चल्दै आएका छन्। सभामुख डोल प्रसाद अरियल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पर्सीको संयुक्त बैठकका लागि 15 मिनट अगाडि नै उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन गर्नुभएको छ। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक पाउने 6 बजे बस्ने गरी बोलाइएको छ।
4: स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो। उहाँले बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताउनुभयो। बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन्। उहाँका अनुसार बोर्डमा 505 स्वास्थ्य संस्था मध्ये 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन्। उहाँले बोर्डको संकट टार्नका लागि व्यवहार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताउनुभयो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। शेयर बजारमा नेप्से परिसूचक आज झण्डै 5 अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 4.99 अंकले बढ़ेर 2782 बिन्दुमा पुगेको छ। आज 354 कम्पनीको शेयर 6,03,64,840 रूपियाँमा खरिद बिक्री भएको छ। कारोबार भएका मध्ये 151 कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने 105 कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै 14 कम्पनीको कारोबार भने यथावत रहेको छ।
3: लागू औषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्। उनलाई काठमाडौँका विभिन्न क्षेत्रमा लुकीछिपी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। जेएनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट लागू औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेका 40 वर्षीय सञ्जीव महर्जन फरार थिए। उनलाई प्रहरीले आज काठमाडौँको किर्तिपुर स्थित ट्याङ्ला फाँटबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। एयर इण्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढ़ेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू घटाउने बताएको छ। फेब्रुअरी 28 तेहरानमा भएको अमेरिकी इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढ़ेको छ। प्रेस ट्रस्ट अफ इण्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको धेरै घरेलु उडानहरू प्रभावित हुन सक्ने बताएको छ। उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पुनः फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ। एयर इण्डियाले अवस्था स्थिर भएपछि पुनः उडान नियमित गर्ने योजना सहित यो निर्णय गरेको जनाएको छ। यसअघि एयर इण्डियाले मे महिनाको शुरूमा नयाँ दिल्ली, मुम्बई र चेन्नई लगायत भारतीय शहरहरूमा सिकागो, सांघाई, माले र सिंगापुर जाने उडानहरू जून र अगस्तको 20 स्थगित गरेको घोषणा गरेको थियो।
3: अब खेल समाचार। सेन्ट्रल एशिया भलिबल एसोसिएशन काभा महिला भलिबल प्रतियोगितामा किर्गिस्तानले पाँचौं स्थान हासिल गरेको छ। आज त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा सम्पन्न खेलमा किर्गिस्तानले श्रीलंकामाथि 3-1 सेटको पुनरागमन जित निकाल्दै पाँचौं स्थान सुरक्षित गरेको हो। खेलको पहिलो सेट श्रीलंकाले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गरेको किर्गिस्तानले लगातार 3 सेट 25-23 र 25-15 जित्दै खेल आफ्नो पक्षमा पार्यो। पराजित श्रीलंका प्रतियोगितामा 6 स्थानमा सीमित रह्यो। समूह चरणमा किर्गिस्तान भारत र नेपालसँग पराजित भए पनि मालदिव्समाथि जित निकाल्दै प्लेअफमा पुगेको थियो। प्लेअफमा उसले बंगलादेशलाई हराउँदै 5 स्थानको खेलमा स्थान बनाएको थियो। यस्तै श्रीलंकाले समूह चरणमा इरान र काजाकिस्तानसँग हार बेहोरे पनि बंगलादेशलाई पराजित गरेको थियो। प्लेअफमा श्रीलंकाले मालदिव्सलाई हराउँदै 5 स्थानका लागि किर्गिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। साँझ 6 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: तत्कालीन प्रधानमन्त्री सहितलाई कार्यवाही गर्न मानवाधिकार आयोगको सिफारिश। रविको जेल ब्रेकबारे अनुसन्धान गर्न माग। राष्ट्रपाका 16 सांसद अनुसन्धानको दायरामा।
3: निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेर 20% ओर्लियो। वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या बढ़्यो।
4: निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम स्थगित। लागू औषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ।
3: मध्य पूर्व युद्धका कारण इन्धनको मूल्य बढ़ेपछि एयर इण्डियाले उडानमा कटौती गर्दै धेरै घरेलु उडानहरू प्रभावित हुन सक्ने।
4: र काभा महिला भलिबलमा श्रीलंकामाथि जीत निकाल्दै किर्गिस्तान 5 स्थानमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र माधव विदा हुन्छौ। नमस्कार।
8: ए सबिना, यसको हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।

0: सीए बन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
3: ओहो बाबुजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
4: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
3: के केमा बानी पार्नुहुन्छ हो बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
4: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
3: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
4: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
5: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात शङ्ख फुलको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
9: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
9: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
9: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
15: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
16: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
16: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811043305।
16: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र ल त ल
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
4: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
5: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी

0: पाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टीबीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460 56999 छ।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-0008 र 98460-69246।
9: यहाँ पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
10: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश।

0: सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348085 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
4: रेडियो ढोरबाराही 103.8 MHz।

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ।

0: टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
4: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
3: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409000।
7: अफिसबाट अमितसरको फोन।
8: हस, म पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560202779।
11: X103.8 अन्तर्मनको आवाज।
12: स्टुडियो साइन्चेक, अहिले साँझको 7 बज्यो।
13: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461439304।
16: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
17: जेएनजी आन्दोलन सम्बन्धी मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक, भदौको 24 को घटना पूर्व तयारी सहित गरिएको आपराधिक गतिविधि भएको दावी।
16: अर्थमन्त्री डाक्टर वाग्लेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत, देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण।

0: निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने सरकारको निर्णय सरकारले पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष रासायनिक मलको संकट उत्पन्न हुने।
1: भारतमा बढ़दो गर्मी र त्यसबाट उत्पन्न जोखिमबाट बच्न कड़ा चेतावनी जारी। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी।
0: र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालको विजयी शुरूआत।
1: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौ 23-24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 3,00,000 रूपियाँ जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो।
0: राष्ट्रिय मानवाधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। भदौको 23 र 24 गतेको घटनामा मानवाधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको समय जकर्तामा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिनको सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरेर नेगेटिभ लिस्टमा राख्न सिफारिश गरिएको छ। उनी अरू सहित केही सुरक्षा अधिकारी र काठमाण्डुका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको संलग्न देखिएको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धानको सिफारिश गरेको छ। यस्तै रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध भएको आयोगको छहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछानी सहित नक्खु कारागार प्रशासनका सत्यराज जोशी र रासोपाका सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ।
1: यसैबीच आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुदन गुरूङसम्म समाति पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबारमा र शीतलत निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिबार जेठको 16 गतेबाट लागू हुने गरी स्वास्थ्य बीमाको कार्यक्रम स्थगित गरिएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गरेर अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 जना बीमित रहेका छन्।
1: अर्थमन्त्री डाक्टर शर्मी वाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजूद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्र सन्तोषजनक प्रगति भएको बताउनुभएको छ। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। विश्व अर्थतन्त्र 3.1% खुम्चिने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने र नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत भन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धि दर भने औसत भन्दा न्यून रहेको देखिएको छ।
0: यसैबीच आगामी आर्थिक वर्षको बजेट यही जेठको 15 गते अपरान्ह 4 बजे प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाका सभामुख दोल प्रसाद रियालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान पेश हुने जानकारी दिनुभयो। बजेट अर्थमन्त्री सोडिम वाग्लेले प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई दिउँसो 3:45 अगावै पुगेर आसन ग्रहण गर्नका लागि सभामुखले सूचना जारी गर्नुभएको छ। यस्तै बजेट प्रतिनिधि सभाका लागि निर्माणाधीन कक्षबाट प्रस्तुत गर्ने तयारी छ। प्रतिनिधि सभाको अर्को बैठक जेठको 15 गते साँझ 5:30 बजेका लागि आह्वान गरिएको छ।
1: गण्डकी प्रदेश सरकारले पर्यटक, कृषि र रोजगारी प्रवर्धनका कार्यक्रमलाई बढ़ावा दिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा एकल अधिकारका थप कानून निर्माण, राजस्वका नयाँ सम्भावना खोजी गर्दै नागरिकलाई सरकारको अनुभूति प्रभावकारी बनाउने योजना समेटिएका छन्। हालै राइड सेयरिङ नियमावली संशोधन गरेको सरकारले आगामी आपमा त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। मंगलबार प्रदेश सभामा आगामी आपको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जित बहादुर शेरचानले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरी उल्लेख गर्नुभएको छ।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन परिवर्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज काठमाण्डुमा एभरेस्ट समिट 2024 सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभएर साझा विश्वव्यापी दायित्व भएको उल्लेख गर्नुभयो। मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ़ संकल्पको प्रशंसा समेत गर्नुभएको छ। क्रममा आयोजना गरिएको राष्ट्रपति संघको प्रेसिडेन्सियल ब्रेकफास्ट र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उहाँले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीकका रूपमा चित्रण गर्नुभएको छ। मन्त्री पौडेलले जलवायु परिवर्तनको कारणले सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रमा देखिएको हिमनदी पग्लिने समस्या र जैविक विविधताको ह्रासलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुभयो। हिमालहरू एसियाका लागि वाटर टावर कार्यरूपमा रहेको स्मरण गर्दै उहाँले यसको अस्तित्व जगाउन वैज्ञानिक सहकारी र साझा लगानी आवश्यक रहेकोमा जोड़ दिनुभएको छ।
1: प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। नेपाल प्रेस युनियनको 35 स्थापना दिवस तथा विधानसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। म आशा गरिरहेको छु राष्ट्रबारे के सोच बनाउनु भएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्ने बारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुरी खेलको मंचबाट सम्बोधन गर्नुपर्छ, प्रथम राष्ट्रपति यादवले भन्नुभएको छ। प्रधानमन्त्री बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेको उहाँको भनाई थियो। प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेको उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्त गर्नुभएको छ।
0: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। पटक भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको पोखरेलले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्।
1: कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। म्याग्दी, बन्दीपुर र आबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्ला स्तरका कृषि सम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता रहेको थियो। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका प्राविधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुगमनको क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो। खेतबारीमै पुगेर बालीमा देखिएको रोग तथा किराको पहिचान गर्नका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभएको छ।
0: नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। सिंहदरबार स्थित दलको कार्यालयमा बैठक बिहिबार बिहान 11:30 बजे बस्ने गरी बोलाएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन रूलिङ गरेको छ।
1: तनहुको विमत नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्य सहित नगर प्रमुखसँग कृषक कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने, साना सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित यो कार्यक्रम शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। विमत नगरपालिकाका नगर प्रमुख दधिराज सुविदीले वास्तविक कृषकको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउन यो कार्यक्रम ल्याइएको बताउनु भएको छ।
0: तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
6: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेशन रहेछ र पो, सबैलाई कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: एस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
11: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
13: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
14: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
14: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560234020, 9801454674 र 9460231420।
0: विश्रामपछि पुनः स्वागत छ धोरबाराही हाइलाइट्समा, अब बाँकी समाचारहरू सुन्नुहोस्। तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रम गरेर मनाइने भएको छ। गणतन्त्र दिवस जिल्ला स्तरीय समितिको बुधबार आज बसेको बैठकले दिवसमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले दिवसको अवसरमा दीपावली, विशेष सरसफाई, नागरिक स्वास्थ्य जाँच, पाठ्यघरको मुखको क्यान्सरको परीक्षण र उपचार, कार्यालय सरसफाई, मुटु सम्बन्धी स्वास्थ्य जाँच, प्रभात फेरी, फलफूल वितरण लगायतको कार्यक्रम तय भएको जानकारी दिनुभएको छ।
1: तनहु क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले बाधा र आतंकका कारण किसानले भोगिरहेको समस्यालाई संसदमा उठाउँदै वैज्ञानिक व्यवस्थापन नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले किसानहरू बाधाबाट अन्नबाली जोगाउन दिनभर खेतमा कुरूवा बस्न बाध्य भएको बताउनुभएको छ। उहाँले बाधाका कारण कतिपय

0: कलकत्ताबाट प्रस्तुत गर्नुभएको थियो। उहाँको अनुसार गुरूङले सुन्तला बारीमा डमी बाघ राखेपछि बाँदरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव सुनाउनु भएको छ। चलयमा डमी बाघ प्रणाली प्रभावकारी हुन सक्ने उल्लेख गर्दै संसद न्यौपानेले बाँदर नियन्त्रणका लागि आधुनिक र वैज्ञानिक उपाय अप्नाउनु पर्ने बताउनु भएको छ।
1: सार्वजनिक भएको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालू आर्थिक वर्षको फागुन सम्ममा 43,750 थान सवारी चालक अनुमति पत्र वितरण भएको छ। आज हालसम्म 41,14,181 थान सवारी चालक अनुमति पत्र वितरण भएको सर्वेक्षणमा उल्लेख गरिएको छ। सर्वेक्षणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म 87,014 थान इम्बोस्ट नम्बर प्लेट उत्पादन भएको छ भने 5,186 थान जडान भएको छ। सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2082-83 फागुनसम्म बस, मिनी बस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न 2,81,981 यातायातका साधन दर्ता भएका छन्। 2082 फागुनसम्म यस्तो संख्या 62,49,732 पुगेको छ। दर्ता भएका सवारी यातायातका साधनमध्ये 50,00,000 भन्दा बढ़ी मोटरसाइकल रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
0: नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकोमा 2082 सालको फागुनसम्ममा यो संख्या 11,140 पुगेको हो। अर्थमन्त्री डाक्टर सरिम अग्रेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूलो उद्योगको हिस्सा 13.9% छ। यस्तै 20% मझौला र 66.1% साना उद्योग रहेका छन्। उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृत लगानी फागुनसम्म 37,54,000 करोड़ रूपियाँ पुगेको छ। पछिल्लो एक वर्षमा 3,89,74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। चालू आर्थिक वर्षको फागुन वसन्तसम्म 921 नयाँ उद्योग दर्ता भएका छन्। गएको फागुनसम्म दर्ता भएको उद्योगको संख्याका आधारमा सबैभन्दा धेरै हिस्सा उत्पादनमूलक उद्योगको रहेको छ। 33.3% उत्पादनमूलक उद्योग दर्ता हुँदा सबैभन्दा कम 0.7% पूर्वाधार क्षेत्रको उद्योग रहेका छन्।
1: तनहुकुम एकदी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा पालिकाभरि स्थानीय सार्वजनिक विधा दिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठको 21 गते पर्ने उक्त दिवसका दिन पालिकाभरि सार्वजनिक विधा दिने निर्णय गरेको हो। गाउँपालिकाले मंगलबार जारी गरेको सूचना अनुसार उक्त दिन मेग्दी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा अन्य संघ संस्थामा स्थानीय सार्वजनिक विधा लागू हुने जनाएको छ।
0: आर्थिक घोटालाको आशंकामा दुग्ध विकास संस्थान डीडीसीको लैनचौर स्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छापा मारेको छ। बुधबार छापा मारेर सीआईबीको टोलीले 5 कर्मचारीको मोबाइल उजफत गरेको छ। 81 टोली आएर छापा हानेको छ। केही कर्मचारीको मोबाइल समेत जफत भएको छ। डीडीसी स्रोतले भनेको छ सीआईबीले दूध खरिद बिक्री सम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ।
1: पर्सि शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सि शुक्रबार राति यो क्रम अझै बढ़ेर जाने मौसमविदको अनुमान रहेको छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना देखिएको छ। अत्याधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च रहेको छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्ने देखिन्छ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि नै पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 केही ठाउँ मधेश प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराईका भागहरूको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुगियो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखिएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरिएको जानकारी दिएको जनाएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डी बुगियो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुन्डी बुगियो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृत प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ लिएका छन्। इबोला प्रभावित कंगो र युगान्डासँग सीमा जोड़िएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ।
1: भारतमा बढ़दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले आज कड़ा चेतावनी जारी गर्नुभएको छ। विश्वकै सबैभन्दा बढ़ी जनसंख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढ़िरहेका बेला उहाँले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको हो। यसैबीच जंगलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म संघर्ष गरिरहेको छ भने गर्मीका कारणले मृत्युका घटना समेत रिपोर्ट भएका छन्। अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्यूआईका अनुसार बुधबार दिउँसो विश्वका 45 सबैभन्दा तातो शहरमध्ये अधिकांश भारतमै रहेका थिए जहाँ तापक्रम 43 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यस्तो अवस्थाले देशको धेरै भागमा जनजीवन प्रभावित बनेको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढ़िरहेको र यसले नयाँ चुनौती सृजना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील गर्नुभएको छ।
0: अब अन्तिम खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हराएको थियो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ्या झुले 30 रन बनाउनु भएको थियो। नेपालकी रिया शर्माले 2 विकेट लिनुभयो। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनाएको हो। नेपालकी पूजा महतोले 63 रन बनाउनु भएको थियो। चीनकी मा रुइकीले 2 विकेट लिनुभएको थियो। यससँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आज भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हराएको हो। 6 वटा टोलीले सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
1: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको दोहोरबाराही हाइलाइट्सको अन्तमा आइपुगेका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: जेन्जी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक। भदौ 24 घटना पूर्व तयारी सहित गरिएको आपराधिक गतिविधि भएको दावी।
1: अर्थमन्त्री डाक्टर वाग्लेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत। देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण।
0: निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने सरकारको निर्णय, सरकारले पर्याप्त बजेट नछुट्याई आउँदो वर्ष रासायनिक मलको संकट उत्पन्न हुने,
1: भारतमा बढ़दो गर्मी र त्यसबाट उत्पन्न जोखिमबाट बस्न कड़ा चेतावनी जारी, इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी।
0: एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौट चीनलाई हराउँदै नेपालले विजयी शुरूआत।
1: हवस्त, नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी लक्ष्मी र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
0: शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

छ तिम्रो खबर सबै ठिकै छ अनि टिकुन पनि पर्यो नि या कुरा गर्दैछु आज तिम्रो मेरो माया पारेको त्यो सपना बारे जुन थियो तिमीले साँचेको एकअर्काको आँट पनि अङ्कालोमा बाँधेको छैनौ आज साथ तिमी

सरी उज्यालोको कमी थाहा छ बिहानीको सिट पनि आँसु मेरो झरिरहेछ कटिरहेछ दिन यसै जिन्दगानी चलिरहेछ अतिको तिम्रो मेरो बारे अतिको तिम्रो मेरो सम्बन्धको सबै कुरा सकियो सबै कुरा ठिक थियो एकाछिन तिमी बदियो अब चाहिँदैन माया तिम्रो जबरजस्तीको अतिको तिम्रो मेरो बारे अतिको तिम्रो मेरो सम्बन्धको सबै कुरा सकियो सबै कुरा ठिक थियो एकाछिन तिमी बदियो अब चाहिँदैन माया तिम्रो जबरजस्तीको तिमी मेरो साथ हुनु मेरो लागि लक थियो सोचे तिमी अरू भन्दा निकै नै अलग थियो साथ छोडी गयौ सारा खुसी मेरो लक दियौ तिमीलाई विश्वास गर्ने मेरो

मन पराउने केटा भर दिन होस् तिम्रो लागि राम्रो सोचिरहेको छु मनभरि केटा छ मनमा सत्य केटा छ के हो कुरा यथा छ भविष्य सोची आफ्नो बाटो हिँड्ने केटा म तिमीलाई खुसी पार्न नाटक देखाउँदिन व्यवहारमा छाडी जाँदा मन बसे सकिन म नजा भन्न कमजोर रहेछ हाम्रो माया बत्ती पाल्ने सजा भन्दा छाडी जाँदा तिमीले कति लाएको थिएन मजा मनमा सायद यात्रा यति नै छु तिम्रो मेरो यो जीवनमा अस्ति भयो तिम्रो मेरो बारे अस्ति भयो तिम्रो मेरो सम्बन्धको सबै कुरा सकियो।

बीडी पार्टी हो मत बीडी पार्टी हो मलाई बीडी तान्न दे सूर्य चुरो तान्नेले बीडी खान रे मत बीडी पार्टी हो मलाई बीडी तान्न दे सूर्य चुरो तान्नेले बीडी खान रे बिना कता गएको छ ब्रान्ड मात्र खाएको छ बीडी तान्न छोडी मुसी चुरो तान्न लाएको छ बीडी भन्दा चुरोटले गर्छ बढी असर चुरो छैन बीडी खोज्न जान्छु अब पसल एक डिबा बीडी दिनुस् पसल वाला दाई अब चुरो छैन बीडी मात्र चाहिन्छ मलाई सटा तानी चुरा पाली कोरेर सलाई अनि

0: विधिबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
0: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
1: समेना गृह र छात्रावासको व्यवस्था,
0: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
0: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560443444 र 9413167788।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।

0: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-582-778-582-779 र 582-780।
1: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिंगट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065-414-233
2: र 98-678-87।
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
5: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणाभाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
4: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
5: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
4: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
7: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 98-058-35-537 र 98-066-15-899।
10: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेट

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856601013, 9867974।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 0162-590-162-590-163।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
11: रातिको 8 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
5: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
6: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
5: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
6: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0615578053 र 0615535595।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्तीसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
13: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
14: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
15: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ। स्वस्थ बनाऊ।
16: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
17: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
18: हो नि। राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
17: यसो है सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
18: र के खास छ त इलाइट सिएमा?
17: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
18: ओहो, अनि लोकेसन?
17: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
18: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
19: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
21: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
22: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
19: ए हो र, हस् दाई म आजै जान्छु।
23: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
24: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98-560-62-891।
25: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
26: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
25: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
27: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
28: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
29: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
24: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
25: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
24: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
25: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्। तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
0: सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त

0: आजको दिनमा पनि खुसी देखिनुहुन्न त?
1: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
8: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा
9: यही डेट 16 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
8: वरिष्ठ मानसिक तथा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर प्रेम महर्जन,
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
10: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
3: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
8: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143077, मोबाइल 9856043443।
11: बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
12: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
13: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा

0: लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3,500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र हुर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य डियानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुजन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन, यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाव नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
2: अब अहिलेको जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ, नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर बढ्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ।
3: अब अर्को प्रसंग चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकड़ाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
4: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
3: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
4: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
3: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकड़ाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले
4: फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
3: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकड़ा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
5: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा संचित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढ़ाइरहेको छ, आयात पनि त्यसैले बढ़ाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भयो भने भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
3: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
5: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै नीति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
3: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर $100 अर्ब अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
5: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब 80% नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेएनजी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द अथवा त्यस्तो थियो राजनीतिक संक्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठूलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन. किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ. राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई प्रक्रियाहरू छोटाउनको लागि यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ. तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भयो. त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ.
3: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन. त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ. अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
5: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमासम्म कर छुट दिने भनेको छ. तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा छ. किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन. त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्नु होला. तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी त्यहाँ धेरै छैन. त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ. त्यो छुटको फाइदा कसले दिन्छ त्यो हेर्नुपर्ने.
3: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एधानम घेब्रेयेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
6: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए. इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भएता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ. सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ. टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए. कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ.
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

कुपराया कोनै यहाँ खास हुन्छ, कुपराया कोनै यहाँ खास हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, सबथोक छोडेरै जानु छ एक दिन, सबथोक छोडेरै जानु छ एक दिन, मान्छे हर कदम किन निराश हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, सँगै छु भन्नेलाई व्यर्थ किन खोज्नु, सँगै छु भन्नेलाई व्यर्थ किन खोज्नु, छाया त्यही हुन्छ जहाँ प्रकाश हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, समयसँगै बदलिन्छन् सम्बन्धहरू, समयसँगै बदलिन्छन् सम्बन्धहरू, स्वार्थकै पछि दौड़िने अभ्यास हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, हो त्यही हुँदैन तिम्रो जिन्दगीभित्र, हो त्यही हुँदैन तिम्रो जिन्दगीभित्र जो हरदम सँगै भएको आभास हुन्छ, को पराया कोनै यहाँ खास हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ। सन्धिखर्क नगरपालिका 12 अर्घाखाँची घर भई अहिले साउदी अरब बस्दै आउनुभएका प्रवासी दीपकको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथमा प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएको छु। शुभ संध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। यूट्यूब चैनल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रि गन्थन शैलीका पत्रहरू लिएर आइपुगेको छु।

आजको आवाज नियमित भन्दा पक्कै तपाईँले फरक पाउनुभएको छ। मौसम परिवर्तनको असर देखा परेको छ आवाजमा। कतिपयलाई यो आवाज फेरि राम्रो लाग्छ, तपाईँलाई रुगा लागे कि राम्रो पनि भन्नुहुन्छ। रुगा खोकीका कारणले आवाज चाहिँ केही फरक छ, तर पनि म राम्रो गरेर वाचन गर्ने कोशिश गर्नेछु तपाईँले पठाउनुभएका गजल तथा रात्रिगन्थन शैलीका पत्रहरू। मसँग गजल छ 8 बिस्कोट 14 रूकुम पश्चिमबाट पठाउनु भएको भूपाल मल्लको, यसलाई अगाडि बढ़ाउँछु। कोही सज्जन छैन यहाँ, कोही बदमाश छैन, कोही सज्जन छैन यहाँ, कोही बदमाश छैन, हिजो जस्तो आज छैन, समय एकनाश छैन, जिन्दगी आफैले जिउनु आफैले भोग्नु रहेछ, जिन्दगी आफैले जिउनु आफैले भोग्नु रहेछ, मान्छेलाई अरूको दुःख पटक्कै आभास छैन, हिजो जस्तो आज छैन, समय एकनाश छैन, शाश्वत सत्य हो मृत्यु बिर्सिन्छौ कसरी यसलाई, शाश्वत सत्य हो मृत्यु बिर्सिन्छौ कसरी यसलाई, मुर्दालाई चितामा उठ्छु भन्ने नि आश छैन, हिजो जस्तो आज छैन, समय एकनाश छैन, दुनियाँ रम्दै गरोस् खुशीलाई अंकमाल गरी, दुनियाँ रम्दै गरोस् खुशीलाई अंकमाल गरी, म निर्धालाई यो रमझम त केही खास छैन, हिजो जस्तो आज छैन, समय एकनाश छैन, धनीलाई धनैको खातले अझै पुगेको छैन, धनीलाई धनैको खातले अझै पुगेको छैन, यहाँ गरीबलाई घाँसबास अनि कपास छैन, हिजो जस्तो आज छैन, समय एकनाश छैन, दुनियाँ बदल्छु भने के युद्ध लड्छौ विश्व, दुनियाँ बदल्छु भने के युद्ध लड्छौ विश्व, आफैले आफूलाई जित्ने पनि साहस छैन, कोही सज्जन छैन यहाँ, कोही बदमाश छैन, हिजो जस्तो आज छैन, समय एकनाश छैन। भूपाल मल्लको गजल थियो, यसलाई मैले वाचन गरे। 8 बिस्कोट 14 रूकुम पश्चिमबाट पठाउनु भएको थियो। अब अर्को एउटा पत्र छ, पत्र र गजल पनि छ, लेखेर पठाउनु भएको छ। केशव मडै लेख्नु भएको छ, ब्राकेटमा किर्सन लेख्नु भएको छ, भीमदत्त नगरपालिका वडा नम्बर 6 ऐटपुर कञ्चनपुर, अहिले यूएईको अजमानबाट पठाउनु भएको छ। सम्पूर्ण बुलबुलियन लगायत संचालक र प्राविधिक जोमा हार्दिक नमन। अच्युत घिमिरेको वाचन सदाबहार मनछुने आवाजको वर्णन गर्दिन। युट्युबको माध्यमबाट कैयौं श्रव्य पुस्तक सुन्न थालेको धेरै भयो, यो पटक पनि शब्द कोर्ने कोशिश गरेको छु। रात्रिगन्थन भनेर लेख्नु भएको छ। बिहे गरेको श्रीमतीसँग 6 महिना वर्ष दिन बस्न नपाउँथे विदेशिएको श्रीमान, छोराछोरी हुर्किएर विदेश पलायन भएपछि मात्रै फर्किन्छ। बुबा आमाको अन्तिम संस्कारमा समेत छुट्टी नपाउँदाको पीड़ा र छोराछोरीसँग बस्न नपाएको बिछोड़को आलोकाउ अनि चाउरिएका गाला सेते फुलेका कपाल लिएर गाउँ फर्किनुको पीड़ा एकातिर छ भने अर्कोतिर कमाएर छिट्टै फर्किन्छु भन्दै हिँडेका कैयौं सपनाहरू उतै अस्नाउँदा परिवारमा परेको वज्रपात कसले पो देख्ला र यही पीड़ा र संकटको भूमरीका बीचमा सुख खोज्ने हामी कहिले सुख पाउँछौ। निराशाभित्रको झिनो आशामा बाँच्न सिकेका हामी जस्तो सुकै कठिनाई सहन पनि तत्पर रहन्छौ भन्दै यति लेखेर अनि केशव मडै किर्सनले एउटा गजल पठाउनु भएको छ। उहाँको गजल यस्तो छ। सपनाको शहरमा पुगेको छु आमा, सपनाको शहरमा पुगेको छु आमा, तिम्रो सेवा गर्न म चुकेको छु आमा, रहर होइन मेरो बाध्यता हो घर छाड्ने, रहर होइन मेरो बाध्यता हो घर छाड्ने, परिस्थिति राम्रोसँग बुझेको छु आमा, तिम्रो सेवा गर्न म चुकेको छु आमा, रगत पसिना र जवानी बेच्दैछु खाडीमा, रगत पसिना र जवानी बेच्दैछु खाडीमा, आफ्नै जीवनसँग आफै झुकेको छु आमा, तिम्रो सेवा गर्न म चुकेको छु आमा, कमाएर बुढेसकालमा रमाउला भन्दै बसे, कमाएर बुढेसकालमा रमाउला भन्दै बसे, सम्झिँदा मन भित्रभित्रै टुटेको छु आमा, तिम्रो सेवा गर्न म चुकेको छु आमा, वर्षौं भयो विदेशिएको अब फर्क भन्छन्, वर्षौं भएको विदेशिएको अब फर्क भन्छन्, तर नहुँदा सोचे जस्तो लुकेको छु आमा, सपनाको शहरमा पुगेको छु आमा, तिम्रो सेवा गर्न म चुकेको छु आमा। भीमदत्त नगरपालिका वडा नम्बर 6 ऐटपुर कञ्चनपुर घर भई अहिले यूएईको अजमान बस्दै आउनुभएका केशव मडै किर्सनको गजल र पत्र थियो, मैले त्यसलाई वाचन गरे। अब सुजन ढकालको सामग्री छ। म सुजन ढकाल, हाल मण्डन देवपुर नगरपालिका 1, यो मेरो जिन्दगीको पहिलो गजल हो। 2071 सालमा म 9 कक्षामा पढ्दा विद्यालयले भानु जयन्तीको दिन कविता प्रतियोगिता आयोजना गरेको थियो। त्यो दिन मैले यो गजल वाचन गरेर गजल लेखनको आरम्भ गरेको थिएँ।
प्रेरणाको स्रोत उज्यालो रेडियो र तपाईँ अच्युत घिमिरे नै हुनुहुन्छ। पहिलो गजल भएकोले कमी कमजोरी अवश्य छन्, कृपया कमी कमजोरी भए पनि वाचन गरिदिनुहोला भनेर पठाउनु भएको छ सुजन ढकालले मण्डन देवपुर नगरपालिका एकबाट। पढ्ने बेला गाँजा तान कुन गुरूले सिकायो र पढ्ने बेला गाँजा तान कुन गुरूले सिकायो र पाठशालामा चुरोट खान कुन गुरूले सिकायो र घरमा छोरो पढ्ला भने बा आमालाई आस होला घरमा छोरो पढ्ला भन्ने बा आमालाई आस होला पढ़ाई छोड़ी चोर्न जान कुन गुरूले सिकायो र पाठशालामा चुरोट खान कुन गुरूले सिकायो र शिक्षकलाई अपजसको आरोप किन लाउँछौ शिक्षकलाई अपजसको आरोप किन लाउँछौ पाठशालामा खैनी लान कुन गुरूले सिकायो र कमसे कम झोलाभित्र कापी किताब कलम राख कमसे कम झोलाभित्र कापी किताब कलम राख विद्यालयलाई भट्टी मान कुन गुरूले सिकायो र पाठशालामा चुरोट खान कुन गुरूले सिकायो र नियम कानून उपदेशलाई खेलवाड़ नगर नियम कानून उपदेशलाई खेलवाड़ नगर गौतमलाई मूर्ख ठान कुन गुरूले सिकायो र पाठशालामा चुरोट खान कुन गुरूले सिकायो र गुरूजनलाई नसम्झनु पछि रुनु पर्दाखेरि गुरूजनलाई नसम्झनु पछि रुनु पर्दाखेरि भविष्यलाई लात हान कुन गुरूले सिकायो र पढ्ने बेला गाँजा तान कुन गुरूले सिकायो र पाठशालामा चुरोट खान कुन गुरूले सिकायो र मण्डन देवपुर नगरपालिका एक सुजन ढकालको गजल थियो यो। यसलाई मैले वाचन गरे, उहाँले आफू सानै हुँदाखेरि लेख्न सिकेको कुरा पनि बताउनुभयो। अब अर्को एउटा गजल छ, मेलौली नगरपालिका एक बैतडीका दर्शन नेगी दीप नाम लेख्नु भएको छ। उहाँले आफ्नो गुनासो छैन यो भाग्यसँग भगवानसँग गुनासो छैन यो भाग्यसँग भगवानसँग बस उड्न पाए हुन्थ्यो मनको विमानसँग मागेको बदलामा बादल पो दिएर गयो मागेको बदलामा बादल पो दिएर गयो दिनले त घाम मागेको हो बिहानसँग बस उड्न पाए हुन्थ्यो मनको विमानसँग छोरा पढ़ाई भए पनि आमा चित्त बुझाउँछिन् छोरा पढ़ाई भए पनि आमा चित्त बुझाउँछिन् सोच्छिन् पानी कहाँ रहिरहन्छ मुहानसँग बस उड्न पाए हुन्थ्यो मनको विमानसँग यो दिललाई अब चट्टान बनाउँदैछु म यो दिललाई अब चट्टान बनाउँदैछु म आउनेले उचिटिन परोस् बल झै चट्टानसँग बस उड्न पाए हुन्थ्यो मनको विमानसँग सत्यता र मानवता त धेरै पहिला नै हराइसक्यो सत्यता र मानवता त धेरै पहिला हराइसक्यो अब केवल घमण्ड मात्र छ इन्सानसँग गुनासो छैन यो भाग्यसँग भगवानसँग बस उड्न पाए हुन्थ्यो मनको विमानसँग दर्शन नेगी दीपले पहिलो पटक पठाउनु भएको थियो मेलौली नगरपालिका एक बैतडीबाट गजल। यसलाई मैले वाचन गरे। अब रात्रिगन्थन छ एउटा आदरणीय अच्युत दाजु कर्णाली भन्दा लामो सम्झना छ जानेहरू जान्छन् पर्खेर बस्नेको पीड़ा उसलाई मात्रै थाहा हुन्छ जीवन यस्तै हो कतिपयले खादा लगाइएको फोटोहरू समेत सार्वजनिक गरेर आफ्नोपन देखाउँछन् तर जो मान्छेहरू मनदेखि तपाईँको भलो प्रगति चाहन्छन् तिनीहरू न त फोटा सार्वजनिक गर्छन् न त शुभकामना दिन्छन् मनमा तपाईँको प्रगतिदेखि जलेर दिनेहरू देखावटी कर्णाली भन्दा लामो शुभकामना पनि दिन्छन् भिन्चीले बनाएको मोनालिसाको तस्विर भन्दा राम्रो शुभकामना पनि दिन्छन् र सगरमाथा भन्दा बढ़ी उचाइको शुभकामना दिन्छन् जो साँच्चै तपाईँको प्रगतिमा रमाउने मान्छेहरू हुन्छन् उनीहरू एक्लै मुस्कुराउँदै मुनिदेखि ताली बजाउँछन् बुढापाकाले भन्छन् नि एक हातले गरेको दान अर्को हातले समेत थाहा नपाओस् ठिक त्यसै गरी तिनीहरूको कुनै पनि सार्वजनिक टिप्पणी हुँदैन तर मुनिदेखि उनीहरू तपाईँको लागि दुआ मागिरहेका हुन्छन् हामी भगवानलाई देख्दैनौ तर पनि मान्छौ नि ठिक त्यस्तै कतिपय भगवानहरू तपाईँको प्रगतिमा भित्र जलेर देखावटी शुभकामना दिँदैनन् तर हृदयदेखि खुशी भइरहेका हुन्छन् तिनी अदृश्य तपाईँ हाम्रो प्रगतिमा खुशी हुने तमाम मनहरूलाई हार्दिक धन्यवाद तपाईँको पछाडि कुरा काट्नेहरू मात्र हुँदैनन् मनमनै प्रगतिमा खुशी हुनेहरू पनि हुन सक्छन् यो कुरा कहिल्यै नबिर्सनुहोला काजी प्रवासी दैलेख हाल चिउचाटार काठमाडौँ काजी प्रवासीको रात्रिगन्थन मैले प्रस्तुत गरे। अब गजल पनि छ, उहाँले गजल पठाउनु भएको छ। कैयौं अवरोध सृजना भए यहाँ आउने क्रममा कैयौं अवरोध सृजना भए यहाँ आउने क्रममा म स्वयं बिग्रिएको हुँ जिन्दगी बनाउने क्रममा मैले आफूलाई समेत जोगाउन सकिन महोदय
मैले आफूलाई समेत जोगाउन सकिन महोदय, म पहिला खरानी बने अरूलाई जलाउने क्रममा, म स्वयं बिग्रिएको हुँ जिन्दगी बनाउने क्रममा। तिमीलाई कसैले उछिन्न सक्दै सक्दैन प्रियतमा, तिमीलाई कसैले उछिन्न सक्दै सक्दैन प्रियतमा, धोका दिने प्रतियोगितामा मन भत्काउने क्रममा, म स्वयं बिग्रिएको हुँ जिन्दगी बनाउने क्रममा। यहाँ नामसँग नाम जोडेर पनि बदनाम भयो धेरै, यहाँ नामसँग नाम जोडेर पनि बदनाम भयो धेरै, मेरो सपथोक लुटिएको हो नाम जोगाउने क्रममा, म स्वयं बिग्रिएको हुँ जिन्दगी बनाउने क्रममा। सेवा पनि सजाय बनिदिन्छ समय समयमा हजुर, सेवा पनि सजाय बनिदिन्छ समय समयमा हजुर, पल पल मरिरहेको छु अरूलाई बचाउने क्रममा, कैयौं अवरोध सिर्जना भए यहाँ आउने क्रममा, म स्वयं बिग्रिएको हुँ जिन्दगी बनाउने क्रममा। काजी प्रवासी दैलेख कर भई अहिले काठमाडौँ बस्दै आउनुभएका काजी प्रवासीको गजल र रात्रि गन्थन मैले प्रस्तुत गरे। मैले रात्रि गन्थनको विषयमा गत हप्ता वैशाख भरिको हामीले नतिजा सुनाएका थियौं र तीनजना उत्कृष्ट हुनुभएको थियो, तीनजनाले जनही 5,000 नगद पुरस्कार जित्नु भएको थियो र हामीलाई दुई हप्ताभित्र सम्पर्क गर्नु भनेको थियो। एक हप्ताको बीचमा मात्रै सबिन श्रेष्ठको सम्पर्क आयो र हामीले उहाँलाई पुरस्कार पठाएका छौं। कृपया अरू दुईजनाले पनि सम्पर्क गरिदिनुहोला, यो मितिभित्र तपाईँहरूले सम्पर्क गरिदिनु भयो भने मात्रै हामीले पुरस्कार पठाउन सक्छौं। कृपया तपाईँले जुन इमेलबाट हामीलाई सामग्री पठाउनु भएको थियो त्यसै इमेलबाट सम्पर्कमा आउनुहोला भनेर एकपटक मैले फेरि अनुरोध गरे। आफ्नो क्यूआर पठाइदिनु होला अथवा क्यूआर छैन भने फोन नम्बर पठाइदिनु होला, हामी सम्पर्क गरेर त्यसपछि कसरी पठाउने भन्ने निर्णय गर्छौं। यति बताएपछि अब अर्को एउटा रात्रि कन्थन छ। काठमाडौँ अहिले घर चाहिँ दशरथ चन्द नगरपालिका एक बैतडी बस्दै आउनुभएका ऋषभ भट्टको रात्रि कन्थन छ। उहाँको रात्रि कन्थन शुरू हुन्छ यसरी।

कसैको कमीको पीड़ा मलाई थाहा थियो। तिम्रो खराब समयमा काम आउन सकू त्यो भन्दा राम्रो अरू के हुन सक्थ्यो र? हामी फेरि नजिकियौं, समयसँगै साथी बन्यौं, दुःख सुखमा सँगसँगै रह्यौं। तर मैले दुनियाँसँग समय उधारोमा लिएको थिएँ। अफसोस, त्यो उधारो समय पनि सकियो र मलाई फेरि जानुपर्ने भयो। दुःख लाग्छ मैले तिमीलाई पर्याप्त समय दिन सकिन। औकात भन्दा ठूलो लाग्थ्यो तिमीलाई पाउने सपना। जिन्दगी अगाडि बढ़िरह्यो, जिम्मेवारी पनि बढ़दै गयो। धेरै ढिलो भएपछि बाल्यकालको कहानी जस्तै बिर्सिँदै गए। दिन बित्यो, हप्ता बित्यो र पूरा वर्ष पनि बित्यो। मेरो खराब दिनमा सायद तिम्रो अभाव महसुस भयो होला र राम्रो दिनमा तिम्रो याद पनि आयो होला। जति मिल्छ त्यति खुशी मानेर लिनुपर्छ, किनकि जे बित्यो त्यो विगत नै हो, त्यसलाई जान दिनुपर्छ। लाखौं खराब परिस्थितिहरू आए अनि गए, तर तिमीलाई भूल्न सकिन। हामी केटाहरूले शुरूदेखि नै सोच्नुपर्छ, तन्ना हेरी खुट्टा तान्नुपर्छ, तर यो कुरा अलिक ढिलो बुझियो अनि मैले तिमीलाई जान दिए। यतिमै सकियो हाम्रो प्रेम कथा र अन्ततः हार्यो हाम्रो प्रेम र संसारले जित्यो। ऋषभ भट्ट, घर दशरथ चन्द नगरपालिका एक, बैतडी, हाल काठमाडौं। ऋषभ भट्टजीको पत्र मैले वाचन गरे। अब फेरि गजलको पालो छ। बागमती गाउँपालिका 5 मकवानपुर घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका उदीप वाइबा प्रेमले पठाउनु भएको गजल। चुइएको खरको छानो टालेर आउँछु आमा, चुइएको खरको छानो टालेर आउँछु आमा, बिहान बेलुका दुई छाक चुलो बालेर आउँछु आमा, संघर्षको मैदानमा आफू भोकै भए पनि, संघर्षको मैदानमा आफू भोकै भए पनि, लड्न लाएको बुढो घरमा मुस्कान हालेर आउँछु आमा, बिहान बेलुका दुई छाक चुलो बालेर आउँछु आमा, अभावमा आफन्तको अपमानलाई मनमा सजाई, अभावमा आफन्तको अपमानलाई मनमा सजाई, बदलामा प्रगतिको पाइला चालेर आउँछु आमा, बिहान बेलुका दुई छाक चुलो बालेर आउँछु आमा, गगनचुम्बी आलिशान महल मेरो सपना हुँदै होइन, गगनचुम्बी आलिशान महल मेरो सपना हुँदै होइन, गरीबीको उपमालाई फालेर आउँछु आमा, चुइएको खरको छानो टालेर आउँछु आमा, बिहान बेलुका दुई छाक चुलो बालेर आउँछु आमा।

0: बागमती गाउँपालिका पाँच मकवानपुर घर भई अहिले दक्षिण कोरिया रहँदै आउनुभएका उदीप वाइबा प्रेमको गजल थियो यो, यसलाई मैले वाचन गरे। तपाईँ बुलबुल सुन्दै हुनुहुन्छ। बुलबुल तपाईँ नेपाली छाप्रो युट्यूब च्यानलसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। हामी तपाईँले पठाएका गजल र रात्रिगन्थन शैलीका पत्रहरू वाचन गरिरहेका छौं। आज अलि रुगा लागेको स्वर छ, मैले शुरूमा पनि निवेदन गरेको छु र अहिले पनि दोहोर्याउन चाहन्छु। कृपया यसलाई तपाईँले सच्याएर सुनिदिनुहोला र राम्रो मानिदिनुहोला भन्ने अनुरोध एकपटक फेरि गर्दै बुलबुलका अरू सामग्री लिएर केही बेरमा आउनेछु। यी सन्देशहरू अहिले सुनाउँछु।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
2: शहर बजार निस्कदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
3: bulbulcommunication.com bulbulcommunication.com
1: bulbulcommunication.com
4: एउटा इरानी चरा।

मन बिथोलियो मेरो मनमा नभएपछि मन बिथोलियो मेरो मनमा नभएपछि मेरी आमा आज आँगनमा नभएपछि शून्य लाग्छ परदेश त्यस्तै लाग्छ कोठा शून्य लाग्छ परदेश त्यस्तै लाग्छ कोठा आमाको बोली र वचनमा नभएपछि मेरी आमा आज आँगनमा नभएपछि घर छोडियो देशै छोडियो सुख खोज्न घर छोडियो देशै छोडियो सुख खोज्न कसको के लाग्छ र जीवनमा नभएपछि मेरी आमा आज आँगनमा नभएपछि मर्ने बेला बालाई हिरण दिन सकिएन मर्ने बेला बालाई हिरण दिन सकिएन सुन चाँदी आमाको गर्दनमा नभएपछि मन बिथोलियो मेरो मनमा नभएपछि मेरी आमा आज आँगनमा नभएपछि दाङ घर भई अहिले दक्षिण कोरिया रहँदै आउनुभएका गजलकार अमृत केसी अनुरागको गजल थियो यो यसलाई वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गर्छु बुलबुल तपाईँ युट्युब च्यानल नेपाली छाप्रोमा सुनिरहनु भएको छ र यो सँगै तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनबाट पनि एकैसाथ यो कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो जाजरकोट रेडियो मकवानपुर गढ़ी सुर्खेतको रेडियो भेरी काठमाण्डुमा रहेको रेडियो काठमाण्डु बाँकेको रेडियो कोहलपुर हेटौडा एफएम रूकुम पश्चिममा रहेको मौराखारा एफएम गोर्खाको चोइस एफएम रेडियो बैतडी नवलपरासीमा रहेको रेडियो सुनवल तनहुको रेडियो ढोरबाराही बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट यो कार्यक्रम अहिले प्रसारण भइरहेको छ हामीसँग सहकार्य गर्ने रेडियो स्टेशनहरूका नाम यिनीहरू छन् अहिलेसम्म हामीलाई उपलब्ध र बुलबुलमा दुईवटा पुरस्कार हामीले प्रस्तुत गरिरहेका छौं दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार 2026 जुन पुरस्कारको तेस्रो सिजन चलिरहेको छ भदौ 10 गते यो पुरस्कारको अन्तिम नतिजा प्रकाशित हुन्छ र हामीले उत्कृष्ट गजलहरूलाई पुरस्कृत गर्छौं भने रात्रि गन्थनका लागि 2083 वैशाखदेखि फेरि अलग किसिमले शुरू भएको छ जनही 5,000 नगद हरेक महिना तीनजनाको लागि प्रदान गरिन्छ र 15,000 नगद छुट्याइएको छ प्रशान्त उप्रेती भुइमान्छेले स्थापना गर्नुभएको यो पुरस्कार 2070 सालमा क्यान्सरका कारण निधन हुनुभएका आफ्ना दाजु प्रकाश उप्रेती र केही वर्षपछि कोविडको समयमा बित्नुभएकी उहाँकी भतिजी स्वीकृति उप्रेतीको नाममा स्थापित छ र यो पुरस्कारलाई हामीले स्वर्गीय प्रकाश उप्रेती र स्वर्गीय स्वीकृति उप्रेतीको स्मृतिमा बुलबुल कम्युनिकेशन पुरस्कार भनेर घोषणा गर्ने गरेका छौं र यो पुरस्कार चलिरहेको छ अहिले वैशाखको पुरस्कार हामीले गत हप्ता घोषणा गर्यौं भने अहिले जेठको लहर चलिरहेको छ जेठको अन्तिम बुलबुल अर्थात जेठको अन्तिम बुधबार हामी जेठ महिनामा को पुरस्कृत हुनुभयो भनेर घोषणा गर्छौं बुलबुलमा अब बाँकी सन्दर्भहरू आज पनि अरू राख्दैछु अहिले मसँग छ सरिता दुलाल घिमिरेको पत्र र गजल गोकर्णेश्वर छ काठमाडौँबाट उहाँले पठाउनु भएको छ

सर्वप्रथम रात्रिकालीन नमस्कार बुलबुल परिवार र बुलबुल सुनेर बस्नु भएकोमा अच्युतजी म बुलबुलको नियमित श्रोता बनिसकेका छु प्राय समय मिलेसम्म सुन्छु 2082 भएको गजल प्रतियोगितामा पनि जानी नजानी पठाएको थिएँ मेरो समावेश भएर खुशी लाग्यो हौसला पनि पाएको छु म एक सिकारु पात्र हुँ यो सिक्न पाठशाला भन्दा पनि हुन्छ लेख्न रहर लाग्छ र वाचन गर्न पनि मनपर्छ कहिलेकाहीँ सामाजिक सञ्जालमा पनि वाचन गरेर राख्ने गर्छु र आज फेरि 2083 वैशाख महिनाको लागि प्रतियोगी एक गजल पठाउने जमर्को गरेको छु भन्नुभएको छ गजल चाहिँ अहिले जेठमा वाचन हुँदैछ भुस्कनीका बिया सग्लो चामल छानिनुपर्छ भुस्कनीका बिया सग्लो चामल छानिनुपर्छ तुलसी स्वस्थ उम्रन पनि शुद्ध जल दल छानिनुपर्छ अरिङ्गालको हुलमा माउरीहरू पिसिनु हुँदैन अरिङ्गालको हुलमा माउरीहरू पिसिनु हुँदैन शुद्ध फल खान योग्य शुद्ध फल छानिनुपर्छ तुलसी स्वस्थ उम्रन पनि शुद्ध दल छानिनुपर्छ मोह निकाल्नु ठिक हो आहारा सहारा मिलोस् मोह निकाल्नु ठिक हो आहारा सहारा मिलोस् चाल्नुले अनाज चाले झैं सक्कल छानिनुपर्छ शुद्ध फल खान योग्य शुद्ध फल छानिनुपर्छ सुखको महसुस गर्न दुःख भोग्न त अवश्य पर्छ सुखको महसुस गर्न सुखको महसुस गर्न दुःख भोग्न त अवश्य पर्छ असल खराब को कसले गर्छ छल छानिनुपर्छ तुलसी स्वस्थ उम्रन पनि शुद्ध दल छानिनुपर्छ वर्षात भएमा भेलबाडी धमिलो अवश्य आउँछ वर्षात भएमा भेलबाडी धमिलो अवश्य आउँछ उसैबाट शुद्ध सुकिलो सङ्लो जल छानिनुपर्छ भुस कनिका बिया सग्लो चामल छानिनुपर्छ तुलसी स्वस्थ उम्रन पनि शुद्ध दल छानिनुपर्छ सरिता दुलाल घिमिरेको यो गजल वाचन गरे मैले गोकर्णेश्वर छ काठमाडौँबाट उहाँले पठाउनु भएको थियो अब मसँग अर्को एउटा गजल छ कवि सुनार उहाँको नाम हाल काठमाडौँबाट भन्नुभएको छ स्थायी ठेगाना लेख्नु भएको छैन दुनियाँ खेल्ने खेलभित्र हात कसको छ दुनियाँ खेल्ने खेलभित्र हात कसको छ समय चक्र फन फुराउने रात कसको छ हजारौं भाव चाहसँगै नफर्क है समय हजारौं भाव चाहसँगै नफर्क है समय स्वार्थमै सपनाको खेती साथ कसको छ समय चक्र फन फनाउने रात कसको छ लेखाजोखा देउहै भगवान स्वर्ग नफर्काऊ लेखाजोखा देउहै भगवान स्वर्ग नफर्काऊ बोल दैव सत्य सत्य घात कसको छ समय चक्र फन फनाउने रात कसको छ आशाहरू जुनीसँगै सहयात्री बनुन् है आशाहरू जुनीसँगै सहयात्री बनुन् है देखे दृष्टि फुल्ने वृक्ष पात कसको छ समय चक्र फनफनाउने रात कसको छ विचार होस् है मानव कोरिने इतिहास विचार होस् है मानव कोरिने इतिहास बुझ्नै छ शून्यतामा मात कसको छ दुनियाँ खेल्ने खेलभित्र हात कसको छ समय चक्र फनफनाउने रात कसको छ यो गजल मैले वाचन गरे कवि सुनारले हाल काठमाडौँबाट भनेर लेखेर पठाउनु भएको छ आफ्नो स्थायी ठेगाना चाहिँ लेख्नु भएको छैन अब यसपछि पालो छ सिगास गाउँपालिका गाजरी दुई बैतडीका टेकेन्द्र सिंह धामीको गजलको यो छाती मैदान बनाएको छु टेकेर जानु यो छाती मैदान बनाएको छु टेकेर जानु बिन्ती छ यही मुटुमा तिम्रै नाम लेखेर जानु भुल्न सकिएला भनी एउटा चौतारो बनाए भुल्न सकिएला भनी एउटा चौतारो बनाए त्यही चौतारोमा बस्नु अनि थकान मेटेर जानु बिन्ती छ यही मुटुमा तिम्रै नाम लेखेर जानु भेट्ने अन्तिम चाहना छ तिमीलाई पर्खिरहे म भेट्ने अन्तिम चाहना छ तिमीलाई पर्खिरहे म केही भन्दिन नजिक आएर बस्नु बरु हेपेर जानु बिन्ती छ यही मुटुमा तिम्रै नाम लेखेर जानु खैर भत्किसकेको पुल भएछु बल्ल थाहा पाए खैर भत्किसकेको पुल भएछु बल्ल थाहा पाए बरु पुलमा नटेक्नु दाम हुन्छ फलाम बेचेर जानु बिन्ती छ यही मुटुमा तिम्रै नाम लेखेर जानु म आफै भित्र जलिरहेको बाँचेरै खरानी भए एक चिहान भइसके अन्तिम पल्ट हेरेर जानु यो छाती मैदान बनाएको छु टेकेर जानु बिन्ती छ यही मुटुमा तिम्रै नाम लेखेर जानु सिगास गाउँपालिका गाजरी दुई बैतडीका टेकेन्द्र सिंह धामीको गजल
वाचन गरे मैले। अब एउटा पत्र छ, पत्र अलि लामो छ। सुदीप सुवेदी असीम छत्रकोट हुँगा वहाँको घर अहिले दक्षिण कोरियाको इक्सानबाट वहाँले पठाउनु भएको छ। वहाँ लेख्नुहुन्छ, नमस्ते, बुलबुल सुनेर बस्नुभएका सबैलाई न्यानो अभिवादन। मैले अंक 63 बहिनीको बिहेको मौका पारी रात्रिगन्थन शैलीको पत्र पठाएको थिएँ। त्यो पत्रको वाचन सुनेर कति धेरै श्रोताको राम्रो प्रतिक्रिया पाए। धन्यवाद, तपाईँको वाचन शैलीले गर्दा पुरस्कार पनि पाए, मलाई हौसला बढ़्यो। आज सानो पत्र छ, माफ गरिदिनु भनेर माफ गर्नु है शीर्षकको पठाउनु भएको छ। दिनभरको काम होटलको किचनमा, साँझ होम ट्युसन दुई ठाउँ, घर आउँदा साँझको 8 रहेछ। यसो मोबाइल हेर्दै थिएँ, आज फेसबुकमा 3 अगाडिको श्रीमानसँग धपक्क बल्ने गरी शिरमा सिन्दूर लगाएर उहाँको हात समाउँदै मुस्कुराउँदै बसेकी म 3 अगो मेमोरी भनेर आइरहेछ। बिर्सिसकेको घाउ फेरि बल्झियो पोर जस्तै गरी। मेरो आशा भरोसा र हौसलाको दियो निभेको पनि 3 पुगिसकेछ। शुरू शुरूमा त लाग्थ्यो उनी बिना बाँच्नै सक्दिन, तर काखको नानीको मुख हेरेर मैले त्यस्तो गलत कदम केही चाल्न सकिनँ। परिवारकै लालन पालन र छोरीको भविष्यको उज्यालो दिनको आशा गर्दै उनी परदेशी र मलाई आत्मनिर्भर बन्नुपर्छ भन्दै सिकाउँथे। उनकै कर बलले ड्राइभिङ सिके, होटलको काम पनि सिके, तर पनि मलाई त्यो समयमा लागेन अब मैले सिकेर काम गर्नुपर्छ भन्ने। काम त सिके तर तालिम सकियो, घरमै बस्न थाले। उनले मलाई सधैँ सम्झाउने गर्थे, तिमी घरमा बस्नु हुँदैन, बाहिरी वातावरण बुझ्नुपर्छ, जान्नुपर्छ, आत्मनिर्भर हुनुपर्छ भनेर। मैले एकदेखि अर्को बहाना गर्दै कहिले छोरीको स्याहारमा व्यस्त छु भन्ने, कहिले घरकै काम सकिँदैन भन्ने, काम पाइँदैन, पाइए पनि तलब कति नै आउँछ र भन्ने। पढ़ाई पनि राम्रो थियो तर पनि मैले केही काम गर्नुपर्छ भन्ने कहिले पनि लागेन। महिना सकिँदा खुरुक्क तलब बुझ्ने पठाउने उहाँको दुःख पीर व्यथा मैले केही बुझ्न सकिनँ। बल्ल आज त्यो सम्झिँदा पछुतो लागेर आउँछ। आजभन्दा ठ्याक्कै 2 पहिला उहाँ सुतेकै ठाउँबाट उठ्नु भएन छ र उहाँको शव मात्र नेपाल आइपुग्यो। केही समय उहाँले पठाएका पैसाले घर खर्च पुग्यो। फेरि अवस्था उस्तै भयो। घरमा नानीलाई हेर्ने सासूआमा हुनुहुन्थ्यो, स्कूटी थियो। दिनरात नभनी काम खोजेर काम गर्न थाले। यही काम गर्न थालेकै 1 भएछ। बेलैमाथि उहाँलाई आउनुहोस्, घरै बस्नुहोस्, म पनि कमाउँछु, म केही गर्छु भनेर 8 दिएर बोलाउन सकेको भए आज हाम्रो भविष्य कति उज्यालो हुन्थ्यो होला। उहाँको परदेशको भूमिमा उहाँ अस्ताउनु भयो। उहाँ अस्ताउन साथै मेरो दिमागमा बल्ल बत्ती बल्यो। माफ गर्नु है प्यारा, तपाईँले चाहे जस्तो स्वाभिमानी आत्मनिर्भर तपाईँका आँखा अगाडि बढ्न सकिन, तर यो समाजलाई म केही गरेर देखाउँछु र छोरीलाई पनि केही गर्न सक्ने आँटिलो बनाएर देखाउँछु। सुदीप सुवेदी असीम छत्रकोट हुँदा उहाँको घर अहिले दक्षिण कोरियाको इक्सानबाट पठाउनु भएको छ। एकचोटि रौँहरू नै ठाडो हुने गरी लेख्नुभयो, महिला भनेर लेख्नु भएको रहेछ। मैले शुरूमा त त्यो पनि पत्तो पाइन। असाध्यै मिठो रात्रिगन्थन, उहाँले योभन्दा अगाडि पनि पठाउनु भएको, पूरै त मलाई सम्झना आएन, तर एउटा उहाँले जुन सन्दर्भ ल्याउनु भयो त्यो आधारमा म सम्झिन सक्छु। यो पनि निकै राम्रो लाग्यो। कृपया सुदीपजी यस्तो खालको रात्रिगन्थन अरू बेला पनि पठाइरहनु होला, मैले अनुरोध गरे। सुदीप सुवेदीको रात्रिगन्थनपछि अब पालो आजाद छेत्रीको, उहाँले गजल पठाउनु भएको छ। जनतालाई दुःख पीर परेको कहिले थाहा पाउनुहुन्न, जनतालाई दुःख पीर परेको कहिल्यै थाहा पाउनुहुन्न, नपाएर औषधि उपचार मरेको कहिल्यै थाहा पाउनुहुन्न। तपाईँहरू सधैँ हेलिकप्टर चढेर देश घुम्नुहुन्छ र पो, तपाईँहरू सधैँ हेलिकप्टर चढेर देश घुम्नुहुन्छ र पो, खोलामा जनता तुइनबाट झरेको कहिल्यै थाहा पाउनुहुन्न, नपाएर औषधि उपचार मरेको कहिल्यै थाहा पाउनुहुन्न। सधैँ एकअर्कालाई दोष लगाउँदैमा कार्यकाल सकिन्छ, सधैँ एकअर्कालाई दोष लगाउँदैमा कार्यकाल सकिन्छ, हरेक दिन देशको सिमाना सरेको कहिले थाहा पाउनुहुन्न, जनतालाई दुःख पीर परेको कहिले थाहा पाउनुहुन्न। एकछिन काम गर्दा गाह्रो हुने रहेछ तपाईँहरूलाई, एकछिन काम गर्दा गाह्रो हुने रहेछ तपाईँहरूलाई, बा आमाले दिनरात दुःख गरेको कहिले थाहा पाउनुहुन्न, जनतालाई दुःख पीर परेको कहिले थाहा पाउनुहुन्न। देख्नेले प्रगति देखे मेरो दुःख देखेनन् कसैले पनि, देख्नेले प्रगति देखे मेरो दुःख देखेनन् कसैले पनि, हजारौं अप्ठ्यारा खोला तरेको कहिले थाहा पाउनुहुन्न, जनतालाई दुःख पीर परेको कहिले थाहा पाउनुहुन्न, नपाएर औषधि उपचार मरेको कहिले थाहा पाउनुहुन्न। काठमाडौँबाट आजाद छेत्रीले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब फेरि एउटा रात्रिगन्थन छ मसँग, यो रात्रिगन्थन पनि अलि लामो नै महसुस गर्दैछु मैले। भरत रिमालले पठाउनु भएको छ, कालिका 6 चितवन उहाँको घर अहिले पोल्याण्डको पोजनान भन्ने ठाउँमा उहाँ बस्नुहुन्छ। उहाँले रात्रिगन्थन पठाउनु भएको छ, रात्रिगन्थन शुरू हुन्छ यसरी।
नमस्कार, म तपाईको कार्यक्रम वर्षौंदेखि सुन्दै आएको एउटा सामान्य श्रोता हुँ। साँचो कुरा भन्नुपर्दा श्रोताको काम सुन्ने मात्रै हो भन्ने सोच्थे। आजसम्म कहिले आफ्ना कुरा त्यसैले लेखेर पठाउने हिम्मत गरिन, तर आज पहिलो पटक मन धेरै भावुक भयो र आफ्नै जीवनका केही भावना रात्रिगन्थन जस्तै बनाएर यो सानो पत्र पठाएको छु लेख्नुहुन्छ। म अहिले परदेशमा छु, जीवनका धेरै वर्ष परिवारको भविष्यको लागि विदेशमै बिताइरहेको छु। उता नेपालमा मेरी श्रीमतीले घर परिवार र दुई बच्चालाई एक्लै सम्हालिरहेकी छिन्। आज हाम्रो वैवाहिक एनिभर्सरी नजिकिँदै गर्दा मनभित्रका केही शब्द उनलाई भन्न मन लाग्यो। अब शुरू। नमस्कार, आजको बुलबुल कार्यक्रममा म एउटा यस्तो श्रीमतीको कथा सुनाउन चाहन्छु जसले आफ्नो श्रीमान परदेशमा हुँदा पनि घरको उज्यालो कहिल्यै निभाइदिएनन्। विवाह भएको 15-16 वर्ष भयो, तर तीमध्ये 11-12 वर्ष श्रीमान परदेशको पसिनामा बिते। उता श्रीमान सपनाको भारी बोकेर विदेशमा थिए, यता श्रीमतीले नेपालमै बसेर घर परिवार र दुई साना बच्चाको सम्हार सम्हालिरहेकी थिए। कति रात उनी एक्लै रोइन् होला, कति चाडपर्व श्रीमान बिना बिताइन् होला, तर उनले कहिले गुनासो गरिनन्, किनकि उनलाई थाहा थियो परदेश गएको मान्छे रहरले होइन, परिवारको भविष्यका लागि जान्छ। एउटा छोरा एउटी छोरी उनीहरूको हाँसोमा आफ्नो दुःख लुकाएर आमा मात्र होइन बाउको जिम्मेवारी पनि निभाइरहेकी थिइन् उनी। श्रीमान फोनमा सोध्थे, सबै ठिक छ नि? उनी मुस्कुराएर भन्थिन्, हामी सबै ठिक छौं। तर त्यो मुस्कानभित्र कति पीड़ा लुकेको थियो सायद भगवानले मात्र देख्थे। आज वैवाहिक एनिभर्सरीको अवसरमा ती श्रीमान आफ्नो जीवन साथीलाई भन्न चाहन्छन्, तिमीले मलाई केवल माया मात्र दिनौ, मलाई एउटा जिम्मेवार बाउ बन्ने सौभाग्य दियौ, मेरो घरलाई घर बनायौ, मेरो बच्चाहरूलाई संस्कार दियौ, म टाढा हुँदा पनि मेरो उपस्थितिको कमी महसुस हुन दिएनौ। म परदेशमा कमाउन पुगे, तर जीवनको सबैभन्दा ठूलो धन भनेको तिमी जस्तै श्रीमती पाउनु रहेछ। प्रिय जीवनसाथी, दूरीले शरीर छुट्याएको होला, तर मन कहिल्यै टाढा भएको छैन। एक दिन यो परदेशको यात्रा सकिनेछ र फेरि एउटै छानामुनि बसेर हराएका वर्षहरूको मायासँगै बाँचिनेछ। ह्याप्पी एनिभर्सरी र संसारका सबै संघर्षरत दम्पतीहरूलाई मायाले भरिएको सम्मान। भरत रिमाल, कालिका छ चितवन, पोल्याण्ड पोजनान। राम्रो रात्रिगन्थन लाग्यो मलाई भरत रिमालजीको, यसलाई पनि मैले वाचन गरे। अब अर्को पनि रात्रिगन्थन नै छ मसँग, दीपक गजमेरले पठाउनु भएको छ, ठेगाना लेख्नु भएको छैन। प्रिय परदेशी, हाम्रो दूरी जत्तिकै प्रेम उत्तिकै सम्झनाहरू, सम्झना र याद मात्रै त रहेछ पठाउन मिल्ने, बाँकी त के नै पो गर्न सकियो र खै। यो जबरजस्त दूरीले कति बेला यही सम्झना र यादका शब्दहरू पनि पठाउन नसकिने रहेछ। याद आउँदा झल्को लाग्दा तस्विर हेरेर रुनु र एकोरो तस्विरसँग कुरा गर्नु बाहेक के गर्न सकियो र। मन यति आत्तिएको छ नि, माया बेसरी चिच्चाएर तिमीलाई बोलाऊ, तिमी फर्केर आऊ कि मलाई पनि लैजाऊ भन्न मन छ, तर के गर्नु, सबै चाहनाले मात्र नहुने रहेछ। तिमीसँगको एक मिनटको च्याटले मैले कसरी एक जुनी काट्ने होला, छैन त तिमी सम्पन्न शहरमा छौ, मलाई थाहा छ त्यहाँ सबै काम समयमा गर्नुपर्ने हुन्छ, तर यो पापी मन कहाँ मान्छ र। मनमा यस्तै कुराहरू आँधी आएजै मडारिएर आउँछ, समयमा खायो कि नाइ, आज काम चर्को पो पर्यो कि, धेरै थाकेर ड्यूटीबाट कोठामा आउँदा कसले खाना बनाउला, आज थाकेको छु भनेर भोकै पो सुत्यो कि, बिरामी परेर पानी तताएर खान सकिनौ कि, के हो के। मायाले पनि मनले कहिलेकाहीँ यस्तो अशुभ सोच्छ, कहिले तिम्रो एसएमएस आएन भने के भयो होला, बिसन्चो भयो कि जस्तो लाग्छ। प्रिय मेरो परदेशी माया, दूरी जति नै टाढा भए पनि मेरो मन सधैँ तिमीसँगै छ, तिमी भोकै सुत्दा म खाएर पनि भोकै हुन्छु, तिमी बिरामी हुँदा म पनि बिरामी हुन्छु भन्ने कुरा कहिले नभुल्नु। तिमीले मलाई केही दिन पर्दैन, तिमी सफल भएर आऊ, तिम्रो सफलताको कथा छाती फुलाएर सुनाउन पाऊ, यही मेरो जीत खुशी चाहना हो। तिम्रो वरिपरि रहेको सबैभन्दा काम नलाग्ने चीजहरू मध्येको एउटा म हौ, म तिमीलाई बिरामी पर्दा पानी तताएर दिन पाउँदिन, तिमी थाकेर आउँदा बस म खाना बनाउँछु भन्न पाउँदिन, तर माया असाध्यै गर्छु म, हुन त शब्दको मात्र मायाले पुग्दैन थाहा छ, तर माया त माया नै हो, माया मलाई नलागेको कहाँ हो र, साथैमा हुन पाऊ, ड्यूटीमा दिनभर उभिँदा खुट्टा दुखेको होला, आऊ म तेल मालिस गरिदिन्छु भन्न, मालिस गर्दिन, तिमीलाई हारको महसुस हुँदा काँधमा हात राखेर म छु नि भन्न, तिमी रोएको बेला आँसु भुइँमा नखस्दै अंगालोमा बेरेर पिठ्यूमा धाप मार्दै सम्झाउन, तर समय र सम्पत्ति यति ठूलो रहेछ नि, हजार कोसिस लाख बिन्तीले पनि पुगेन, यसरी म माफी चाहन्छु, मलाई माफ गर, तिम्रो लागि शब्द बाहेक मैले केही गर्न सकिनँ, समयले दिएछ भने तिमीलाई देवी बनाएर पुज्नेछु, यदि समयले दिएनछ भने छातीको देब्रे पाटोमा सजाएर देवीकै स्थानमा राखेर पुज्नेछु, म रहेसम्म सास चलेसम्म धेरै सम्झना, परदेशी उही तिम्रो प्रेमी दीपक गजमेर।
धेरै राम्रा रात्रिगन्थन आज पढ़ियो। यो रात्रिगन्थन पनि मन पर्यो मलाई। त्योभन्दा अगाडिको भरतरिमालजीको र त्योभन्दा अगाडिको पनि मलाई रात्रिगन्थनहरू मन पर्यो। पछिल्लो चरणमा रात्रिगन्थन नै बढ़िरहेछन् पनि। अब आजको लागि रात्रिगन्थन वाचन गजल वाचनको क्रम पनि सकिएको छ, समय सकिन लागेको छ। कृपया तपाईँले पनि बुलबुलमा रात्रिगन्थन गजलहरू पठाउन चाहनुहुन्छ भने अहिले प्रतियोगिता पनि चलिरहेको छ। नचल्दा पनि आफ्नो लेखनीको क्रमलाई विकास गर्ने नै हो। CHHAPRONEWS chapronews@gmail.com पठाउनुहोला, म अनुरोध गर्दछु। र एउटा कुरा जानकारी गराउँ, गएको साताबाट हामीलाई पत्र, रात्रिगन्थन शैलीका पत्र र गजलहरूको क्रम एकदम धेरै बढ़ेको छ। कृपया बढ़ेकोमा धेरै राम्रो, हामी धेरैभन्दा धेरैले मौका पाउनुहोस् भन्ने चाहना राख्छौं। त्यसैले एकजनाले एकपटक पठाएपछि कमसेकम दुई हप्ता तीन हप्ता चाहिँ होल्ड गरिदिनुहोला। र यसपटकको प्रतियोगिता चाहिँ हामीले जतिवटा गजल आए पनि, जतिवटा रात्रिगन्थन आए पनि वाचन गर्नलाई कोशिश गर्ने। एउटै मान्छेको पटक पटक आउँदाखेरि यसै पनि रोकिहाल्छौं। क्वालिटी जति धेरै आयो, दुईटा नै छानियो भने पनि दुईटैलाई पुरस्कृत गर्ने गरी लक्ष्य राखेका छौं। त्यति जानकारी यहाँनिर गराए। र अब आजको बुलबुलबाट प्राविधिक साथीसँगै म विदा हुन्छु। जाँदा जाँदै राधा भुजेलको गजल वाचन गरेर जान्छु। उहाँको ठेगाना भरतपुर चितवन, तर हाल चन्द्रमा भनेर लेख्नु भएको छ। राधा भुजेलको यो गजल वाचन गर्दै आजलाई शुभरात्रि भन्छौ। श्रद्धाञ्जली दिनु परे पनि दिनु नपरोस्, श्रद्धाञ्जली दिनु परे पनि दिनु नपरोस्, तिमी को हौ म को हौ बिर्सिनु नपरोस्। जुन बाटोले छुट्यायो फेरि त्यही उभिएर, जुन बाटोले छुट्यायो फेरि त्यही उभिएर एकअर्कालाई चुपचाप पर्खिनु जाँदै राधा भुजेलको गजल वाचन गरेर जान्छु। उहाँको ठेगाना भरतपुर चितवन, तर हाल चन्द्रमा भनेर लेख्नु भएको छ। राधा भुजेलको यो गजल वाचन गर्दै आजलाई शुभरात्रि भन्छौं।

0: म को हुँ बिर्सिनु नपरोस्। कसैले दिलमा सजाउँछु भनेर वचन दिएथ्यो, कसैले दिलमा सजाउँछु भनेर वचन दिएथ्यो, अब फेरि कसैको छातीमा सजिनु नपरोस्। तिमी को हौ म को हुँ बिर्सिनु नपरोस्। कोही तिमी जस्तो कोही म जस्तो हुन सक्दैन, कोही तिमी जस्तो कोही म जस्तो हुन सक्दैन। ऐनाभित्रको आँखासँग हार मानिनु नपरोस्। तिमी को हौ म को हुँ बिर्सिनु नपरोस्। चिहानसम्म साथ दिन्छु भनेर हराएको छौ, चिहानसम्म साथ दिन्छु भनेर हराएको छौ, फेरि कसैको लागि आफू सकिनु नपरोस्। श्रद्धाञ्जली दिनु परे पनि दिनु नपरोस्। तिमी को हौ म को हुँ बिर्सिनु नपरोस्।
1: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति। गजल को कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुल, बुल, बुल, बुल, बुल, बुल, बुल, बुल।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछ।

0: दशौं एक सेक्शन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुदुङ्गी।
0: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
0: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
0: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98562 65
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
6: ए बाबु, हतियार छ टर्च बालेर जाऊ।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467-15368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-814-236, मोबाइल 98560-78302 र 98460-78302।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
17: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ल गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
16: शुक्ल गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9560353497 र 9560348085 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
18: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
19: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
18: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब, केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
19: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
20: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
21: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म, यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
20: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
15: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
22: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
22: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665-93-369।
23: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
22: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
23: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
22: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
23: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860-23420, 9801-44574 र 9840-23420।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
23: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।
24: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले पर्यटक, कृषि र रोजगारी प्रवर्धनका कार्यक्रमलाई बढ़ावा दिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा एकल अधिकारका थप कानून निर्माण, राजस्वकार, नयाँ सम्भावना खोजी गर्दै नागरिकलाई सरकारको अनुभूति प्रभावकारी बनाउने योजना समेटिएका छन्। हालै राइट सेयरिङ नियमावली संशोधन गरिएको सरकारले आगामी आपमा त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। मंगलबार प्रदेश सभामा आगामी आपको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जित बहादुर चन्दले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभएको छ। कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्रविधिकै अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। म्याग्दे, बन्दीपुर र आबुखडी निकायपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्ला स्तरका कृषि सम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका प्रमुख कार्यालयका प्राविधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो। खेतबारीमै पुगेर बारीमा देखिएका रोग तथा किराको पहिचान गर्नका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियाले जानकारी दिनुभएको छ। तनहुको विवाद नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्यसहित नगर प्रमुखसँग कृषक कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने, साना सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित यो कार्यक्रम शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारी उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। विमात नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले वास्तविक कृषकको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउने यो कार्यक्रम ल्याइएको बताउनुभएको छ। नगरपालिकाले कृषि विकास अनुदान कार्यक्रम सञ्चालन कार्यविधि 2080 दोस्रो संशोधन 2082 अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गरी कार्यक्रम अगाडि बढ़ाएको छ। प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेलका अनुसार इच्छुक कृषक समूह फार्म तथा सहकारीलाई आवश्यक प्रक्रिया पूरा गरी आगामी जेठ 25 गति भित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। प्राप्त प्रस्तावहरूको अध्ययन र सम्भाव्यता मूल्याङ्कनका आधारमा वास्तविक कृषकलाई छनौट गरी अनुदान तथा अन्य प्राविधिक सहयोग वितरण गरिने नगरपालिकाले जनाएको छ। यस कार्यक्रमको लागि 3,00,000 रूपियाँ बजेट व्यवस्था गरिएको पोखरेलले जानकारी दिनुभएको छ। तनहुको भीमत नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी नौ रासपाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट उत्पन्न उत्तम सुवेदी सभापतिमा निर्वाचित हुनुभएको छ। उपसभापतिमा विमला भण्डारी, सचिवमा अमृत थापा तथा कोषाध्यक्षमा बबिता विका चयन हुनुभएको छ। सदस्यहरूमा बलराम गौरी, सुकुमाया गोतामी, चन्द्र बहादुर सार्की, रिम बहादुर थापा, झपड वैश्वकर्म, देवका पोखरेल, विष्णु शर्मा, लम्साल तथा लुल चन्द्र सिग्देल रहनु भएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले बादर आतंकका कारण किसानले भोगिरहेको समस्यालाई संसदमा उठाउँदै वैज्ञानिक व्यवस्थापन नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै संसद न्यौपानेले किसानहरू बादरबाट अन्न बाली जोगाउन दिनभर खेतमा कुरुवा बस्न बाध्य भएको बताउनु भएको छ। उहाँले बादरका कारण कतिपय किसान बसाई चराई गर्नेसम्मको अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ। उहाँले तनहु सहित पहाड़ी क्षेत्रमा बादर आतंकले खेती योग्य जमीन बाँझिन अवस्था सिर्जना भएको भन्दै सरकारले तत्काल प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता औलाउनु भएको छ। संसद न्यौपानेले शुक्रगणेक नगरपालिका 2 का किसान पहल सिंह गुरूङको सुन्तला बारीमा गरिएको प्रयोगको उदाहरण समेत संसदमा प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार गुरूङले सुन्तलाबारीमा डमी बाघ राखेपछि बादरको समस्या उल्लेखनीय रूपमा घटेको अनुभव किसानले गर्नुभएको छ। चलायमान डमी बाघ प्रणाली प्रभावकारी हुन सक्ने उल्लेख गर्दै संसद न्यौपानेले बाधा नियन्त्रणका लागि आधुनिक र वैज्ञानिक उपाय अप्नाउनु पर्ने बताउनु भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुद्वारा प्रवेश प्रदेश अस्पताल तनहुको समन्वयमा अस्पतालका कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको छ। प्रदेश अस्पताल दमौली व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूले बिरामीको सेवासँगै आफ्नै मानसिक स्वास्थ्यप्रति पनि सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डाक्टर रमेश कुमार केसीले तनाव व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीहरूलाई योग्य तथा ध्यान अभ्यास समेत गराउनु भएको थियो। गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरूङले आगामी आर्थिक वर्षको बजेट संहिताको सुदृढीकरण र नागरिकका आवश्यकता सम्बोधनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचन्दले बुधबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो। संसद गुरूङले मन्त्रीले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकताहरू नेपालको संविधान 16 पञ्चवर्षीय योजना र गण्डकी प्रदेशको दोस्रो वर्षीय योजनाका मर्मा अनुसार आएको भन्दै त्यसको समर्थन गर्नुभएको छ। उहाँले संघीयता जनआदेशको मुटु भएको उल्लेख गर्दै यसलाई अझै बलियो र संस्थागत बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पोखरा महानगरपालिकाले फिक्के खोलाको खोला घर खाली गर्ने अभियानलाई तीव्रता दिएको छ। अभियानको चौथो दिनसम्म आइपुग्दा साना ठूला गरी 105 संरचना हटाइएको महानगरपालिकाले जनाएको छ। चौथो दिन बुधबार वडा नम्बर 18 र 2 को सिमाना क्षेत्रमा रहेका 8 संरचना हटाएको छ। त्यसै गरी वडा नम्बर 4 र 5 क्षेत्रमा 1 पक्की र 3 कच्ची संरचना भत्काएको महानगरले जनाएको छ। नम्बर 7 र 8 क्षेत्रमा 5 कम्पाउण्ड वाला र 6 स्थानीय संरचना हटाइएको छ। महानगरका अनुसार चौथो दिन मात्रै 23 संरचना हटाइएका हुन्। खोला अतिक्रमण हटाउने कार्यमा 3 जेसीबी र 2 एक्सावेटर प्रयोग गरिएको छ। अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारीहरू खटिएका छन्। गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले आगामी आर्थिक वर्षको बजेटले संघीयतालाई बलियो बनाउँदै आम नागरिकका चाहना र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री जित बहादुर श्रेष्ठले प्रस्तुत गरेको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो। म्याग्दी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पालिकाभर स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकले जेठ 21 गते पर्ने उक्त दिवसका दिन पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो। गाउँपालिकाले मंगलबार जारी गरेको सूचना अनुसार उक्त दिन म्याग्दी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सहकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था, अत्यावश्यक सेवा बाहेक तथा अन्य संघ संस्थामा स्थानीय सार्वजनिक विदा लागू हुनेछ। तनहुँ गणतन्त्र दिवस दुई दिने कार्यक्रम गरी मनाइँदैछ। यही जेठ 14 र 15 गते गणतन्त्र दिवस 2083 भव्यताका साथ मनाउने निर्णय भएको छ। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो। प्रमुख वाग्लेको संयोजकतामा 19 सदस्यीय जिल्ला समूह समिति गठन भएको छ। जेठ 14 र 15 गते नेपाल पत्रकार महासंघको संयोजनमा रेडियो परिसम्वाद कार्यक्रम, विशेष समाचार प्रकाशन गर्ने, दुवै दिन साझा दीपावली, सबै सरकारी निकाय प्रतिष्ठान तथा संघ संस्था, राजनीतिक दल र जिल्लावासी नागरिकको सक्रियतामा जेठ 14 गते बिहान 7 बजे ब्यास नगरपालिकाको संयोजनमा 3 नम्बर ओडा कार्यालय र तनहु उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा अनसन चौतारी स्थित खुल्ला चौर तथा सार्वजनिक स्थल र शिवपञ्च मन्दिर परिसरमा सरसफाई गर्ने भएको छ। यसै गरी प्रदेश जनस्वास्थ्य कार्यालय दमौली अस्पतालको संयोजनमा जेठ 14 गते बिहान 7 बजेर 30 मिनटदेखि 9:30 अनसन चौतारीमा नागरिक स्वास्थ्य जाँच, जेठ 14 गते प्रदेश अस्पताल दमौलीको संयोजनमा व्यास 14 केशव टारमा नागरिक स्वास्थ्य जाँच, पाठे घरको मुखको क्यान्सर परीक्षण तथा उपचार, जेठ 14 गते सबै सरकारी कार्यालयहरूको बिहान 9:30 सरसफाई गर्ने, नेपाल हृदय रोग निवारण प्रतिष्ठानको संयोजनमा जेठ 14 गते 9:30 मुटु सम्बन्धी स्वास्थ्य जाँच, प्राध्यापक डाक्टर प्रकाश रेग्मी सहितको टोलीले निर्मल मावि परिसरमा गरिने भएको छ। पर्सि शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सि शुक्रबार राति यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च हुनेछ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँ, मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई भागका 1-2 ठाउँमा मेघर्जन चट्टङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। हवस् त, यिनै खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी बिदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9850635497 र 9850634885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628891।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
13: अनि बीचमा नझर्ने?
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
17: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक,
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98416-49304।

0: नमस्कार, रेडियो ध्रुवाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ध्रुवाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। जेएनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक। भदौको 24 घटना पूर्व तयारी सहित गरिएको आपराधिक गतिविधि भएको दावी। अर्थमन्त्री डाक्टर वाग्लीद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत। देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण। निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमाको कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने सरकारको निर्णय। सरकारले पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष रासायनिक मलको संकट उत्पन्न हुने। तनहुमा विविध कार्यक्रम सहित गणतन्त्र दिवस मनाउने तयारी। मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर ईद आज देशैभरिको मस्जिदमा मनाइँदै। र कांग्रेस छोडेर रासोपामा नेता र व्यवसायीहरूको प्रवेश। रासोपा भिमातको सभापतिमा उत्तम सुवेदी चयन। अब पूरा समाचार सुन्नुहोस्। राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौको 23 र 24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएरै भए पनि उनीहरूलाई कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 3 लाख रूपियाँ जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न पनि सिफारिश गरिएको छ। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडियाललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। भदौको 23 र 24 गतिको घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको समय जकर्तामा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छलफलको सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु रियाल र राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख उत्तराज थापालाई भने भविष्यमा अयोग्य हुने गरेर नेगेटिभ लिस्टमा राख्न सिफारिश गरिएको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्लाधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। आयोगले कारागारबाट कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई पनि शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध भएको आयोगको आयोगले गरेको छानबिन प्रतिवेदनमा रवि लामिछाने सहित नक्खु कारागार प्रशासनमा सत्यराज जोशी र रासोपाकी सांसदहरू मनिष झा तथा हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङ समेतसम्मलाई भदौको आन्दोलनको घटनाका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौको 23 र 24 गतिको घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन समिति तथा आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि पनि छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भएर कुनै असर वा प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो। यस्तै आयोगले आन्दोलन र प्रदर्शनको समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासमा कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले भदौको 23 र 24 गते भएको जेएनजी आन्दोलनको क्रममा दोषी रहे नरहेको अनुसन्धान गरेर पूर्व न्यायाधीश तथा जेएनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको संयोजक गौरी बहादुर कार्कीलाई कार्यवाही गर्न सिफारिश गरेको छ। यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा दुलेगौंडाका व्यवसायीहरूको प्रवेश भएको छ। विशेष गरेर नेपाली कंग्रेसका नेता कार्यकर्ता र व्यवसायीहरू रासोपा प्रवेश गरेको पाइएको छ। रासोपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तका अनुसार कांग्रेसको तरूण दल तनहु दुईका सभापति समेत भइसक्नुभएका प्रकाश थापा रासोपामा प्रवेश गर्नुभएको छ। दुलेगौंडामा कांग्रेसको राजनीति मार्फत युवाहरूबीच परिचित थापाले कांग्रेस परित्याग गरेर रासोपा प्रवेश गरेको पन्तले बताउनुभयो। यस्तै रासोपा शुक्ला गण्डकीका सभापति अरि खड्गाले पार्टीमा व्यवसायी तथा समाजसेवी फडिन्द्र पौडेल र विष्णु बहादुर महतको पनि प्रवेश भएको उल्लेख गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा पौडेल र महतले प्रदेशको विभिन्न उपसमितिमा छनौट भएको जानकारी दिँदै रासोपामा लागेको प्रश्न पार्नुभएको छ। यसैबीच तनहुको भेमाद नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट उत्तम सुवेरी सभापतिमा निर्वाचित हुनुभएको छ। उपसभापतिमा विमला भण्डारी, सचिवमा अमृत थापा र कोषाध्यक्षमा बबिता विकट चयन हुनुभयो। सदस्यहरूमा बलराम गैरी, सुकुमैया गोतामे, चन्द्रबहादुर सार्की, रिम बहादुर थापा, झपट बहादुर विश्वकर्मा, देवका पोखरेल र विष्णु शर्मा लम्साल तथा लुल चन्द्र सिग्देल सदस्यमा चयन हुनुभएको छ। सरकारले निजी अस्पतालबाट प्रदान हुने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिबार जेठको 16 गतेबाट लागू हुने गरेर स्वास्थ्य बीमाको कार्यक्रम स्थगित भएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्न आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 जना बीमित रहेका छन्। मुस्लिम धर्मावलम्बीको महान पर्व बकर ईद देशैभरिको मस्जिदमा आज मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ। यस दिन मुस्लिम धर्मावलम्बीहरूले बिहान स्नान गरेर नजिकैको मस्जिद र ईदगाहमा गएर सामूहिक नमाज पढ़ने प्रचलन छ। नमाज पढ़िसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, कश्मीरी मस्जिद लगायतका देशैभरिका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्ने गर्दछ। नेपाली जामे मस्जिदका सचिव मंसूर हुसेन नमाज पाठ सहितको ध्यान सकेपछि साथीभाई बीच शुभकामना साटासाट गरेर घरमा गएपछि कुरबानी दिने प्रचलन रहेको समेत जानकारी दिनुभएको छ। यसैबीच तनहुको शुक्ला गण्डकी नगरपालिका 5 मस्जिद टोलमा पनि आज हर्ष उल्लास सहित बकर ईद पर्व मनाइँदैछ। त्यहाँ आज 8 बजे सामूहिक भेला भएर नमाज पढ़ने र एक आपसमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको त्यहाँका समाजसेवी करिम बक्स मियाले हामीलाई जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णी मुआग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री मुआग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजूद पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनुभयो। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% वृद्धि हुने अनुमान गरिएको छ। अर्थतन्त्र 3.1% मुखमचनी प्रक्षेपमा भइरहेका बेलामा नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्रको कुल आकार 66 अर्ब पुग्ने र नेपाली प्रति व्यक्ति नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने प्रक्षेपण पनि भएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औषधभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औषधभन्दा न्यून रहेको देखिएको छ। यसैबीच आगामी आर्थिक वर्षको बजेट यही जेठको 15 गते अपरान्ह 4 बजे प्रस्तुत गरिने भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद दरियालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान पेश हुने जानकारी दिनुभएको छ। बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने जनाइएको छ। गण्डकी प्रदेश सरकारले पर्यटक, कृषि र रोजगारी प्रवर्धनका कार्यक्रमलाई बढ़ावा दिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा एकल अधिकारका थप कानून निर्माण, राजस्वको नयाँ सम्भावना खोजी गर्दै नागरिकलाई सरकारको अनुभूति प्रभावकारी बनाउने योजना समेटिएको छ। यसैबीच राइट सेयरिङ नियमावली संशोधन गरेको सरकारले आगामी आर्थिक वर्षमा त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। मंगलबार बसेको प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचन्दले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। हिजो बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभएको छ। तनहुको भीमान नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्यसहित नगर प्रमुखसँग कृषक कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने, साना सिंचाई पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। भीमाद नगरपालिकाका नगर प्रमुख धीराज सुवेदीले वास्तविक कृषकको पहिचान गरेर उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पुर्याउन यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका 5 झरौटामा पुरूषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञ शुरू भएको छ। समाजमा पुरूषोत्तम मासको बारेमा जानकारी दिने उद्देश्यले हिजोबाट शुरू भएको यज्ञको सत्संग ज्ञान मार्ग नेपालका केन्द्रीय अध्यक्ष ठाकुर प्रसाद शास्त्रीले उद्घाटन गर्नुभयो। उहाँले हिन्दू धर्मको महत्वबारे सचेतना फैलाउनु पर्नेमा जोड़ दिनुभएको छ। यज्ञ उद्घाटनको अवसरमा शुक्ला गण्डकी नगरपालिका 5 का वडा अध्यक्ष दीर्घबहादुर थापा, मिलनटोल विकास संस्थाकी सचिव संगीता ढकाल लगायतले धार्मिक कार्यक्रमको सफलताको कामना गर्नुभयो। आगामी आइतबारसम्म सञ्चालन हुने यज्ञमा कथावाचक पण्डित आचार्य ऋषि राम पौडियल मार्फत संगीतमय कथा प्रवचन हुनेछ भने विभिन्न धार्मिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष केशव राज अधिकारीले बताउनु भएको छ। तनहुको मेगदी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकले जेठको 21 गते पर्ने उक्त दिवसका दिन पालिकाभरि सार्वजनिक विदा दिने निर्णय गरेको हो। गाउँपालिकाले मंगलबार जारी गरेको सूचना अनुसार उक्त दिन मेगदी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था र स्वास्थ्य संस्था तथा अन्य संघ संस्थामा स्थानीय सार्वजनिक विधा लागू हुने बताउनु भएको छ। सँगसँगै हामी ढोर बाराही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्। जेएनजी आन्दोलन सम्बन्धी मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक, भदौ 24 को घटना पूर्व तयारी सहित गरिएको आपराधिक गतिविधि भएको दावी। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत, देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब पुग्ने प्रक्षेपण। निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने सरकारको निर्णय, सरकारले पर्याप्त बजेट नछुट्याई आउँदो वर्ष रासायनिक मलको संकट उत्पन्न हुने। तनहुमा विविध कार्यक्रम सहित गणतन्त्र दिवस मनाउने तयारी, मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईद आज देशैभरिका मस्जिदमा मनाइँदै। र कांग्रेस छोडेर रासोपामा नेता र व्यवसायीहरूको प्रवेश, रासोपा भीमार्थको सभापतिमा उत्तम सुवेदी चयन। अवश्य नै विविध खबरहरू सँगसँगै बिहान 5:25 बजेको धौरबाराही हाइलाइट साझेका लागि सकिएको छ। 7 बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धौरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फुटै खाए सारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भने पक्कै।
6: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
1: सिटीई बीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 धुलेगौडा तनहुँ।
2: फोन 0650410056, मोबाइल 9860806615, 9849715598, 9560443444 र 9413167888।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा